0: बुढा नीलकण्ठबाट तपाईँ सुन्दै हुनुहुन्छ
1: सुमिरन एफएम
0: 100.9 मेगाहर्ज।
2: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईँलाई साथी हृदय रिमालसँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
3: आज 2083 साल भदौ 28 गते आइतबार, सन् 2026 सेप्टेम्बर 13 तारिख भदौ शुक्ल पक्षको द्वितीय तिथि, आज तीजको दर खाने दिन।
4: काया कैरनका साथमा
1: किसान पाइप प्रोडक्ट्स प्राली,
4: राष्ट्रको शान किसान,
1: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
2: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
3: चट्टान ब्लास्टिङ गरेर अवरुद्ध कृष्णभीरको सडक खोलिँदै, गल्छी रसुवागढी सडकको ट्र्याकमा पनि काम धमाधम, दशैं अघि रसुवागढी नाका जोडिने।
2: 72 भूकम्प यता प्राकृतिक विपदमा झन्डै 15,000 जनाले ज्यान गुमाए, भौगोलिक अवस्था र जलवायु परिवर्तनको मुख्य भूमिका, पूर्व तयारीमा सरकारको ध्यान पुगेन।
3: काङ्ग्रेसमा खड्का पक्षका नेता महाधिवेशनमा भाग लिने, देउबा समानान्तर महाधिवेशनतिर नेता शेखर कोइराला अहिलेसम्म तटस्थ।
2: ब्रिक्स सम्मेलनद्वारा विश्व शान्ति र बहुपक्षीय सहकार्यमा जोड, मध्य पूर्व तनाव र युक्रेन युद्धप्रति विश्व नेताहरूको गम्भीर चिन्ता।
3: र एसिसी प्रिमियर कपको उपाधि जित्दै नेपाल दोस्रो पटक एसिया कपमा छनोट, पहिलो संस्करणको एनभीएल उपाधि अन्नपूर्ण स्पाइकर किङ्सले जित्यो।
5: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनको सूचना।
6: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
5: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
6: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सिट रिक्त रहेको हुँदा आइओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
5: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपिआईबाट सुरु गरौँ।
6: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवन, फोन नम्बर 056-421-261-596-617,
5: मोबाइल 98550-6076-8, 98550-6076-9, 98511-62594, 98510-5422-4।
7: हिमालको हिउँ पग्लदैछ, मुहानहरू सुक्दैछन्, जलवायु परिवर्तनमा हाम्रो मौनताले हिमाल नै झुक्दैछन्।
8: बाढीको बेगले प्रलयको बिगुल बजाइसक्दा पनि, भावी नभई यही पुस्तालाई बगाइसक्दा पनि, हाम्रो मौनता कहिलेसम्म?
9: साझा पृथ्वी, साझा दायित्व।
7: जलवायु न्यायमा सामूहिक ऐक्यबद्धता र खबरदारीका लागि यही भाद्र 30 र 31 गते राज्यका 753 वटै स्थानीय तहको सहभागितामा निलगिरी हिमालको काख, काली गण्डकीको तट, मोक्ष भूमि जोमसोम मुस्ताङमा आयोजना हुने घरबझोङ जलवायु परिवर्तन सम्मेलन 2083मा सहभागी बनौँ।
8: आयोजक घरबझोङ गाउँपालिका जोमसोङ मुस्ताङ।
7: स्थानीय तहको जिम्मेवारी, जलवायु न्यायका लागि साझेदारी।
8: घरबझोङ घोषणा पत्र जारी गरौँ, जलवायु न्यायको नेतृत्व गरौँ।

0: यो चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइजमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: काया कैरनमा अब खबरको सिलसिला। सुरुमा सडक बारेको खबर। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका 3 शीतल बजार नजिक ठूला चट्टान ब्लास्टिङ गरी हटाउँदै अवरुद्ध कृष्णवीर खण्ड खुलाउने तयारी गरिएको छ। त्रिशुली नदीको बाढीले सडक भाँसिएपछि अवरुद्ध बनेको कृष्णवीरमा भित्तातर्फबाट नयाँ ट्र्याक निर्माण सम्पन्न भइसकेकाले शीतल बजारको कडा पहरा फुटाएर राजमार्ग खुलाउने काम अघि बढाइएको हो। सडक विस्तारका लागि शीतल बजारमा रहेका 3 ठूला चट्टान नेपाली सेनाको समन्वयमा ब्लास्टिङ गरी हटाउने काम भइरहेको छ। सडक विभागका मेसिनरी उपकरणबाट कडा चट्टान हटाउन लामो समय लाग्ने तथा सहज नभएपछि विभागकै अनुरोधमा नेपाली सेनाको विकास निर्माण निर्देशनालय, भैरवगण तथा इन्जिनियरिङ प्राविधिकको समन्वयमा चट्टान हटाउने काम थालिएको हो। सडक विभागको नागडुङ्गा मोगलिन सडक योजना पश्चिम खण्डकी योजना प्रमुख सजना अधिकारीका अनुसार सडक निर्माणका लागि आवश्यकता अनुसार उपकरण तथा निर्माण व्यवसायको टोली परिचालन गरिएको छ। निर्माण कार्य योजना अनुसार अघि बढे कृष्णवीर खण्ड अबको 3 दिनभित्रमा यातायात चल्नका लागि पूर्ण रूपमा तयार हुने उहाँले बताउनु भएको छ। चट्टान ब्लास्टिङ गरेर खोलिँदै कृष्णवीर शीर्षकको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ। यस्तै सरकारले गल्छी र सुवागढी सडकको अस्थायी ट्र्याक खोल्ने कामलाई तीव्र बनाएको छ। भोटेकोसी बाढीले कटान गरेका ठाउँमा ट्र्याक खोल्ने काम भइरहेको र दशैं अगाडि नै रसुवागढी नाका जोड्ने लक्ष्य राखिएको सडक विभागले जनाएको छ। धादिङको गल्छीदेखि धुन्ची हुँदै रसुवागढी नाका जोड्ने सडकको दूरी 108 किलोमिटर छ। गल्छीबाट मैलुङ हुँदै रसुवागढी नाका जाँदा भने 82 किलोमिटर मात्र पर्छ। मैलुङ स्यापुरवेसी खण्डमा हिउँदमा मात्र गाडी गोड्थे। यो खण्डको 19 किलोमिटरमा स्तर उन्नतिका लागि ठेक्का भए पनि मैनाचुली कन्स्ट्रक्सनले काम नगरेपछि ठेक्का तोडिएको थियो। नयाँ ठेक्का गर्न सूचना निकाल्ने अन्तिम तयारी हुँदा बाढीले पुरै सडक नै बगाएको सडक विभागले जनाएको छ। गल्छी रसुवागढी सडकको ट्र्याक धमाधम खोलिँदै दशैं अघि रसुवागढी नाका जोडिने शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ। यसैबीच गएको लेन्दे खोलामा आएको बाढीले नुवाकोटका दर्जनौ पुल बगाउँदा त्रिशुली नदी वरपर को समस्या भएको थियो र सदरमुकामसहित त्रिशुली पारीका क्षेत्र र तादी हुँदै गल्छीसम्मको सडक सम्पर्क 2 हप्तासम्म अवरुद्ध भएकोमा अहिले बेलीब्रिज निर्माण गरी यातायात सञ्चालनमा ल्याइएको छ।
2: 2072 साल वैशाख 12 को गोर्खा भूकम्प यता भदौको 10 गतेसम्म भोटेकोसी बाढीको असरसम्म आइपुग्दा 11.5 वर्षमा प्राकृतिक विपदमा झण्डै 15,000 व्यक्तिको ज्यान गएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण प्राधिकरणको तथ्याङ्क अनुसार यस अवधिमा 56,357 विपदका घटना भएकामा 14,825 ज्यान गएको हो। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन 2074 कम्तीमा 18 प्रकारका घटनालाई प्राकृतिक विपत्ति भनेको छ। 2072 यता यही भदौ 16 गतेसम्म 56,357 विपदजन्य घटना भएका छन्। यद्यपि प्राधिकरणको पोर्टलमा सुरुवाती वर्षका कतिपय घटनाका विवरण तथा तथ्याङ्क भने अध्यावधिक भएका छैनन्। COVID-19 महामारीमा ज्यान गुमाउनेको तथ्याङ्क पनि यसमा समावेश गरिएको छैन। प्राकृतिक विपत्तिको जोखिम न्यूनीकरणको पूर्व तयारीमा सरकारले यथोचित ध्यान नदिँदा पनि पछिल्ला वर्षहरूमा घटना बढ्न थालेका हुन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डाक्टर प्रकाश पोखरेल नेपालमा पछिल्लो वर्ष विपदको आवृत्ति र प्रवृत्तिमा परिवर्तन आएको बताउनुहुन्छ। विपदहरू छिटो छिटो आउन थाले र विपदको मापन पनि ठुलो हुन थाले। उहाँले भन्नुभयो, यस्तो हुनमा जलवायु परिवर्तनले भूमिका खेलेको छ। हाम्रो भौगोलिक अवस्था पनि अर्को प्रमुख कारण रहेको उहाँको भनाइ छ। 2072 को भूकम्प यता प्राकृतिक विपदमा मात्रै झण्डै 15,000 ज्यान गुमाए नयाँ पत्रिकामा खबर छ।
1: काङ्ग्रेसको आसन्न 15 महाधिवेशनमा पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्का पक्षका नेताहरू सहभागी हुने भएका छन्। माग सम्बोधन गर्न सभापति गगन थापाको टोली प्रतिबद्ध भएपछि महाधिवेशनमा सहभागी हुन खड्का पक्ष तयार भएको हो। खड्का पक्षको माग सम्बोधन गर्न सभापति थापाले आज केन्द्रीय कार्य सम्पादन समितिको बैठक समेत बोलाउनु भएको छ। खड्काले पूर्व सभापति शेरबहादुर देउबा, नेता शेखर कोइराला पक्ष समेतको सहमतिमा पार्टीको सम्पूर्ण एकताका लागि भन्दै 8 बुधी माग गएको वैशाख दोस्रो हप्ता सभापति गगन कुमार थापालाई पठाउनु भएको थियो। अर्का नेता शेखर कोइराला भने अझै निर्णयको अवस्थामा पुगिसक्नु भएको छैन। कोइरालाले पूर्व सभापति शेरबहादुर देउबा एकतामा जान तयार नभएपछि आफू पनि तटस्थ बस्ने मनस्थिति बनाएको बताउनु भएको छ। पूर्व सभापति देउबाले सर्वोच्च अदालतमा विचाराधीन पुनरावलोकनको मुद्दाको अन्तिम निर्णय पर्खने बताउँदै आउनु भएको छ। यसैबीच काङ्ग्रेसका पूर्व सभापति देउबा पक्षले समानान्तर महाधिवेशनका लागि जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउन थालेको छ। देउबा पक्ष असोज 15देखि महाधिवेशनमा होमिँदैछ। देउबा पक्षको सचिवालय समन्वय समितिले हिजो विज्ञप्ति मार्फत महाधिवेशन तयारीका लागि जिल्ला संघीय निर्वाचन क्षेत्र प्रदेशसभा निर्वाचन क्षेत्र पालिका र वडा अधिवेशन तयारी समितिहरू असोज 3 गठन गरिसक्ने जनाएको छ। असोज 15 वडा र त्यसपछि पालिका तथा प्रदेशसभा र प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा अधिवेशन गर्ने उसको तयारी छ। मङ्सिरको 21-23 काठमाडौँमा 15 केन्द्रीय महाधिवेशन गर्ने निर्णय रहेको छ। खड्का पक्षका नेता महाधिवेशनमा भाग लिने, देउबा समानान्तर महाधिवेशनतिर, शेखर तटस्थ बस्ने शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ। काया कैरनमा गाँठका कुरा श्रृङ्खला अन्तर्गत पैसाको वास्तविक अर्थ र कामको कुरासँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
4: सपना तपाईँको साथ हाम्रो, नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर, मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5%, रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 असोज 15 मात्र लागू हुनेछ। सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: भर्ना खुल्यो।
3: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 का लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
7: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
3: फोन नम्बर 01-5670-924, 5670-925।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: उज्यालो रेडियो नेटवर्कसँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले चट्टान ब्लास्टिङ गरेर अवरुद्ध कृष्णवीरको सडक खोलिँदै गल्छी रसुवागढी सडकको ट्र्याकमा पनि धमाधम काम, दसैँ अघि रसुवागढी नाका जोडिने, 72 भूकम्प यता, प्राकृतिक विपदमा झन्डै 15,000 जनाले ज्यान गुमाए, भौगोलिक अवस्था र जलवायु परिवर्तनको मुख्य भूमिका, पूर्व तयारीमा सरकारको ध्यान पुगेन, काङ्ग्रेसमा खड्का पक्षका नेता महाधिवेशनमा भाग लिने, देउबा समानान्तर महाधिवेशनतिर नेता शेखर कोइराला अहिलेसम्म तटस्थ लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी प्रसंग।
3: गाठका कुरा।
4: गाठका कुरा।
2: तपाईँको खल्तीमा भएको 1,000 नोट निकाल्नुहोस् त। अब सोच्नुहोस्, यो कागजको मूल्य 1,000 रुपियाँ कसरी भयो? कागज त कागज नै हो, तर तपाईँ पसलमा जानुहुन्छ, 1,000 नोट दिनुहुन्छ, पसलवालाले सामान दिन्छन्। किन? किनभने दुवैलाई विश्वास छ यो नोट अरूले पनि स्वीकार गर्छन्। उज्यालोको युट्युब च्यानल उज्यालो अनलाइन र फेसबुकमा पनि हेर्न, सुन्न र पढ्न सकिने गाँठका कुरा श्रृङ्खलाको चौथो भागमा पैसाको वास्तविक अर्थ र कामको नाली बेली प्रस्तुत गर्दै हुनुहुन्छ साथी मिलन तिमिल्सिना।
5: पैसा विश्वास हो, तर यहाँ फेरि अर्को प्रश्न आउँछ, यो विश्वासको जग के हो त? यसलाई बुझ्न तीनवटा तथ्य हेरौँ। पहिलो, राज्य र केन्द्रीय बैङ्क। सरकार र राष्ट्र बैङ्कले मन लागे जति जथाभावी नोट छाप्न पाउँदैनन्। जति नोट छाप्ने हो त्यति बराबरको वास्तविक सम्पत्ति, जस्तै सुन, चाँदी, विदेशी मुद्रा वा सरकारी ऋणपत्र राष्ट्र बैङ्कको ढुकुटीमा सुरक्षित हुनुपर्छ। कुनै पनि देशको नोट वा पैसाको मूल्य राज्यको कानुन, केन्द्रीय बैङ्कप्रतिको विश्वास, अर्थतन्त्रको क्षमता र मानिसले त्यसलाई स्वीकार गर्ने सामूहिक विश्वासमा टिकेको हुन्छ। नोटलाई मानिसले विश्वास गर्ने अर्को जग हो देशको साख र कानुन। नोटमा गभर्नरको हस्ताक्षर हुन्छ, त्यो हस्ताक्षरले कागजको मूल्य बढाएको भने होइन। यसले के जनाउँछ भने यो मुद्रा राज्यको कानुनी र संस्थागत व्यवस्थाभित्र जारी भएको हो। अर्थात् तपाईँले देखाउने नोटमा एउटा कागज मात्र होइन, पुरा मौद्रिक प्रणालीको विश्वास उभिएको हुन्छ। यति कुरा गरेपछि तपाईँलाई लाग्यो होला, अमेरिकी डलरलाई संसारले किन र कसरी अरू देशका मुद्राभन्दा धेरै विश्वास गरेको होला? दोस्रो विश्वयुद्धपछि बनेको विश्वव्यापी आर्थिक प्रणालीले डलरलाई अन्तर्राष्ट्रिय मौद्रिक व्यवस्थाको केन्द्रमा पुर्यायो। अमेरिकी समर्थक देशले डलरलाई कारोबार गर्ने मुद्रा मान्ने निर्णय गरे। डलरको भूमिकाले कानुनी मान्यता पायो। डलरको नियमन गर्ने अमेरिकी संस्था फेडरल रिजर्भ पारदर्शी, शक्तिशाली र विश्वासिलो हुँदै गयो। अमेरिकी डलर थप सर्वस्वीकार्य हुँदै गयो। हिजोआज संसारका व्यापारी, बैङ्क र अन्तर्राष्ट्रिय कारोबारमा अमेरिकी डलर सबैभन्दा विश्वासिलो मुद्रा भएको छ। त्यसैले पैसाको शक्ति केवल नोटमा लेखिएको अङ्कमा हुँदैन, पैसाको शक्ति त्यसलाई स्वीकार गर्ने मानिस, नियमन गर्ने संस्था र त्यस पछाडि रहेको अर्थतन्त्रको अवस्थाको विश्वासमा हुन्छ। अब कुरा गरौँ पैसाले के काम गर्छ। पहिलो, विनिमयको माध्यम। तपाईँसँग धान छ, जुत्ता चाहियो, तर जुत्ता बेच्नेसँग धान नचाहिन सक्छ। पैसाले यो समस्या हटाइदियो, धान बेच्नुहोस्, पैसा लिनुहोस्, त्यही पैसाले जुत्ता किन्नुहोस्। दोस्रो, मूल्य नाप्ने साधन। घर 50 लाख, मोटरसाइकल 3 लाख, चामल किलोको 100 रुपियाँ। पैसाले फरक फरक वस्तुको मूल्य एउटै भाषामा बताइदिन्छ। तेस्रो, मूल्य सञ्चय गर्ने साधन। आज कमाएको पैसा भोलिका लागि राख्न सकिन्छ। त्यसैले वास्तविक अर्थमा पैसा भनेको वस्तु र सेवाको मूल्यलाई व्यक्त गर्ने, साटफेट गर्न सजिलो बनाउने र आजको मूल्यलाई भविष्यसम्म लैजाने एउटा सामाजिक तथा आर्थिक व्यवस्था हो। हिजो पैसा सिक्का थियो, पछि कागज भयो, बैङ्कमा पुग्दा खाताको अङ्क भयो, आज मोबाइलको स्क्रिनमा देखिने अङ्क भएको छ। रूप फेरियो तर आधार उइरह्यो विश्वास। गाँठका कुराको अर्को श्रृङ्खलामा पैसा कसरी कमाउने, सिपबाट, श्रमबाट, व्यवसायबाट कि लगानीबाट? पैसा कमाउने बाटो खोज्दै गाँठका कुराको अर्को भागमा फेरि भेटौँला। तर आज गाँठका कुरा सुनेपछि तपाईँका मनमा लागेको कुरा हामीलाई पनि भन्नुहोस् है।
1: गाँठका कुरा श्रृङ्खलापछि फेरि पनि खबरकै सिलसिला। यस वर्षको तीज पर्व आजदेखि सुरु भएको छ। आजको दिन माइतीले चेलीबेटीलाई बोलाएर दर खुवाउने परम्परा छ। दरलाई तीजको व्रतको पूर्व तयारीको रूपमा पनि लिइन्छ। भोलिको तीजमा व्रत बस्नुपर्ने भएकोले दरका रूपमा सात्विक पदार्थ खानुपर्छ भन्ने मान्यता छ। विशेष गरी दुधबाट बनेका परिकार, खिर, ढकनी, गुतपाक र मिठाई जस्ता परिकार खाइन्छ। दरले व्रतका दिन अडिलो बनाउँछ भन्ने मान्यता छ। दर खाने समय भने ठाउँ अनुसार फरक फरक छ। कतै बेलुका अरू चिज नखाई दर खाने चलन छ भने कतिपय ठाउँमा पहिला खाना खाएर मध्यरातमा दर खाने गरिन्छ। धेरै चिल्लो, पिरो, गुलियो र मसलेदार परिकार दरका रूपमा खाँदा त्यसले स्वास्थ्यमा नराम्रो असर गर्ने भएकोले ध्यान दिन पोषणविदको सुझाव छ। भोलि हरितालिका तीज पर्व र पर्सि ऋषि पञ्चमी परेको छ।
2: सिराहामा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल सहभागी कार्यक्रममा विवाद भएको छ। औरही गाउँपालिकाको शिक्षा शाखाले हिजो पाठ्यक्रमका लागि सुझाव सङ्कलन कार्यक्रम आयोजना गरेको थियो। प्रमुख अतिथिका रूपमा सहभागी मन्त्री पोखरेल बोल्दा बोल्दै विवाद भएको हो। कार्यक्रममा मन्त्री पोखरेल सहित प्रतिनिधि सभाका सांसद शिव यादव, पुरुषोत्तम यादव, जिल्ला समन्वय समिति सिराहाका सभापति दिनेश महतो तथा गाउँपालिकाका जनप्रतिनिधि लगायत सहभागी थिए। सम्बोधनका लागि गाउँपालिकाका अध्यक्ष शिवजी यादव पछि ढिलो आइपुगेका मन्त्री पोखरेललाई सिधै माइक दिएपछि जिल्ला समन्वय समितिका सभापति महतोले बीचमै गुनासो गर्नुभयो। विवाद चर्किएपछि मन्त्री पोखरेल बोल्न छाडेर सुरक्षाकर्मीको सहयोगमा कार्यक्रम स्थलबाट हिँड्नु भएको थियो। कान्तिपुरमा खबर छ।
1: कहाया कहिरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: कृषि मन्त्र नार्कसँग
6: बाढीका कारण मरेका पशुपन्छी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशुपन्छीलाई खुला ठाउँ, बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिर्कोन छर्किएर गाड्नुहोस्।

0: एकमात्र डीटीएच सेवा डिश होम
1: खुशीको कनेक्शन। बाढी र डुबानबाट बच्न के गर्ने?
2: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने। खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
1: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
2: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराऊ।
1: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौ।
2: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौ।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। नेपालले वैदेशिक रोजगारबाट गएकाबाट वृहत अर्थतन्त्र निर्माण गरेको छ, तर विदेशमा ज्यान गुमाएका नागरिकको शव स्वदेश फर्काउने भरपर्दो एकीकृत प्रणाली भने अझै छैन। नेपालबाट हरेक वर्ष लाखौँ नागरिक रोजगारीका लागि विदेश जान्छन्। पछिल्लो एक वर्षमै झन्डै 7,92,000 नेपालीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका थिए। तीमध्ये झन्डै 2/3 खाडी देश गएका थिए। 88,000 बढी युरोपतर्फ गएका छन्। यस तथ्याङ्कमा भिजिट वा विद्यार्थी भिसामा विदेश जानेहरू भने समावेश छैनन्। 2000 सुरुतिर वार्षिक 1 खर्ब रुपियाँभन्दा कम रहेको रेमिट्यान्स 2014 आइपुग्दा 5 खर्ब नाग्यो। 2024 14 खर्ब रुपियाँ पुगेर कृतिमानी राख्यो। गएको आर्थिक वर्षमा यो 37.1% बढेर 23.26 अर्ब रुपियाँ पुगेको थियो, जुन चालु आर्थिक वर्षका लागि सरकारले ल्याएको 21.24 अर्ब रुपियाँको कुल बजेटभन्दा धेरै हो। यसरी रेमिट्यान्स पठाउने श्रमिक मध्य कसैको विदेशमा ज्यान गयो भने सब नेपाल ल्याउने जिम्मेवारी कसको हो भन्ने विषय भने अझै अस्पष्ट छ। 23 खर्ब रेमिट्यान्स भित्राउने देश तर श्रमिकको मृत्युपछि सब फर्किने या नफर्किने संयोगमै निर्भर, कान्तिपुर दैनिकमा खबर छ।
3: अब विदेशको खबर। भारतको नयाँ दिल्लीमा चलिरहेको ब्रिक्स शिखर सम्मेलनले विश्व शान्ति, बहुपक्षीय सहकार्य र विकासशील राष्ट्रहरूको आवाजलाई बलियो बनाउनुपर्नेमा जोड दिएको छ। भारतको अध्यक्षतामा भएको सम्मेलनमा ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले नयाँ दिल्ली घोषणापत्र जारी गर्दै बहुपक्षीय विश्व व्यवस्थालाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाएका छन्। घोषणापत्रमा राजनैतिक तथा सुरक्षा, आर्थिक तथा वित्तीय र सांस्कृतिक तथा जनस्तरीय क्षेत्रमा सहकार्यलाई थप मजबुत बनाउने उल्लेख गरिएको छ। ब्रिक्स नेताहरूले मध्य पूर्वमा बढ्दो तनाव र युक्रेन युद्धप्रति गम्भीर चिन्ता व्यक्त गर्दै विवादको कूटनैतिक र शान्तिपूर्ण समाधानमा जोड दिएका छन्। संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषदको अनुमति बिना लगाइने एकपक्षीय प्रतिबन्धप्रति पनि ब्रिक्सले असहमति जनाएको छ। त्यस्तै जलवायु परिवर्तन, ऊर्जा सुरक्षा र न्यायपूर्ण ऊर्जा संक्रमणलाई पनि सम्मेलनले प्राथमिकतामा राखेको छ। विकासशील राष्ट्रहरूका लागि जीवाश्म इन्धन अझै महत्त्वपूर्ण रहेको उल्लेख गर्दै ऊर्जा संक्रमण समावेशी र न्यायपूर्ण हुनुपर्नेमा जोड दिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। ब्रिक्सले युरोपेली संघको कार्बन सीमा कर संयन्त्रलाई संरक्षणवादी उपायका रूपमा आलोचना गरेको छ। सम्मेलनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनिया राष्ट्रपति सी जिङपिङबीच द्विपक्षीय भेटवार्ता समेत भएको छ। भेटमा सीमा क्षेत्रमा शान्ति र स्थायित्व कायम गर्ने, व्यापार तथा बजार पहुँच बढाउने, आपूर्ति श्रृङ्खला र आर्थिक सहकार्य विस्तार गर्ने लगायत विषयमा छलफल भएको छ। भेटलाई भारत चीन सम्बन्ध सुधारतर्फको महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ। सम्मेलनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, चिनिया राष्ट्रपति सी, इरानी राष्ट्रपति मसूद पेजेस्कियन, दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसा लगायत ब्रिक्स सदस्य राष्ट्रका नेताहरू तथा उच्च स्तरीय प्रतिनिधि सहभागी हुनुहुन्छ। हिजोदेखि सुरु भएको सम्मेलन आज पनि चल्नेछ।
4: अब केही खेल खबर। एसिसी प्रिमियर कप क्रिकेटको उपाधि जित्दै नेपाल दोस्रो पटक एक दिवसीय एसिया कपमा छनौट भएको छ। नेपालले मलेसियामा हिजो भएको प्रतियोगिताको फाइनलमा युएईलाई 44 रनले हरायो। यो प्रतियोगिताको विजेता एक टोली मात्रै भारत, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान सम्मिलित एसिया कप खेल्ने पाउने प्रावधान थियो। नेपाल विजेता बन्दै अर्को वर्ष बङ्गलादेशमा हुने तालिका रहेको एसिया कपमा छनौट भएको छ। यसअघि सन् 2023 घरेलु मैदानमा भएको यो प्रतियोगिताको फाइनलमा पनि नेपालले युएईलाई 7 विकेटले पराजित गरी पहिलोपटक एसिया कप खेलेको थियो। फाइनल खेलेका नेपाल र युएई इमर्जिङ टिम्स एसिया कपका लागि पनि छनौट भएका छन्। खेलकै अर्को प्रसङ्गमा नेपालमा पहिलोपटक भएको पुरुष फ्रेन्चाइज नेपाल भलिबल लिग एनभिएलको उपाधि अन्नपूर्ण स्पाइकर किङ्सले जितेको छ। हिजो बेलुका भएको फाइनल खेलमा कर्णाली शिवराजलाई 3-0 सोझो सेटमा हराउँदै अन्नपूर्णले उपाधि जितेको हो। उपाधिसँगै अन्नपूर्णले 20,00,000 रुपियाँ पुरस्कार प्राप्त गरेको छ। अन्नपूर्णले 25-15, 25-20 र 25-18 सेटमा जित निकाल्यो। अन्नपूर्ण लिग चरणमा शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको थियो। कर्णालीले भने प्लेअफमा काठमाडौँ रेड्सलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। लिग चरणमा कर्णालीले अन्नपूर्णलाई 3-1 सेटमा पराजित गरेको थियो, तर फाइनलमा अन्नपूर्णले त्यसको बदला लिँदै कर्णालीलाई सोझो सेटमा हराएर ऐतिहासिक उपाधि जित्न सफल भएको हो। पहिलो संस्करणको फ्रेन्चाइज नेपाल भलिबल लिगमा कुल 6 टोलीको सहभागिता रहेको थियो। प्रतियोगिताको कुल पुरस्कार राशि 32,00,000 रुपियाँ रहेको छ।
3: अब केही खबर संक्षेपमा। देशका धेरैजसो पहाडी र हिमाली क्षेत्रमा पानी परेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो एक घण्टामा बैतडीमा सबैभन्दा धेरै 18.2 मिलिमिटर वर्षा मापन भएको छ। गैराती धेरैजसो पहाडी तथा हिमाली क्षेत्रमा मध्यम तथा थोरै ठाउँमा ठूलो वर्षा भएको महाशाखाले जनाएको छ। सिन्धुपाल्चोक, कास्की, गोरखा, जुम्ला, उदयपुर, इलाम लगायतका क्षेत्रमा पनि मध्यमदेखि केही ठाउँमा ठूलो वर्षा भएको छ। आज कोशी र बागमती प्रदेशको हिमाली तथा पहाडी भाग तथा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भागका एक दुई ठाउँमा पनि ठूलो पानी पर्न सक्ने अनुमान रहेको छ।
4: सरकारले मलेसियाको रोजगारीमा खडा गरिएको सिन्डिकेट भत्काउने गरी छानबिन तथा कारवाही प्रक्रिया अघि बढाएको छ। नेपालका 25 म्यान पावर कम्पनीलाई मात्रै मलेसियाको रोजगारीमा श्रमिक पठाउने अधिकार दिने गरी खडा गरिएको सिन्डिकेट तोड्ने गरी आबद्ध कम्पनीमाथि छानबिन तथा कारवाही अघि बढाएको हो। वैदेशिक रोजगार विभागले मलेसियाको विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणालीमा आबद्ध नेपाली इजाजत पत्र प्राप्त वैदेशिक रोजगार व्यवसाय संस्थामाथि छानबिन तथा कारवाही प्रक्रिया अघि बढाएको हो।
3: सार्वजनिक खरिदलाई पारदर्शी, प्रतिस्पर्धी र प्रविधि मैत्री बनाउन वर्षौंदेखि प्रयोग हुँदै आएको विद्युतीय खरिद प्रणाली इपिजी उच्च सुरक्षा जोखिम देखिएको भन्दै सरकारले स्थगित गरेको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयले 2083 भदौ 11 अहिले सञ्चालनमा राखेको इपिजी प्रयोग स्थगित गरी प्रणाली सुधार तथा मर्मत समारोह अघि बढाएको हो। अत्यावश्यक खरिद प्रक्रिया नरोक्न भनेर कागजी माध्यमबाट बोलपत्र अघि बढाउन बाटो खोलिएको छ। ठेक्का फेरि हार्ड कपीमा शीर्षकको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ।
4: हुलाकी राजमार्ग अन्तर्गत झापाको कन्काई पुलको ठेक्का लिएर 14 वर्षसम्म काम नगर्ने ठेकेदार कम्पनीले 2 अर्ब रुपियाँ जरिवाना तिर्नुपर्ने भएको छ। 34.9 करोड रुपियाँमा निर्माण हुने गर्ने गरी कन्काई पुलको ठेक्का लिएको पप्पु महादेव खिम्तीजेवीले काम नगरी आयोजना अलपत्र पारेपछि ठेक्का रकमको 6 गुणा बराबर जरिवाना तिर्नुपर्ने भएको खबर नयाँ पत्रिकामा छ।
3: तिजकी चेली माइतीको आशा उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबर फेरि एकपटक।
4: चट्टान ब्लास्टिङ गरेर अवरुद्ध कृष्णभिरको सडक खोलिँदै गल्छी रसुवागढी सडकको ट्र्याकमा पनि काम धमाधम, दशैं अघि रसुवागढी नाका जोडिने।
3: 72 भूकम्प यता प्राकृतिक विपदमा झन्डै 15,000 जनाले ज्यान गुमाए। भौगोलिक अवस्था र जलवायु परिवर्तनको मुख्य भूमिका, पूर्व तयारीमा सरकारको ध्यान पुगेन।
4: काङ्ग्रेसमा खड्गा पक्षका नेता महाधिवेशनमा भाग लिने, देउबा समानान्तर महाधिवेशनतिर नेता शेखर कोइराला अहिलेसम्म तटस्थ।
3: ब्रिक्स सम्मेलनद्वारा विश्व शान्ति र बहुपक्षीय सहकार्यमा जोड, मध्य पूर्व तनाव र युक्रेन युद्धप्रति विश्व नेताहरूको गम्भीर चिन्ता।
4: र एसिसी प्रिमियर कपको उपाधि जित्दै नेपाल दोस्रो पटक एसिया कपमा छनौट, पहिलो संस्करणको एनभीएल उपाधि अन्नपूर्ण स्पाइकर किङ्सले जित्यो।
3: र अन्त्यमा आजको कार्टुन। आशिष खनालले बनाउनु भएको पुरानो कार्टुन तीजका कतिपय गीत सुन्नै नसकिने खालका हुने गरेको प्रसङ्गसँग यो कार्टुन सम्बन्धित छ। यहाँ सडकमा एकजना मान्छे सानो बच्चा काखमा राखेर हिँडिरहेका छन्। उनले बच्चालाई अर्थी उपदेश दिँदै भन्दैछन्, हेर बाबु, जीवनमा 3 कुरा कहिले नबोल्नु, सानालाई माया गर्न, ठुलालाई सम्मान गर्न र आधुनिक तीज गीत सुन्नु अघि झ्याल ढोका बन्द गर्न। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि बिदा माग्छौँ। घरबाट बाहिर निस्कनु अघि सडक र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौँ। नमस्कार।

0: योग मार्गबाट ब्रह्मानुभूतिको अभिलाषा राख्ने जिज्ञासुहरूको लागि हाम्रो ओम आश्रम सदैव खुल्ला रहेको जानकारी गराउँदछौँ। हरेक शनिबार बिहान 10:30 देखि 11:00 सम्म भजन श्रवण, 11:00 देखि 11:30 सम्म ध्यान साधना, 11:30 देखि 12:00 सम्म सद्गुरुदेव कमलयोगीबाट प्रवचन र 12:00 देखि 12:30 सम्म भजन गायन। थप जानकारीका लागि 01437614 3 01437614 3 ओम आश्रम बुढानीलकण्ठ 1।
1: कौलतन्त्र मार्गबाट ब्रह्म साक्षात्कारको अभिलाषा भएका जिज्ञासुहरूका लागि हाम्रो यस गृहकाली साधना सिद्धपीठ सदैव खुल्ला रहेको जानकारी गर्दछौँ। प्रत्येक शनिबार दिउँसो 2:00 बजेदेखि 2:30 सम्म भजन श्रवण, 2:30 देखि 3:00 बजेसम्म जप ध्यान, 3:00 बजेदेखि 3:30 सम्म सद्गुरुदेव कमलयोगीबाट प्रवचन, 3:30 देखि 4:00 बजेसम्म भजन गायन। थप जानकारीका लागि गृहकाली साधना सिद्धपीठ बुढानीलकण्ठ 1 सम्पर्क नम्बर 01437614 3 01437614 3 98511-0293 98511-0293
2: काली तारा धुमावती भैरवी छिन्नमस्ता मातङ्गी बगलामुखी त्रिपुरा सुन्दरी कमला भुवनेश्वरी यी 10 महाविद्याहरूको एकै छानामुनि रहेको विशाल पूर्णकदको श्री विग्रहको दर्शन गर्ने सौभाग्य प्राप्त गर्न चाहनुहुन्छ वा तन्त्र मार्गबाट ब्रह्मोपासनामा उद्यत हुन चाहनुहुन्छ भने बुढानीलकण्ठ वडा नम्बर 1 अवस्थित 10 महाविद्या सिद्धपीठ यहाँहरूको लागि सदैव खुला छ। थप जानकारीका लागि 98411-9984-28 वा 01437614 3 सम्पर्क गर्न सक्नुहुनेछ।

0: बुढा नीलकण्ठबाट तपाईँ सुन्दै हुनुहुन्छ
1: सुमिरन एफएम
0: 100.9 मेगाहर्ज।
2: श्रीनाथादि गुरु त्रयं गणपतिं पीठ त्रयं भैरवं सिद्धौ गम्बटुकत्रयं पदयुगं दूतीक्रमं मण्डलं वीरान् द्वष्ट चतुष्क षष्टि नवकं वीरावली पञ्चकं श्रीमन् मालिनी मन्त्र राज सहितं वन्दे गुरु मण्डलम्।
3: आदरणीय श्रोता, यहाँहरू अहिले सुमिरन एफएम 100.9 मेगाहर्ज सुनिरहनु भएको छ। म प्रस्तुता नारद भण्डारी, यहाँहरू माझ दसमा विद्या अन्तर्गत कि विद्या आज माता भुवनेश्वरीको विषयमा चर्चा गर्न यस सुमिरन अध्यात्म कार्यक्रम मार्फत जोडिरहेको छु। हामी केही दिनदेखि श्रृङ्खलाबद्ध रूपमा दसमा विद्याहरूको क्रमबद्ध रूपमा चर्चा गरिरहेका छौँ। त्यसमा हामीले हिजो मा त्रिपुरा सुन्दरी को चर्चा गऱ्यौँ भने आज हामी महाविद्या भुवनेश्वरीको हामी चर्चा गर्नेछौँ। भुवनेश्वरीको चर्चा गरिरहँदा महाविद्या भुवनेश्वरी भन्ने शब्दबाट जाउँ। खासै त अब यो शब्दले विद्यालाई एउटा चिन्ने इङ्गित गर्न खोजेको अथवा सङ्केत गर्न खोजेको मात्रै जस्तो देखिन्छ। विद्याको आफ्नो मूल स्वरूप छ, करुणा प्रदायिनी, प्रेम स्वरूपा, भक्ति स्वरूपा, होइन भगवतीहरूको शब्दद्वारा अंश मात्रै जानिनु हो जस्तो लाग्छ। अब तथापि पनि अहिले शब्दार्थको अलिकति ज्ञानपरक रूपमा यो कार्यक्रमहरू सञ्चालन गरिरहेको छु। यो ज्ञानद्वारा भक्ति वृद्धि होस् भन्ने मात्रै

उद्देश्य हो, यसमा अरू केही पनि छैन। भुवनेश्वरी विद्याको बारेमा हामीले भनिराख्दाखेरि, भुवनेश्वरी विद्या पहिला शाब्दिक रूपमै जाउँ, भुवन ईश्वरी, भुवन भनेको अखिल ब्रह्माण्ड भन्न खोजेको, यहाँ अन्त 14 भवन भनेर भनिन्छ, भवनको सङ्ख्या पनि 14 देखाइएको छ।

ब्रह्माण्डको अखिल ब्रह्माण्डलाई जसले नियन्त्रण गरिराखेकी छिन्, जसले सञ्चालन गरिराखेकी छिन्, जसले पालन गरिराखेकी छिन्, उनै महाविद्यालाई भुवनेश्वरी विद्या भनेर भनिएको छ। अलिकति दार्शनिक रूपमा हेरौँ, काली विद्याको विषयमा एउटा केही नै छैन, केवल सृष्टिको आदिमा जे अवस्था रहन्छ ब्रह्मको, जहाँ सृष्टि पनि भएको छैन, जहाँ कुनै नामै छैन, परमेश्वरीको जुन अनगिन्ती नामहरू, अनगिन्ती रूपहरू छ, त्यो रूपहरू कुनै पनि छैनन्, केवल परमेश्वरी मात्रै छिन्। आफ्नो जुन चित शक्ति अथवा आफ्नो जुन शक्ति छ एउटा, त्यो शक्तिमा उहाँ अवस्थान हुनुभएको अवस्था भनेको काली भनेर भन्यो। त्यसपछि त्यहाँबाट शून्यताको विषय आउँछ। शून्यताको विषय आइसकेपछि त्यहाँ भनौँ न महाशून्य भन्ने जुन हामीले भनिरहेका छौँ, त्यो महाशून्य अवस्था, अब त्यहाँबाट चाहिँ अब सृष्टिको क्रम सुरु भयो जस्तो देखिन्छ, भनेको तारा विद्या आउनुभयो भन्ने हिसाबले देखिन्छ। त्यसपछि अब त्यहाँबाट सृष्टि गर्नु पर्यो, भनेको सृष्टि गर्ने के को सृष्टि, सृष्टि जगतको होइन, प्रकृति पुरुषात्मक जगतको सृष्टि गर्नु पर्यो। भनेपछि त्यो सृष्टिको लागि अब अर्को विद्या उद्यत हुनु पर्यो। त्यो विद्या भनेको त्यही ब्रह्म जब आफ्नो मूल अवस्थामा रहँदा खाली हुनुभयो, जब पहिलो त्यहाँ चाहिँ चलन भयो, अब त्यहाँ किञ्चित चलन भन्छ शाक्त धाराबाट मैले भनिरहेको छु, त्यहाँबाट महाशून्यताको उदय भयो। महाशून्यता भनेको नाथको परम उत्कर्ष अवस्था, नाथको परम उत्कर्ष अवस्था भनेको ताराको रूपमा आउनुभयो। त्यसपछि ब्रह्म जब सृष्टिमा उद्यत रहनुभयो, तब भुवनेश्वरी रूपमा उहाँ चाहिँ उद्यत हुनुभयो। उहाँले सृष्टि भइसकेपछि विभिन्न लोकलोकान्तरहरू भयो, 14 भुवन, अखिल ब्रह्माण्ड जुन सृष्टि भयो, त्यो सृष्टि भइसकेपछि त्यो सृष्टिको मूल कारक आद्य विद्या भनेको भुवनेश्वरी हुनुहुन्छ भन्ने एउटा काली क्रमको दृष्टिबाट हेर्दाखेरि, कालीलाई उत्कर्ष विद्या मान्दाखेरि उहाँले भुवनेश्वरीलाई यो विद्याको रूपमा ग्रहण गर्नुभएको देखिन्छ। तर भुवनेश्वरी आफैमा ब्रह्म शक्ति हुनुहुन्छ, उहाँ आफै आद्य शक्ति हुनुहुन्छ, नित्या शक्ति हुनुहुन्छ, होइन, उहाँलाई नित्या भनेर पनि सम्बोधित गरिएको छ। जुन नित्या भनेर जुन सम्बोधित गरिएको छ तन्त्रशास्त्रमा, त्यो भुवनेश्वरीलाई नै गरिएको, भुवनेश्वरी स्तोत्र हामीले पढिरह्यौँ भने त्यहाँ नित्या शब्दले उहाँलाई व्यवहित गरिरहेको, सम्बोधित गरिरहेको त्यहाँ देखिन्छ। यसरी हेरिरहँदाखेरि उहाँ आद्य शक्ति हुनुहुन्छ, तर मूलत जब प्रायोगिक रूपमा उहाँलाई व्याख्या गर्नु पर्यो, उहाँको स्वरूपको व्याख्या गर्नु पर्यो भने उहाँ चाहिँ सृष्ट्यात्मक शक्ति, सृष्टिको शक्ति धारण गर्नुहुने, अखिल ब्रह्माण्डको रचना गर्नुहुने र नियन्त्रण गर्नुहुने, सृष्टि गरेर त्यसलाई नियन्त्रण गरेर त्यसलाई पालन गर्ने, यसर्थ यो तिनवटा जुन भयो, सृष्टि स्थिति लय, सृष्टि स्थिति लय, स्थिति भनेको त्यसमा पालन पनि पर्यो, भनेको त्रिदेवद्वारा सम्पादित हुने जे जति हामीले बुझिरहँदाखेरि, जस्तो ब्रह्माले सृष्टि गर्नुहुन्छ होइन, विष्णुले पालन गर्नुहुन्छ, रुद्रले अथवा शिवले संहार गर्नुहुन्छ भनेर जुन भाषामा हामीले बुझिरहेका छौँ, त्रिशक्ति भनेर बुझिरहेछौँ, त्यो त्रिशक्तिको मूल शक्ति, आद्य शक्ति भनेको भुवनेश्वरी हुनुहुन्छ। र भुवनेश्वरी स्तोत्रै पढिरहँदाखेरि त्यहाँ स्पष्ट भनिएको छ, यी त्रिदेव नै उत्पत्ति गर्ने विद्या कोन भन्दा भुवनेश्वरी हुन् भनेर त्यहाँ भुवनेश्वरीलाई त्रिदेवकी जननीको रूपमा व्याख्या गरिएको छ। यसर्थ उहाँ त्रिदेवलाई पनि सृष्टि गर्ने भनेको, उहाँसँग मूल सृष्ट्यात्मक शक्ति कुनै विद्यामा छ भने त्यो भनेको भुवनेश्वरीमा छ भन्ने कुरो देखिन्छ। हामी भुवनेश्वरी विद्याको बारेमा बृहत् चर्चा गर्नेछौँ। अहिलेको लागि यो मिठो भजन यहाँहरूलाई हामी पस्कदैछौँ, स्वीकार्नुहोस् यो भजन। यस पश्चात पुनः महाविद्या भुवनेश्वरीको बारेमा हामी चर्चा गर्नेछौँ।

0: कौलतन्त्र मार्गबाट ब्रह्म साक्षात्कारको अभिलाषा भएका जिज्ञासुहरूका लागि हाम्रो यस गृहकाली साधना सिद्धपीठ सदैव खुल्ला रहेको जानकारी गर्दछौँ। प्रत्येक शनिबार दिउँसो 2 बजेदेखि 2:30 सम्म भजन श्रवण, 2:30 देखि 3 बजेसम्म जप ध्यान, 3 बजेदेखि 3:30 सम्म सद्गुरुदेव कमलयोगीबाट प्रवचन, 3:30 देखि 4 बजेसम्म भजन गायन। थप जानकारीका लागि गृहकाली साधना सिद्धपीठ बुढानीलकण्ठ 1, सम्पर्क नम्बर 01-4376143, 01-4376143, 98-511-0293, 98-511-0293।
1: काली, तारा, धुमावती, भैरवी, छिन्नमस्ता, मातङ्गी, बगलामुखी, त्रिपुरा सुन्दरी, कमला, भुवनेश्वरी, यी 10 महाविद्यालयहरूको एकै छानामुनि रहेको विशाल पूर्णकदको श्री विग्रहको दर्शन गर्ने सौभाग्य प्राप्त गर्न चाहनुहुन्छ वा तन्त्र मार्गबाट ब्रह्मोपासनामा उद्यत हुन चाहनुहुन्छ भने बुढानीलकण्ठ वडा नम्बर 1 अवस्थित 10 महाविद्या सिद्धपीठ यहाँहरूको लागि सदैव खुला छ। थप जानकारीका लागि 98-41-89-84-28 वा 01-4376143 सम्पर्क गर्न सक्नुहुनेछ।

0: 1000 मा दिस होम वर्षभरि रिचार्ज गर्नुहोस् र इन्स्टेन्ट लकी ड्र मार्फत 1 महिनादेखि 1 वर्षसम्म फ्रीमा हेर्ने अवसर प्राप्त गर्नुहोस्।
1: दिस होम, खुसीको कनेक्सन।
2: बन्ने पालो तपाईको
3: करोडपति
2: एमसेल सधैं अन करोडपति, बन्ने पालो तपाईको। आजै 9999 डायल गरी सपना पूरा गर्नुहोस्। रु 900 वा 100 भन्दा माथिको कुनै पनि सेवा खरिद गर्नुहोस् र हरेक हप्ता 10 जनालाई प्रति व्यक्ति 1 लाख अन्य थुप्रै स्योर सट उपहारहरूका साथ बम्परमा 1 करोड जित्ने मौका पाउनुहोस्। बन्ने पालो तपाईको
3: करोडपति
2: झुट्ला है एनसेल, हामी तपाईकै लागि।
4: बुढा नीलकण्ठबाट तपाईँ सुन्दै हुनुहुन्छ
5: सुमिरन एफएम
4: 100.9 MHz।
6: आदरणीय श्रोता, यहाँहरू अहिले सुमिरन एफएम 100.9 MHz सुनिरहनु भएको छ। आज हामी महाविद्या भुवनेश्वरीको बारेमा चर्चा गरिरहेका छौँ। अब श्रीविद्यागत रूपमा हामीले भुवनेश्वरीलाई हेरिरहँदाखेरि सामान्यतया कालीकुलमा 3 विद्या मूल पर्नुहुन्छ भनेर भनिन्छ। मूलत तन्त्रशास्त्रहरू हामीले हेऱ्यौँ भने 3 विद्यालाई कालीकुलमा राखेको देखिन्छ। मूल रूपमा काली, तारा, छिन्नमस्ता 3 विद्यालाई मूलत कालीकुलमा राखिएको छ। बाँकी रहेको सबै विद्या श्री विद्या अन्तर्गत पर्नुहुन्छ भनेर भनिहाल्छ। फेरि कतै कतै के भेटिन्छ भने 5 वटा जुन विद्याहरू त्यो विद्या चाहिँ कालीकुलमा, 5 वटा विद्या श्रीकुलमा पर्नुहुन्छ भनेर पनि भनिन्छ। होइन, त्यसमा दुवै क्रममा राखिएको विद्याको रूपमा ग्रहण गरिएको छ। बगलामुखीलाई कमला श्री विद्या अन्तर्गत पनि पर्नुहुन्छ, तर यसको मतलब यो होइन कि कालीकुलबाट नगरिने भन्ने होइन, तर मूलत श्री विद्यामा पर्नुभयो। त्यसपछि भैरवीलाई राख्यो। यसरी हेरिरहँदाखेरि कुनै कुनै विद्या चाहिँ दुवै क्रममा पनि जाने देखिन्छ, तर मूलत काली क्रमबाटै जाँदाखेरि चाहिँ काली, तारा र छिन्नमस्तालाई लिइन्छ। अब अरू 7 विद्यालाई श्रीकुलमा राखेको देखिन्छ, तर भुवनेश्वरी हामीले हेऱ्यौँ भने उहाँ चाहिँ मूलत श्री विद्या अन्तर्गतकै विद्याको रूपमा ग्रहण गरिएको छ। उहाँलाई शान्त स्वरूप, उहाँको जुन 4 हात भएको पास, अङ्कुश, बरद, अभय मुद्रा भनेको 4 हात भएकी भुवनेश्वरीको बारेमा चर्चा हुन्छ। उहाँको मस्तकमा चन्द्रमा रहनु भएको पनि देखिन्छ। उहाँको 4 हात र उहाँको अनुहार हेऱ्यौँ भने हामी यति मन्त्रमुग्ध हुने शान्त मृदु मुस्कान दिइरहनु भएको, उनको त्यहाँ सौम्यताको पनि अति सौम्य विद्याको रूपमा भुवनेश्वर लिइन्छ। चाहे त्यो कालीको आम्नायाबाट जाँदाखेरि पनि, जुन उग्र विद्याको आम्नायाबाट जाँदाखेरि पनि त्यहाँ के भनिएको छ भने भुवनेश्वरी जतिको शान्त विद्या 10 महाविद्यामा कोही पनि हुनुहुन्न भनेर व्याख्या गरिएको छ। 10 महाविद्या मध्ये सबैभन्दा सौम्य विद्याको रूपमा भुवनेश्वरी रहनु भएको छ। शक्ति सङ्गम तन्त्र आफैमा एउटा उत्तरामनायात्मक भनेको उग्र विद्याको ग्रन्थको रूपमा लिइन्छ। त्यसमा भुवनेश्वरीलाई व्याख्या गरिँदा शान्ति भन्ने शब्दको यदि पर्यायवाचीको विद्याको रूपमा यदि कुनै विद्या रहनुहुन्छ भने त भुवनेश्वरी हुनुहुन्छ भनेर शक्ति सङ्गम तन्त्रले भनिरहेको छ। त्यहाँ श्लोक नै छ एउटा जहाँ भनिएको छ, यदि ब्रह्म स्वरूपा शान्त अवस्थामा हुनुहुन्छ भने उहाँ भुवनेश्वरी स्वरूपमा हुनुहुन्छ, र उहाँ यदि अत्यधिक क्रोध अवस्थामा हुनुहुन्छ भने उहाँ के हुनुहुन्छ, उहाँ धुमावती हुनुहुन्छ भनेर त्यहाँ व्याख्या गरिएको छ। यसरी हेरिरहँदा भुवनेश्वरी विद्या परम शान्त, त्यो शान्तिको जुन पराकाष्ठा जुन छ, त्यो परम शान्ति जुन अवस्था हो, त्यो परम शान्ति अवस्था भनेको भुवनेश्वरी हुनुहुन्छ भनेर व्याख्या गरिएको छ। तन्त्रशास्त्रमा भुवनेश्वरीलाई अत्यन्तै सौम्य विद्याको रूपमा ग्रहण गरिएको छ। चाहे त्यो काली क्रमबाट, उग्र क्रमबाट जाओस्, चाहे त्यो श्री विद्या क्रमबाट जाओस्, जुन क्रमबाट गए तापनि भुवनेश्वरी विद्यालाई ग्रहण गर्दा चाहिँ एकदमै सौम्य विद्याको रूपमा ग्रहण गरिएको देखिन्छ। तथापि पनि मैले यहाँबाट उद्घोष गर्न चाहेँ, मैले बारम्बार पनि भनिरहेको छु, हाम्रो हामी कुन परम्पराबाट दीक्षित भइरहेका छौँ र हामी कुन परम्पराबाट हाम्रो तन्त्र साधना हामीले गरिरहेका छौँ, त्यसमा पनि विद्या उग्र वा सौम्य हुने भन्ने चाहिँ हुन्छ। तथापि अत्यधिक क्रममा भुवनेश्वरीलाई शान्त र सौम्य रूपमै त्यहाँ ग्रहण गरिएको देखिन्छ। भुवनेश्वरी विद्याको बारेमा वेदको हिसाबले हामीले व्याख्या गरिरहँदाखेरि पनि त्यहाँ स्तोत्र हामीले हेऱ्यौँ भने त्यहाँ 3 वेद कि जननी भनेर भनिएको छ। 3 वेद वेदत्रयी जो 3 वेदले जसको गुणगान गरिरहेकी छिन्, तथापि पनि त्यो 3 वेदले जसको भ्याउ पाउँदैनन् भनेर भनिएको छ। भनेको वेदले पनि जसको वर्णन गर्न अक्षम छ, सक्षम भइरहेको छैन, वेदका ऋचाहरू पनि अपर्याप्त छन् जसको चाहिँ नि गुणगान गाउनको लागि, त्यति परम तत्व, अनिर्वचनीय तत्व वास्तवमा को हुन्, भुवनेश्वरी हुन् भन्ने हिसाबले हामीले बुझ्न सक्छौँ। यसर्थ भुवनेश्वरी सृष्टिको आदिमा पनि हुनुहुन्थ्यो, सृष्टिको अवस्थामा पनि हुनुहुन्छ र सृष्टि भइसके पश्चात यो नियन्त्रण गर्ने, पालन गर्ने जे जति छन् ती सबै पनि भुवनेश्वरीद्वारा भइरहेको छ भनेर हामीले भन्न सक्छौँ। आदरणीय श्रोता, हामी भुवनेश्वरी विद्याको बारेमा फेरि पनि चर्चा गर्नेछौँ। अहिलेको लागि यो मिठो भजन यहाँलाई पस्कदैछौँ। स्वीकार्नु शिव भजन।

0: योग मार्गबाट ब्रह्मानुभूतिको अभिलाषा राख्ने जिज्ञासुहरूको लागि हाम्रो ओम आश्रम सदैव खुल्ला रहेको जानकारी गराउँदछौँ। हरेक शनिबार बिहान 10:30 देखि 11:00 भजन श्रवण, 11:00 देखि 11:30 ध्यान साधना, 11:30 देखि 12:00 सद्गुरुदेव कमलयोगीबाट प्रवचन र 12:00 देखि 12:30 भजन गायन। थप जानकारीका लागि 01437614143 01437614143 ओम आश्रम बुढानीलकण्ठ 1।
1: काली तारा धुमावती भैरवी छिन्नमस्ता मातङ्गी बगलामुखी त्रिपुरा सुन्दरी कमला भुवनेश्वरी यी 10 महाविद्याहरूको एकै छानामुनि रहेको विशाल पूर्णकदको श्री विग्रहको दर्शन गर्ने सौभाग्य प्राप्त गर्न चाहनुहुन्छ वा तन्त्र मार्गबाट ब्रह्मोपासनामा उद्यत हुन चाहनुहुन्छ भने बुढानीलकण्ठ वडा नम्बर 1 अवस्थित 10 महाविद्या सिद्धपीठ यहाँहरूको लागि सदैव खुला छ। थप जानकारीका लागि 98 41 89 84 28 वा 01437614143 मा सम्पर्क गर्न सक्नुहुनेछ।
2: सेल सधैँ अन करोडपति बन्ने पालो तपाईको आजै 9999 डायल गरी सपना पूरा गर्नुहोस्। रु 900 वा 100 माथिको कुनै पनि सेवा खरिद गर्नुहोस् र हरेक हप्ता 10 प्रति व्यक्ति 1,00,000 अन्य थुप्रै स्योर सट उपहारहरूका साथ बम्परमा 1 करोड जित्ने मौका पाउनुहोस्। बन्ने पालो तपाईको करोडपति झुट्ला है एनसेल हामी तपाईँकै लागि।

0: हजारमा डिस होम वर्षभरि रिचार्ज गर्नुहोस् र इन्स्टेन्ट लकी ड्र मार्फत एक महिनादेखि एक वर्षसम्म फ्रीमा हेर्ने अवसर प्राप्त गर्नुहोस्।
1: डिस होम, खुसीको कनेक्सन।
2: बुढा नीलकण्ठबाट तपाईँ सुन्दै हुनुहुन्छ
3: सुमिरन एफएम
2: 100.9 मेगाहर्ट्ज।

आदरणीय श्रोता, हामी आज महाविद्या भुवनेश्वरीको बारेमा चर्चा गरिरहेका छौँ। शान्त सौम्य स्वरूप ग्रहण गर्नुभएकी भुवनेश्वरी विद्या परम शान्ति अवस्था हुनुहुन्छ, शान्तिको पराकाष्ठा हुनुहुन्छ। उहाँको बारेमा आज हामी चर्चा गरिरहेका छौँ। एउटा महत्त्वपूर्ण क्रमको हिसाबले पनि म यहाँ भन् किनभने तन्त्र क्रमविद्या बारम्बार मैले उद्घोष गरिरहेको छु। क्रमविद्याको आधारमा हामीले भनिरहँदाखेरि पूर्वाम नायकी अधिष्ठात्री देवी अथवा पूर्वाम नायकी नायिका भुवनेश्वरी हुनुहुन्छ। भुवनेश्वरी पूर्वाम नायकी अधिष्ठात्री हुनुहुन्छ भनेर भनिरहँदाखेरि पूर्वाम नायकको गुण के हो? तन्त्रशास्त्र अनुसार पूर्वाम नाय भनेको मन्त्रको सिद्धि, यसर्थ भुवनेश्वरीको कृपा नभइकन मन्त्रको सिद्धि हुँदैन। त्यही भएर उहाँ मन्त्र सिद्धिको पनि देवता हुनुहुन्छ। यदि मन्त्र सिद्धि हुन्छ भने त्यो कसको कृपाद्वारा हुन्छ भने भुवनेश्वरी महाविद्याको कृपाद्वारा हुन्छ। भुवनेश्वरी शक्ति त्यहाँ रहनु भएको छ भन्ने बुझ्नु पर्दछ। भुवनेश्वरी विद्याको अनुग्रह बेगर मन्त्र फलीभूत हुँदैन, मन्त्र सिद्ध हुँदैन। र पूर्वाम नाय तन्त्रको ढोका पनि हो। आमाको कृपा बेगर तन्त्र विद्याको अधिकार पनि प्राप्त गर्न सकिँदैन। यसर्थ पूर्वाम नाय कि अधिष्ठात्रीको अर्थमा पनि भुवनेश्वरले हामीले बुझ्नुपर्छ। उहाँ मूल विद्या हो, उहाँ हाम्रो तन्त्रको मार्गको ढोका खोलिदिने महाशक्तिको रूपमा हुनुहुन्छ। उहाँको कृपा बेगर तन्त्र साधनाको ढोका खुल्दैन, अधिकार सम्पन्न भइँदैन, अधिकार हुँदैन। किनभने कसैको घरभित्र छिर्नलाई त्यो घरको मूलीले जबसम्म ढोका खोलिदिनुहुन्न, तबसम्म अनुमति दिनुहुन्न, तबसम्म त्यो घरभित्र हामी पस्न सक्दैनौँ, पाउँदैनौँ। नपाउनु भनेको अधिकार नहुनु। त्यो अधिकार कुन बेला हुन्छ? जब घरको घर मूली जब आउनुहुन्छ र उहाँले ढोका खोलिदिनुहुन्छ र उहाँले भन्नुहुन्छ आउनुहोस् भनेर भनिदिनु भएपछि मात्रै हामी घरभित्र छिर्न सक्छौँ। यदि हामी जबरजस्ती भित्र छिर्न खोज्यौँ भने याद गर्नुहोस् त्यहाँ के हुन्छ, ठुला ठुला घरहरूमा भुटे कुकुर हुन्छन्। सबभन्दा पहिला ती कुकुरहरूले नै हामीलाई टोकेर तिनीहरूकै आक्रमणबाट हामी बस्नुपर्ने अवस्था हुन्छ पहिला। तर अनधिकृत व्यक्ति कुनै पनि घरभित्र छिर्न सक्दैन भने जस्तै अनधिकृत व्यक्ति कुनै पनि तन्त्र मार्गमा उद्यत हुन सक्दैन। यसको निमित्त सबभन्दा पहिला घरमुलीले के गरिदिनु पर्ने हुन्छ? घरको निमित्त ढोका खोलिदिनु पर्ने हुन्छ। घरमुली भन्नुको घरको मूल जो व्यक्ति हो अथवा तन्त्रको समूल जुन तन्त्र मार्ग जुन छन् परम्परा छ, त्यो तन्त्र परम्पराको मूलको रूपमा यदि हामीले हेऱ्यौँ भने घरमुलीको तन्त्रको मूलीको हिसाबले हेऱ्यौँ भने भुवनेश्वरी विद्या रहनुहुन्छ। उहाँको कृपा बेगर तन्त्र मार्गमा उद्यत हुन सकिँदैन, मन्त्र सिद्ध हुँदैन। अब यसो भनिरहँदाखेरि उहाँको नामान्तर पनि छ। अघि पनि एउटा कुरा उद्घोष गरेको थिएँ यहाँहरूलाई, श्रीविद्यामा भुवनेश्वरी विद्या ग्रहण गर्ने एउटा प्रचलन छ। भुवनेश्वरी विद्या क्रम विद्यामा पर्नुहुन्छ र भुवनेश्वरी विद्या श्री विद्या अन्तर्गतको महत्त्वपूर्ण महाविद्याको रूपमा पनि रहनु भएको छ। उहाँको नामान्तर हामीले हेऱ्यौँ भने निगममा स्मेरमुखी भनेर पनि उहाँलाई चिनिएको छ भने कतैतिर इन्दुकिरीट भनेर पनि निगममा जुन शब्द प्रयोग त्यसलाई चाहिँ भुवनेश्वरीकै नामान्तरको रूपमा पनि व्याख्या भएको देखिन्छ। निगमको मूल स्रोत भनेको त्यहाँ हिरण्यगर्भ भनेको सूर्य होइन, सूर्यलाई मूल विद्याको रूपमा ग्रहण गरिएको छ। सूर्यको तिनवटा अवस्था अघि जुन मैले भने, एउटा अनादि अवस्था जहाँ केवल सूर्य मात्रै रहेको अवस्था, त्यसपछि अर्को सृष्टि भएको अवस्था र अर्को चाहिँ सृष्टि भइसकेपछि त्यसको नियन्त्रण गर्ने, त्यसलाई चाहिँ नियन्त्रण गर्ने, त्यसलाई चाहिँ पालन गर्ने, त्यसको नियन्त्रण गर्ने भन्ने जुन छ त्यो अर्को शक्ति भनेपछि यो सूर्यको तिनवटा शक्तिको रूपमा निगमले पनि व्याख्या गरेको देखिन्छ। त्यो मध्ये जुन सञ्चालिका शक्ति छ त्यो सञ्चालिका शक्तिको रूपमा चाहिँ भुवनेश्वर अर्थात् स्मेरमुखी, इन्दुकिरीट भन्ने यी शब्दहरू जे जति निगमले अथवा वेदमा व्याख्या भएका छन् त्यो चाहिँ भुवनेश्वरी नै हुन् भनेर पनि व्याख्या भएको देखिन्छ। त्यहाँ हामीले हेरिरहँदाखेरि भुवनेश्वरी विद्याको स्वरूप हामीले हेऱ्यौँ भने उहाँ एकदम शान्त, असाध्यै मन्द मुस्कान दिइरहनु भएको छ। उहाँको विग्रह यति मनमोहक छ, मन्त्रमुग्ध भइन्छ उहाँको स्वरूप। त्यो जतिको सुन्दर, त्यो जतिको शालीन, त्यो जतिको सौम्य, त्यो जतिको परम सुन्दर अवस्था, सौन्दर्यता त्यो सायदै केही होला। भुवनेश्वरी त्यस्तै विद्या हुनुहुन्छ। गरगहनाद्वारा उहाँ अलङ्कृत हुनुहुन्छ। उहाँको चारवटा हात छन्, त्यहाँ मैले अघि उद्घोष गरिसकेको थिएँ, एउटा वरद मुद्रा जसको अर्थ हुन्छ उहाँ वरदायिनी, सिद्धि प्रदायिनी हुनुहुन्छ। उहाँ मन्त्र सिद्धि गरिदिनुहुन्छ, उहाँ अष्ट सिद्धि प्रदान गर्नुहुन्छ भन्ने पनि लाग्न सक्छ होइन। त्यसमा उहाँले अष्ट सिद्धि प्रदान गर्नुहुन्छ भन्ने एउटा भाषा हुनसक्छ, तर मूलत उहाँ मन्त्र सिद्धिको निमित्त मन्त्र सिद्ध गर्ने मूल विद्याको रूपमा उहाँ रहनु भएको छ भन्ने कुरा मैले अघि यहाँहरूलाई उद्घोष गरिहालेँ। अर्को उहाँ अभय प्रदान गर्नुहुन्छ। उहाँका उपासकहरू कुनै कुराले चिन्तित हुँदैनन्, उनीहरूका सबै चिन्ता
दुःख व्यथा उहाँले हरण गरेर उनीहरूलाई शान्ति, कुन बेला मन अशान्त हुन्छ, अशान्त भनेको विक्षिप्तता, जस्तो कुनै तनाव भयो भने, डर भयो भने, भनौँ न कुनै प्रकारको चाहिँ एउटा चिन्ता भयो भने, यी यावत कुराहरूले मन अशान्त बनाइरहेको हुन्छ। अशान्तिको विपरीत भनेको शान्ति हो। शान्ति स्वयं भुवनेश्वरी, त्यही भएर भुवनेश्वरीको उपासकहरू स्वयं शान्त स्वभावका हुन्छन्। उनीहरूमा अभय हुन्छ, भय हुँदैन, उनीहरूमा डर हुँदैन, उनीहरूमा चिन्ता हुँदैन, उनीहरू अशान्त हुँदैनन्। भुवनेश्वरीको कृपा हो, स्वाभाविक गुण हो, परम शान्ति अवस्था भुवनेश्वरीको गुण हो। उनीहरू विक्षिप्त हुँदैनन्, जस्तै सुकै चाहिँ विकराल अवस्था आउँदाखेरि पनि उनीहरू चाहिँ के हुन्छन्, शान्त अवस्थामा हुन्छन्, एकदम विवेकी तरिकाले निर्णय लिन सक्ने हुन्छन्, होइन, भुवनेश्वरीको यो गुण हो। अब त्यहाँ अर्कोमा अङ्कुश भनेर भनिएको छ, त्यो अङ्कुशले के गर्दछ भनेर भन्दाखेरि चाहिँ भुवनेश्वरीको जुन अङ्कुश छ हातमा, होइन, त्यो अङ्कुशले चाहिँ के गरिरहेको छ, काम बासना जे छ त्यो बासनालाई चाहिँ नियन्त्रण गर्ने, त्यसलाई चाहिँ बाँध्ने काम गर्ने त्यो पासले गर्दछ भन्छ। किनभने काम अन्य षट उर्मीमध्ये सबैभन्दा प्रबल उर्मीको रूपमा कामलाई लिइन्छ। कामासक्त व्यक्ति अविवेकी हुन्छ, शास्त्रले पनि भनिरहेको कुरो, जहाँ काम छ त्यहाँ व्यक्ति के हुन्छ, अविवेकी हुन्छ, उसको विवेकले काम गर्दैन। गीतामा पनि यो श्लोक आउँछ, हजुरहरूले हेर्न सक्नुहुन्छ, त्यहाँ कामले कसरी चाहिँ खाडलमा पार्दछ, कसरी पतनमा पार्दछ भन्ने कुरा गीतामा पनि लेखिएको छ। भनेको कामलाई अविवेक उत्पन्न गर्ने शक्तिको रूपमा लिइन्छ, भनेको जहाँ विवेकले काम गर्दैन, जब कामले प्रभाव जमाउँछ तब मानिस अविवेकी हुन्छ, उसको विवेकले काम गर्दैन। जब विवेकले काम गर्दैन, ऊ पतनमा जान्छ, ऊ कुमार्गमा जान्छ। उहाँको हातमा भएको अङ्कुशले काम शक्तिलाई बाँध्ने काम गर्दछ भनेर भनिएको छ। अर्को हातमा भएको पासले चाहिँ सम्पूर्ण कामनाहरू, सम्पूर्ण वासनाहरू, त्यहाँ काम मात्रै होइन अन्य वासनाहरू लाई पनि त्यसले नियन्त्रण गर्ने काम चाहिँ उहाँको पासले गरिरहेको छ भनेर त्यहाँ भनिएको छ। अब हुन त पास र अङ्कुशलाई कसरी व्याख्या गरिएको छ भने, पासलाई इच्छा शक्तिको रूपमा व्याख्या गरिएको छ, अङ्कुशलाई ज्ञान शक्तिको रूपमा व्याख्या गरिएको छ। यहाँ भनिएको छ इच्छा शक्तिमयम पासम अङ्कुशम ज्ञान रूपिणीम भनेर भनिएको छ। यसको मतलब यसले इच्छा शक्ति र ज्ञान शक्तिलाई पनि त्यसले देखाइरहेको छ, इङ्गित गरिरहेको छ। भुवनेश्वरी विद्या आफैमा ज्ञान स्वरूपिणी हुनुहुन्छ, उहाँ इच्छा शक्ति उहाँको प्राधान्य रहन्छ त्यहाँ, किनभने इच्छा नभइकन सृष्टि हुँदैन। एकोहम बहु श्याम भनेको जब ब्रह्मलाई इच्छा लाग्यो भनेको उहाँको इच्छा शक्ति सक्रिय भयो, के गर्नुको निमित्त, सृष्टि गर्नुको। यसर्थ शिवको इच्छा शक्तिको रूपमा पनि भुवनेश्वरी महाविद्यालाई ग्रहण गरिएको छ। त्यही भएर उहाँलाई इच्छा शक्ति, जुन शिवमा भएको इच्छा ज्ञान क्रिया भन्छौँ, त्यो मध्येको तिनवटा मध्ये सबैभन्दा प्राधान्य शक्तिको रूपमा जे हुनुहुन्छ त्यो चाहिँ इच्छा शक्तिको रूपमा हुनुहुन्छ, जोद्वारा सृष्टि गर्ने इच्छा जाग्दछ। ब्रह्मलाई सृष्टि गर्ने जुन इच्छा जाग्दछ त्यो चाहिँ इच्छा शक्तिद्वारा हुन्छ। त्यो इच्छा शक्ति भनेकै भुवनेश्वरी विद्या हुने, यसर्थ भुवनेश्वरी विद्या सृष्ट्यात्मक शक्ति हो भनेर व्याख्या गरिएको छ। चारवटा हातमा भएका कुराहरू त हामीले भन्यौँ। अब उहाँ पद्मासनमा अवस्थित हुनुहुन्छ, कमलमा आसीन हुनुहुन्छ, भनेको कमलको अर्थ त्यहाँ ऐश्वर्य हो, होइन, षडैश्वर्य हो। त्यो ऐश्वर्यमा उहाँ विराजमान हुनुहुन्छ, होइन, उहाँ सम्पूर्ण धन सम्पत्ति ऐश्वर्य जे जति छन् वैभव छन् त्यो वैभवमा उहाँ आसीन हुनुहुन्छ। उहाँको उपासकहरूले धन वैभव प्राप्त गर्दछन्। उहाँ पद्मासन, पद्मासन भनेको स्थिर, सामान्यतया हजुरहरूले याद गर्नुभयो भने आसन स्थिरताको निमित्त कुन आसन सिद्ध गर्नुपर्छ स्थिरताको निमित्त पद्मासन भनेर भनिन्छ। तर पद्मासनको अर्थ हो स्थिर। यसर्थ स्थिर धनको निमित्त, स्थिर वैभवको निमित्त, चञ्चल वैभव होइन, चञ्चला होइन, आज हुने भोलि नहुने होइन, भुवनेश्वरी विद्याबाट जे प्राप्त हुन्छ त्यो स्थिर हुन्छ भन्न खोजिएको। त्यहाँ सिद्धिहरू स्थिर हुन्छन्, ऐश्वर्य स्थिर हुन्छ भन्न खोजिएको। त्यही भएर विभिन्न अलङ्कारमा उहाँ सुसज्जित हुनुहुन्छ भनेको उहाँ वैभवद्वारा सम्पन्न हुनुहुन्छ, उहाँ परम ऐश्वर्यकारिणी हुनुहुन्छ भन्ने व्याख्या गरिएको। उहाँ त्रिनेत्रधारिणी हुनुहुन्छ, त्यसको अर्थ ज्ञान स्वरूपिणी हो। मैले अघि भने उहाँ मूल ज्ञान स्वरूपिणी नै हो। जब शिवले तेस्रो नेत्रबाट जुन कामदेवलाई भस्म गर्नुभयो, त्यो भस्म गर्दाखेरि भुवनेश्वरी शक्तिद्वारा चाहिँ कामदेवको त्यहाँ भस्म गर्नुभएको भनेर पनि व्याख्या। अब फेरि अघि साम्य रूपमा आयो, फेरि यहाँ उग्र रूपमा आयो भन्ने होला। यसको अर्थ हो सबैभन्दा ठुलो उर्मी शक्तिको रूपमा, जीवको सबैभन्दा ठुलो शक्ति जोद्वारा ऊ बन्धनमा परिरहेको छ त्यो भनेको काम शक्ति हो। त्यो काम शक्तिलाई नष्ट गर्ने, भस्मीभूत गरिदिने शक्ति यदि कसैमा छ भने त्यो कसमा छ, त्यो भुवनेश्वरी महाविद्यामा छ भनेर पनि भनिन्छ। अब यसरी हेरिरहँदाखेरि उहाँको त्रिनेत्र त्यो देखाइरहन्छ, उहाँको आँखा एकदमै मृगनयनी भनौँ न हामी, अब एउटा भाषा प्रयोग गरिन्छ नि सबैभन्दा राम्रो आँखा भनेर भन्दाखेरि, उहाँको त्यो जुन आँखा छ त्यो एकदम करुणामय आँखा छ। त्यो आँखाले के देखाइरहन्छ, एउटा वात्सल्यता देखाइरहेको छ,
उहाँको त्यो जुन परम करुणाको चाहिँ झल्को त्यहाँ देखिन्छ, त्यहाँ आँखाबाटै देखिन्छ। उहाँको मन्द मुस्कान भनेको उहाँ प्रसन्न मुद्रामा हुनुहुन्छ, होइन? उपासकको सानो साधनाबाट पनि उहाँ प्रसन्न चित्त बन्नुहुन्छ र सिद्धि दिनको निमित्त उहाँ तत्पर रहनुहुन्छ भन्ने व्याख्या उहाँको स्वरूपबाट ग्रहण गर्न सकिन्छ। त्यसमा अब अरू पनि कुराहरू छन्, भुवनेश्वरी विद्याहरू, रक्त वस्त्र छ उहाँको, भनेको उहाँ रातो धोती साडी लगाइरहनु भएको छ भन्ने पनि देखिन्छ, होइन? त्यसले त्रिगुणा मिका भन्ने देखाउँछ, होइन? त्यसले देखाउँछ उहाँ भुक्ति प्रदायिनी पनि हो। उहाँ रजस भनेको चाहिँ अलिकति कस्तो भने रमाइलो भन्छौँ नि हामी, यो आनन्दभन्दा मुनि रमाइलो अनि पीडा हुन्छ नि, आनन्द होइन रमाइलो, सुख अनि पीडा भन्छौँ, पीडा तमस भयो, रमाइलो जुन एउटा मजा, जुन एउटा भौतिक आनन्द जुन हामी भन्छौँ जसलाई रमाइलो भन्छौँ हामी, त्यो रजस भयो। अर्को सात्विक भयो, होइन? त्यो चाहिँ परमानन्द भयो। भनेपछि यो तिनवटा गुणमध्ये उहाँ भुक्ति पनि प्रदायिनी हुनुहुन्छ, उहाँ मुक्ति पनि प्रदायिनी हुनुहुन्छ, किनभने उहाँ शिर विद्या अन्तर्गतको विद्या हुनुभयो, उहाँ आद्य विद्या हुनुभयो, यसर्थ उहाँ भुक्ति मुक्ति प्रदायिनी हुनुहुन्छ भन्ने पनि त्यहाँ भाषा राख्दछ। उहाँको स्तन उन्नत छ भनेर पनि भनिन्छ, एकदम नवयौवना हुनुहुन्छ भनेर त्यहाँ व्याख्या गरिएको छ, होइन? नवयौवना, नवयौवनाको अर्थ हुन्छ उहाँ कामको लागि आतुर भन्ने अर्थमा पनि त्यहाँ प्रयोग हुन्छ। अब यसको भाषा गूढार्थमा जाउँ हामी, भनेको उहाँ सामरस्यको निमित्त, उहाँ कुण्डलिनी शक्ति हो, उहाँ आफू होइन शिवसँग सहस्रारमा रहनुभएका शिवसँग होइन उहाँ के गर्न चाहनुहुन्छ, उहाँ मिल्नको निमित्त आतुर हुनुहुन्छ भनेर भन्न खोजेको, उहाँ जागृत हुन तयार हुनुहुन्छ। सामान्य उपासनाद्वारा पनि उहाँ जागृत बन्न सक्नुहुन्छ, उपासकको चाहिँ नि कल्याणको निमित्त उहाँ आफै तत्पर हुनुहुन्छ भनेर भन्ने अर्थ राख्दछ त्यसले, त्यो एउटा अर्थ राख्दछ। र उन्नत स्तन भन्ने अर्थमा चाहिँ उहाँ स्तन उन्नत भन्ने अर्थ जहाँ राख्दछ त्यो भनेको पालन शक्ति भन्ने अर्थ राख्दछ। उहाँ मातृशक्त्यात्मक हुनुहुन्छ, उहाँ पालनको निमित्त तत्पर हुनुहुन्छ, पोषणको निमित्त तत्पर हुनुहुन्छ। जीव र जगतलाई उहाँले अन्नादिद्वारा पोषण गर्नुहुन्छ भने, भुवनेश्वरी स्तोत्रमा हेऱ्यौँ भने पनि यो कुरो स्पष्ट रूपमा लेखिएको छ। उहाँ अन्नादि जीवलाई, यहाँ संसारमा भएका जीव जगतको पालनको निमित्त, पोषणको निमित्त उहाँ तत्पर हुनुहुन्छ भन्ने व्याख्या राख्दछ। यसरी उहाँको स्वरूपको बारेमा हामीले यो गूढार्थको चर्चा पनि गऱ्यौँ। हामी फेरि पनि भुवनेश्वरी विद्याको बारेमा चर्चा गर्नेछौँ। अहिलेको लागि यो मिठो भजन यहाँहरूलाई पस्कदैछौँ, स्वीकार्नु।

0: कौलतन्त्र मार्गबाट ब्रह्म साक्षात्कारको अभिलाषा भएका जिज्ञासुहरूका लागि हाम्रो यस गृहकाली साधना सिद्धपीठ सदैव खुल्ला रहेको जानकारी गर्दछौँ। प्रत्येक शनिबार दिउँसो 2 बजेदेखि 2:30 भजन श्रवण, 2:30 देखि 3 बजेसम्म जप ध्यान, 3 बजेदेखि 3:30 सद्गुरुदेव कमलयोगीबाट प्रवचन, 3:30 देखि 4 बजेसम्म भजन गायन। थप जानकारीका लागि गृहकाली साधना सिद्धपीठ बुढानीलकण्ठ 1, सम्पर्क नम्बर 01-4376143, 01-4376143, 98511-0293, 98511-0293।
1: काली, तारा, धुमावती, भैरवी, छिन्नमस्ता, मातङ्गी, बगलामुखी, त्रिपुरा सुन्दरी, कमला, भुवनेश्वरी, यी 10 महाविद्याहरूको एकै छानामुनि रहेको विशाल पूर्णकदको श्री विग्रहको दर्शन गर्ने सौभाग्य प्राप्त गर्न चाहनुहुन्छ वा तन्त्र मार्गबाट ब्रह्मोपासनामा उद्यत हुन चाहनुहुन्छ भने बुढानीलकण्ठ वडा नम्बर 1 अवस्थित 10 महाविद्या सिद्धपीठ यहाँहरूको लागि सदैव खुला छ। थप जानकारीका लागि 98414-9848 वा 01-4376143 सम्पर्क गर्न सक्नुहुनेछ।
2: योग मार्गबाट ब्रह्मानुभूतिको अभिलाषा राख्ने जिज्ञासुहरूको लागि हाम्रो ओम आश्रम सदैव खुल्ला रहेको जानकारी गराउँदछौँ। हरेक शनिबार बिहान 10:30 देखि 11 भजन श्रवण, 11:30 देखि 11:30 ध्यान साधना, 11:30 देखि 12 सद्गुरुदेव कमलयोगीबाट प्रवचन र 12:30 देखि 12:30 भजन गायन। थप जानकारीका लागि 01-4376143, 01-4376143, ओम आश्रम बुढानीलकण्ठ 1।

0: हजारमा डिस होम वर्षभरि रिचार्ज गर्नुहोस् र इन्स्टेन्ट लकी ड्र मार्फत एक महिनादेखि एक वर्षसम्म फ्रीमा हेर्ने अवसर प्राप्त गर्नुहोस्।
1: डिस होम, खुसीको कनेक्सन।
2: बन्ने पालो तपाईको करोडपति एमसेल सधैं अन करोडपति बन्ने पालो तपाईको आजै 9999 डायल गरी सपना पूरा गर्नुहोस्। रु 900 वा 100 भन्दा माथिको कुनै पनि सेवा खरिद गर्नुहोस् र हरेक हप्ता 10 जनालाई प्रति व्यक्ति 1,00,000 अन्य थुप्रै स्योर शट उपहारहरूका साथ बम्परमा 1,00,000 जित्ने मौका पाउनुहोस्। बन्ने पालो तपाईको करोडपति झुट्ला है एनसेल, हामी तपाईकै लागि।
3: बुढा नीलकण्ठबाट तपाईँ सुन्दै हुनुहुन्छ
4: सुमिरन एफएम 100.9 मेगाहर्ज।

आदरणीय श्रोता, हामी भुवनेश्वरी महाविद्याको बारेमा चर्चा गरिरहेका छौँ। आज भुवनेश्वरी विद्यालाई ग्रहण गरिरहँदाखेरि उहाँको स्वरूपको बारेमा ग्रहण गर्दा उहाँ अत्यन्तै शान्त स्वरूपको हुनुहुन्छ भनेर भने, शिव भन्ने जुन शब्द छ त्यो शब्दले के देखाउँछ भने, स्वभावतः त्यसको अर्थ नै शान्त हो। शिवको अर्थ नै शान्त हो। त्यो शिवमा जुन शान्त गुण छ, स्वाभाविक गुण छ, त्यो गुण भनेको के हो? त्यो स्वयं भुवनेश्वरी महाविद्या हुन् भनेर शाक्तहरूले त्यो हिसाबमा अथवा त्यो भाषामा बुझ्नुहुन्छ। भनेको शिवको जुन शान्त स्वरूप छ त्यो पद स्वयं भुवनेश्वरी विद्या हुन् भन्ने शाक्तको यो भाष्य रहिआएको छ। तन्त्रको फेरि अर्को एउटा पाटो पनि हामीले भन्नुपर्ने हुन्छ यहाँहरूलाई। त्यसमा हरेक शक्तिहरू, धुमावती बाहेक अन्य शक्तिहरूलाई चाहिँ, धुमावतीको पनि विषयमा हामीले बृहत् चर्चा गरिसकेका छौँ। यो विषयमा पनि म धेरै गर्न चाहन्न, तर सामान्यतया 10-12 विद्यामध्ये धुमावती विद्या पुरुष शून्य हुनुहुन्छ, अर्थात् उहाँ शिवरहित हुनुहुन्छ। उहाँ एक्लैले जीव जगतलाई उहाँ धारण गर्नुहुन्छ भन्ने अर्थ हो। अरू 9 जुन महाविद्याहरू हुनुहुन्छ उहाँहरू चाहिँ शिव सहित उहाँको पूजा हुनुपर्दछ, उहाँहरू चाहिँ शिव शक्त्यात्मक हुनुहुन्छ भन्ने अर्थ राख्दछ। तन्त्रमा त शिव बेगर शक्तिको पूजा निष्फल हुन्छ, फलहीन हुन्छ भनेर पनि त्यहाँ भनिएको छ। यसर्थ हरेक शक्तिको कोही न कोही शिव त्यहाँ रहनुभएको त्यहाँ हामीले देख्न सक्छौँ। त्यो मात्रै जसरी तारा विद्याको अक्षोभ्य हामीले हेऱ्यौँ, महाकाल कालीको लागि हामीले हेऱ्यौँ, होइन, राजेश त्रिपुरा सुन्दरीको लागि हामीले हेऱ्यौँ, होइन। यसरी हेर्दै जाँदाखेरि भुवनेश्वरी विद्याको चाहिँ शिव त्र्यम्बक शिव हुनुहुन्छ भनेर पनि त्यहाँ लेखिएको छ। त्र्यम्बक शिव 12 ज्योतिर्लिङ्गमध्ये त्र्यम्बकेश्वर पनि पर्नुहुन्छ। त्र्यम्बकेश्वर भनेकै भुवनेश्वरी शक्ति हुन् भने उहाँको शक्तिमानको त्र्यम्बकेश्वर हुनुहुन्छ भनेर पनि व्याख्या गरिन्छ। यसर्थ त्र्यम्बक शिवको शक्ति भुवनेश्वरी महाविद्या हुनुहुन्छ भन्ने भाषामा हामी प्रयोग गर्न सक्छौँ। जसरी अग्निको स्वाभाविक शक्ति ताप हो, त्यस्तै त्र्यम्बकेश्वर शिवको स्वाभाविक शक्ति भुवनेश्वरी महाविद्या भुवनेश्वरी हुनुहुन्छ भनेर हामीले व्याख्या गर्न सक्छौँ। यसरी हेरिरहँदा भुवनेश्वरी एकदम परम शान्त रूपिणी, परम शान्त अवस्था हुनुहुन्छ। ब्रह्मको शान्त अवस्था भनेको भुवनेश्वरी स्वरूप हो, र उहाँको जसले यो स्वरूप बुझ्दछन् पक्कै पनि उहाँको कृपा, उहाँको भक्तिको निमित्त योग्य बन्दछन् भन्ने मलाई लाग्दछ, किनभने तन्त्रशास्त्रले पनि त्यही नै व्याख्या गरिरहेको छ। भुवनेश्वरी विद्याको बारेमा हामीले आजको यो श्रृङ्खला चलायौँ। म यहाँहरूलाई फेरि पनि जानकारी गरौँ, हामी 10 महाविद्या सिद्धपीठ मार्फतबाट हाम्रो यस अध्यात्म सिमुलिङ कार्यक्रम चलाइरहेका छौँ, प्रसारण गरिरहेका छौँ। यो कार्यक्रमको विषयमा यहाँहरूलाई केही जिज्ञासा अथवा सरसल्लाह छ भने पनि मैले पुनः यहाँहरूलाई आग्रह गरेँ, हामीलाई हजुरहरूको आग्रह अथवा हजुरहरूको सल्लाह हामीलाई पठाइदिनु हुन। हाम्रो एफएमको टेलिफोन नम्बर 01-5926-1982 यहाँहरूले सम्पर्क गरेर जानकारी गराइदिन सक्नुहुनेछ। यति भन्दै आजको कार्यक्रम म यही विसर्जन गर्ने अनुमति माग्छु। अलख निरञ्जन, अलख निरञ्जन, अलख निरञ्जन आदेश।

0: कौलतन्त्र मार्गबाट ब्रह्म साक्षात्कारको अभिलाषा भएका जिज्ञासुहरूका लागि हाम्रो यस गृहकाली साधना सिद्धपीठ सदैव खुल्ला रहेको जानकारी गर्दछौँ। प्रत्येक शनिबार दिउँसो 2 बजेदेखि 2:30 सम्म भजन श्रवण, 2:30 देखि 3 बजेसम्म जप ध्यान, 3 बजेदेखि 3:30 सम्म सद्गुरुदेव कमलयोगीबाट प्रवचन, 3:30 देखि 4 बजेसम्म भजन गायन। थप जानकारीका लागि गृहकाली साधना सिद्धपीठ बुढानीलकण्ठ 1 सम्पर्क नम्बर 01-4376143, 01-4376143, 98-511-0293, 98-511-0293।
1: काली, तारा, धुमावती, भैरवी, छिन्नमस्ता, मातङ्गी, बगलामुखी, त्रिपुरा सुन्दरी, कमला, भुवनेश्वरी यी 10 महाविद्याहरूको एकै छानामुनि रहेको विशाल पूर्णकदको श्री विग्रहको दर्शन गर्ने सौभाग्य प्राप्त गर्न चाहनुहुन्छ वा तन्त्र मार्गबाट ब्रह्मोपासनामा उद्यत हुन चाहनुहुन्छ भने बुढानीलकण्ठ वडा नम्बर 1 अवस्थित 10 महाविद्या सिद्धपीठ यहाँहरूको लागि सदैव खुला छ। थप जानकारीका लागि 98-41-89-84-28 वा 01-4376143 सम्पर्क गर्न सक्नुहुनेछ।
2: योग मार्गबाट ब्रह्मानुभूतिको अभिलाषा राख्ने जिज्ञासुहरूको लागि हाम्रो ओम आश्रम सदैव खुल्ला रहेको जानकारी गराउँदछौँ। हरेक शनिबार बिहान 10:30 देखि 11 सम्म भजन श्रवण, 11 देखि 11:30 सम्म ध्यान साधना, 11:30 देखि 12 सम्म सद्गुरुदेव कमलयोगीबाट प्रवचन र 12 देखि 12:30 सम्म भजन गायन। थप जानकारीका लागि 01-43-76-143, 01-43-76-143, ओम आश्रम बुढानीलकण्ठ 1।

0: हजारमा दिस होम वर्षभरि रिचार्ज गर्नुहोस् र इन्स्टेन्ट लकी ड्र मार्फत एक महिनादेखि एक वर्षसम्म फ्रीमा हेर्ने अवसर प्राप्त गर्नुहोस्।
1: दिस होम, खुसीको कनेक्सन।
2: बन्ने पालो तपाईको करोडपति एनसेल सधैँ अन करोडपति बन्ने पालो तपाईको आजै 9999 डायल गरी सपना पूरा गर्नुहोस्। रु 900 वा 100 भन्दा माथिको कुनै पनि सेवा खरिद गर्नुहोस् र हरेक हप्ता 10 जनालाई प्रति व्यक्ति 1,00,000 अन्य थुप्रै स्योर शट उपहारहरूका साथ बम्परमा 1 करोड जित्ने मौका पाउनुहोस्। बन्ने पालो तपाईको करोडपति छुट्ला है एनसेल, हामी तपाईकै लागि।
3: बुढा नीलकण्ठबाट तपाईँ सुन्दै हुनुहुन्छ
4: सुमिरन एफएम
3: 100.9 मेगाहर्ज।

0: तपाईँलाई फ्लेक्स प्रिन्ट, फ्लेक्स बोर्ड, भिनाइल प्रिन्ट, वान वे भिजन लाइट बोर्ड, 2D 3D लाइट बोर्ड, स्टिल लेटर बोर्ड, ब्रास लेटर सम्बन्धी सेवा चाहिएको छ?
1: ओहो, यति धेरै सेवा एकै ठाउँमा पाइन्छ र?
0: ल, किन नपाउनु? हाम्रै बुढा नीलकण्ठ भङ्गालमा रहेको कान्तिपुर आर्टमा यी सबै सुविधा पाइहालिन्छ नि।
2: त्यति मात्रै हो र, स्कुलका लागि आवश्यक सिल्ड, मेडल, कप, टोकन अफ लभ, कप प्रिन्ट, टी शर्ट प्रिन्ट, प्रमाणपत्र प्रिन्ट लगायतका सेवा पनि एकै ठाउँमा पाइन्छ। साथै इभेन्टका लागि आवश्यक साउन्ड सिस्टमको पनि व्यवस्था छ।
0: सम्पर्क क्रान्ति कुमार महतो, कान्तिपुर 8, बुढानीकण्ठ 2, भङ्गालेश्वर चोक, भङ्गाल। फोन नम्बर 01-4371-498, 98-510-37-880, 98-010-37-880। कान्तिपुर 8, भङ्गाल।

0: आफ्नै हेचरीमा उत्पादित गुणस्तरीय चल्ला, आफ्नै दाना फ्याक्ट्री अनि हामीसँग छ आफ्नै पोल्ट्री फार्म, जहाँबाट हामी उत्पादन गर्छौँ स्वस्थ अनि गुणस्तरीय कुखुराको मासु। यससँगै आधुनिक चिकन प्रशोधन र बिक्री केन्द्र। अब हाम्रो उत्पादन लागतमा गुणस्तरीय कुखुराको मासु तपाईँको ठाउँमा। बीएनजी पोल्ट्री सप्लायर्सद्वारा सञ्चालित सक्सेस हाइजेनिक चिकन मिट मार्ट, हात्तीगौडाबाट टोखा जाने बाटो, विष्णुमती खोलाको पुलसँगै। सम्पर्क 01-4376-248-4376-248।
1: लेटेस्ट अपडेट्स के लिए अल्ट्रा चैनल्स को सब्सक्राइब करें और बेल आइकन को प्रेस करें।

0: स्वस्थ जीवनको आधार वैज्ञानिक तथा विशेषज्ञ आयुर्वेदिक उपचार महाकाल आयुर्वेद उपचार केन्द्र बालाजु बाइपास। के तपाईँलाई दिसा गर्दा दुख्छ, पोल्छ, रगत जान्छ वा मासु पलाएको छ?
1: यदि यसो भएको छ भने तपाईँलाई पाइल्स, फिस्टुला वा फिसर पनि भएको हुन सक्छ।
0: विगत 20 वर्षदेखि आयुर्वेद उपचार गर्दै आइरहेको महाकाल आयुर्वेद उपचार केन्द्रमा विशेषज्ञ डाक्टरद्वारा बिना अपरेसन पाइल्स, फिसर, फिस्टुलाको सफल उपचार भइरहेको छ। साथै ग्यास्ट्रिक, अल्सर, कब्जियत, पत्थरी, जन्डिस तथा हेपाटाइटिस, पिनास, माइग्रेन, यौन दुर्बलता, नपुंसकता, छाला रोग, दाद, दुबी, डन्डीफोर, कपाल झर्ने, सुगर, बात, प्यारालाइसिस, मानसिक तथा अन्य दीर्घ रोगहरूको सफल उपचारका लागि हामीलाई सम्झनुहोस्। महाकाल आयुर्वेद उपचार केन्द्र बालाजु बाइपास, फोन नम्बर 01-4987-917, 98-510-69555, 98-510-69555।
2: साहेबान, कदरदान, मेहरबान, दिल थाम के बैठिए क्योंकि अब आपके सामने तशरीफ ला रही है आगरा की अजीम फनकारा मलिकाए हुस्न नूर नजर मोहतरमा मोहिनी।
3: ये निगाहें नश्तर, ये होंठ कौसर, मेरी आगोश में होश भी बेहोश होगा।
4: अब भी वक्त है, निकल लो भाई लोग।

0: तपाईँलाई फ्लेक्स प्रिन्ट, फ्लेक्स बोर्ड, भिनाइल प्रिन्ट, वान वे भिजन लाइट बोर्ड, 2D 3D लाइट बोर्ड, स्टिल लेटर बोर्ड, ब्रास लेटर सम्बन्धी सेवा चाहिएको छ।
1: ओहो, यति धेरै सेवा एकै ठाउँमा पाइन्छ र?
0: ल, किन नपाउनु? हाम्रै बुढा नीलकण्ठ भंगालमा रहेको कान्तिपुर आर्टमा यी सबै सुविधा पाइहालिन्छ नि।
2: त्यति मात्रै हो र, स्कुलका लागि आवश्यक सिल्ड, मेडल, कप, टोकन अफ लभ, कप प्रिन्ट, टी शर्ट प्रिन्ट, प्रमाणपत्र प्रिन्ट लगायतका सेवा पनि एकै ठाउँमा पाइन्छ। साथै इभेन्टका लागि आवश्यक साउन्ड सिस्टमको पनि व्यवस्था छ।
0: सम्पर्क क्रान्ति कुमार महतो, कान्तिपुर 8, बुढानीकण्ठ 2, भंगालेश्वर चोक, भंगाल। फोन नम्बर 01-4371-498, 98-510-37-880, 98-010-37-880। कान्तिपुर 8, भंगाल।

0: बुढा नीलकण्ठबाट तपाईँ सुन्दै हुनुहुन्छ
1: सुमिरन एफएम
0: 100.9 मेगाहर्ज।

आफ्नै हेचरीमा उत्पादित गुणस्तरीय चल्ला, आफ्नै दाना फ्याक्ट्री अनि हामीसँग छ आफ्नै पोल्ट्री फार्म, जहाँबाट हामी उत्पादन गर्छौँ स्वस्थ अनि गुणस्तरीय कुखुराको मासु। यससँगै आधुनिक चिकन प्रशोधन र बिक्री केन्द्र। अब हाम्रो उत्पादन लागतमा गुणस्तरीय कुखुराको मासु तपाईँको ठाउँमा। बीएनजी पोल्ट्री सप्लायर्सद्वारा सञ्चालित सक्सेस हाइजेनिक चिकन मिट मार्ट। हात्तीगौडाबाट टोखा जाने बाटो विष्णुमती खोलाको पुलसँगै सम्पर्क 01437624843762 48।

0: तपाईँलाई फ्लेक्स प्रिन्ट, फ्लेक्स बोर्ड, भिनाइल प्रिन्ट, वान वे भिजन लाइट बोर्ड, 2D 3D लाइट बोर्ड, स्टिल लेटर बोर्ड, ब्रास लेटर सम्बन्धी सेवा चाहिएको छ।
1: ओहो, यति धेरै सेवा एकै ठाउँमा पाइन्छ र?
0: ल, किन नपाउनु? हाम्रै बुढा नीलकण्ठ भंगालमा रहेको कान्तिपुर आठमा यी सबै सुविधा पाइहालिन्छ नि।
2: त्यति मात्रै हो र, स्कुलका लागि आवश्यक सिल्ड, मेडल, कप, टोकन अफ लभ, कप प्रिन्ट, टी शर्ट प्रिन्ट, प्रमाणपत्र प्रिन्ट लगायतका सेवा पनि एकै ठाउँमा पाइन्छ। साथै इभेन्टका लागि आवश्यक साउन्ड सिस्टमको पनि व्यवस्था छ।
0: सम्पर्क क्रान्ति कुमार महतो, कान्तिपुर आठ, बुढानीकण्ठ दुई, भङ्गालेश्वर चोक, भङ्गाल। फोन नम्बर 01-4371-498, 98-510-37-880, 98-010-37-880। कान्तिपुर आठ, भङ्गाल।

0: स्वस्थ जीवनको आधार वैज्ञानिक तथा विशेषज्ञ आयुर्वेदिक उपचार महाकाल आयुर्वेद उपचार केन्द्र बालाजू बाइपास। के तपाईँलाई दिसा गर्दा दुख्छ, पोल्छ, रगत जान्छ वा मासु पलाएको छ?
1: यदि यसो भएको छ भने तपाईँलाई पाइल्स, फिस्टुला वा फिसर पनि भएको हुन सक्छ।
0: विगत 20 वर्षदेखि आयुर्वेद उपचार गर्दै आइरहेको महाकाल आयुर्वेद उपचार केन्द्रमा विशेषज्ञ डाक्टरद्वारा बिना अपरेसन पाइल्स, फिसर, फिस्टुलाको सफल उपचार भइरहेको छ। साथै ग्यास्ट्रिक, अल्सर, कब्जियत, पत्थरी, जन्डिस तथा हेपाटाइटिस, पिनास, माइग्रेन, यौन दुर्बलता, नपुंसकता, छाला रोग, दाद, दुबी, डन्डीफोर, कपाल झर्ने, सुगर, बाथ, प्यारालाइसिस, मानसिक तथा अन्य दीर्घ रोगहरूको सफल उपचारका लागि हामीलाई सम्झनुहोस्। महाकाल आयुर्वेद उपचार केन्द्र बालाजू बाइपास, फोन नम्बर 01-4987-917, 4987-917, 98-510-69-555, 98-510-69-555।
2: सारेगामा कारवां इस तोहफे में है 5,000 सुनहरे गाने और कुछ यादें।

0: ओ मेरी चांदनी, तू मेरी चांदनी।
1: पुरानो सँग नयाँ बाइक साट्न, पुरानो बेच्न, नयाँ बाइक किन्न, सर्भिसिङ गर्न अब टाढा जानै पर्दैन।
2: जेन्युन पार्ट सहित बजाज बाइकको सर्भिसिङ, सेल्स तथा एक्सचेन्ज, साथमा फाइनान्सको सुविधा पनि। एनटी अटो हब, रुद्रेश्वर चोक, बुढा नीलकण्ठ। फोन 01-5925597, मोबाइल 98-088-3007, 98-49-13-12-16, 98-49-13-12-16। एनटी अटो हब, रुद्रेश्वर चोक, बुढा नीलकण्ठ।

0: अय्या, यो ढाड कम्मर दुखेर म त हैरान भइसकेँ भने।
1: यति सानो समस्यामा पनि चिन्ता लिएर बस्नुपर्छ त भन्या। ल, यो सन्देश सुन्नुहोस् त।
2: कोरियन प्रशिक्षकबाट प्रत्यक्ष रूपमा तालिम प्राप्त, विगत 15 वर्षदेखि निरन्तर उपचार सेवा प्रदान गर्दै आउनुभएका वरिष्ठ थेरापिस्ट सुशील अर्यालबाट उपचार गराई ढुक्क हुनुहोस्।
1: आयुर्वेदिक मसाज, कोरियन मसाज तथा अकुप्रेसर विधिद्वारा कम्मर तथा मेरुदण्डको दुखाइ, थकान महसुस भइरहने लगायतका समस्याको सफल उपचार।
2: उपचारका लागि सम्पर्क वरिष्ठ थेरापिस्ट दृष्टिविहीन सुशील अर्याल, ओजस आयुर्वेदिक हस्पिटल, सामाखुशी चोकबाट रानीबारी जाँदा 10 घर पर। फोन 01-4963-161, 98-49-39-1232, 98-49-39-1232।

0: चर्चा अपने बारे में।
1: बुढा नीलकण्ठबाट तपाईँ सुन्दै हुनुहुन्छ
2: सुमिरन एफएम
1: 100.9 मेगाहर्ज।

ಇಲ್ಲೆಲ್ಲ ರಾಮರು, ಅರೆ ಇಲ್ಲೆಲ್ಲ

0: सम्पूर्ण विद्यालयका पाठ्य पुस्तकहरू, स्टेसनरीका सामानहरू, गिफ्ट आइटम तथा खेलकुदका सामग्रीहरू, आवश्यकता अनुसारका जुनसुकै स्टेसनरी सामग्रीहरू अर्डर गर्न सकिन्छ। शारदा पुस्तक सदन, ओम आश्रम जाने बाटो नजिकै। सम्पर्क 98-5-11-45-064, 98-5-11-45-064।
1: तेरा भाई जेट बी, काट के कलेजा दिखा देंगे, मम्मी से तुमको मिला देंगे, होए होए शर्मा गई।

0: बुढा नीलकण्ठबाट तपाईँ सुन्दै हुनुहुन्छ
1: सुमिरन एफएम
0: 100.9 मेगाहर्ज। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण सुरु गरौँ मुख्य खबरका शीर्षकहरूबाट।
2: धादिङको कृष्णभीर सडक खुल्यो, तत्कालका लागि ग्यास बुलेट र ट्रकहरू मात्र सञ्चालन गर्ने। भोटेकोसीमा बाढी आएको 1900 दिन पनि जीवित भेटिने आशासहित सुरुङमा उद्धारको प्रयास जारी। बाढी प्रभावित परिवारलाई सरकारले मासिक 15,000 आवास भाडा दिने।
0: एमसिसी अन्तर्गत 18 किलोमिटर सीमापार प्रसारण लाइनको निर्माण कार्य सकियो, शिलान्यास गरेको 9 महिनामै काम पुरा।
2: म्यान पावर कम्पनी छनौट विवादले मलेसिया रोजगारी अन्यलमा, समस्या समाधानका लागि कूटनीतिक पहल भइरहेको सरकारको भनाई।
3: कारवाहीको प्रक्रिया अगाडि बढेको छ, सम्पूर्ण कम्पनीहरूको समान हैसियतलाई मलेसियन गभर्नमेन्टले पनि स्वीकार गरिदिएको हुँदा कूटनीतिक रूपमा सम्वाद गरे।
0: भारतको नयाँ दिल्लीमा 18 संस्करणको ब्रिक्स शिखर सम्मेलन समापन, विश्व अर्थतन्त्र र भू राजनीति तनावबीच सहकार्यको खोजी।
2: र एसियाली खेलकुदका लागि नेपाली क्रिकेट टोली घोषणा, महिला एसिया कपको उपाधिका लागि भारत र श्रीलङ्का खेल्दै। कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनको सूचना।
4: विगत 3 दशकभन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टर र कृषितर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
2: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
4: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सिट रिक्त रहेको हुँदा आइओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
2: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपिआईबाट सुरु गरौँ।
4: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवन, फोन नम्बर 056-421-261, 596-617,
2: मोबाइल 98550-6076, 98550-6079, 98511-62594, 98510-5422।
5: हिमालको हिउँ पग्लदैछ, मुहानहरू सुक्दैछन्, जलवायु परिवर्तनमा हाम्रो मौनताले हिमाल नै झुक्दैछन्।
6: बाढीको बेगले प्रलयको बिगुल बजाइसक्दा पनि, भावी नभई यही पुस्तालाई बगाइसक्दा पनि, हाम्रो मौनता कहिलेसम्म?
7: साझा पृथ्वी, साझा दायित्व।
5: जलवायु न्यायमा सामूहिक ऐक्यबद्धता र खबरदारीका लागि यही भाद्र 30 र 31 गते राज्यका 753 वटै स्थानीय तहको सहभागितामा निलगिरी हिमालको काक, काली गण्डकीको तट, मोक्ष भूमि जोमसुम मुस्ताङमा आयोजना हुने घरबझोङ जलवायु परिवर्तन सम्मेलन 2083मा सहभागी बनौ।
6: आयोजक घरबझोङ गाउँपालिका जोमसोङ मुस्ताङ।
5: स्थानीय तहको जिम्मेवारी, जलवायु न्यायका लागि साझेदारी।
6: घरबझोङ घोषणा पत्र जारी गरौँ, जलवायु न्यायको नेतृत्व गरौँ।
8: सुन त, मेरो कपडा प्याकिङ गर्देऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
9: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि।
1: नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
8: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
9: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
10: फोन 056-494-333, 493-555।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। पृथ्वी राजमार्ग अन्तर्गत धादिङमा रहेको कृष्णभीरमा सडक अवरुद्ध सडक सञ्चालनमा आएको छ। भोटेकोसी हुँदै त्रिशुली नदीमा आएको बाढीले सडकको तल्लो क्षेत्र कटान गरेपछि भदौ 14 गते सडक भाँसिएको थियो। भाँसिएको सडक भन्दा केही माथिल्लो भित्ता काटेर नयाँ ट्र्याक खोलेर आजदेखि सडक पुनः सञ्चालनमा ल्याइएको हो। आज दिउँसो ग्यास बुलेटहरू कृष्णवीर सडक पार गराएको छ। ग्यास बुलेट नयाँ ट्र्याक भएर अघि बढाउँदा धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतम सहित नेपाली सेना पनि पुगेको थियो। तत्कालका लागि ग्यास बुलेट ट्रकहरू मात्र सञ्चालन गरिनेछ। सडकको अवस्था परीक्षण गर्न ट्रायलको रूपमा एकतर्फी गाडी सञ्चालनमा ल्याइएको हो। सडकको अवस्था हेरेर गाडीलाई थप सहज बनाइने बताएको छ। सडकको ग्राभेलिङ र कम्प्याक्सनको काम अझै बाँकी छ।
2: भोटेकोसी नदीमा बाढी आएको आज 19 दिन, अहिले पनि खोज तथा उद्धारको काम चलिरहेको छ। अहिले विशेष गरी जलविद्युत आयोजनाका सुरुङमा उद्धारको काम भइरहेको छ भने अन्यत्र पीडितहरूको व्यवस्थापनको कामलाई प्राथमिकताका साथ अघि बढाइरहेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार चिलिमे जलविद्युत आयोजनाको सुरुङको मुखबाट 90 मिटर भित्रसम्मको गेग्रान हटाइसकिएको छ। बाँकी भागमा एस्काभेटर र लोडर प्रयोग गरी ठुला ढुङ्गा पन्छाउने काम भइरहेको छ। चिलिमेको सुरुङभित्र 8 जना फसेका अनुमान छ। सुरुङको सागुरो भागभन्दा झन्डै 120 मिटर भित्रबाट आवाजको प्रतिध्वनि सुनिएकाले फसेका व्यक्तिहरू सकुशल हुन सक्ने अनुमान छ। प्राधिकरणको पछिल्लो विवरण अनुसार बाढीमा परेका मध्ये 1,386 जनाको शव भेटिएको छ। 5,130 जना हराइरहेका छन्। 339 जना घाइते अस्पताल भर्ना भएकामा 269 जना डिस्चार्ज भएका छन्। घरबार विहीन भएका 3,761 जनाले होल्डिङ सेन्टरमा आश्रय लिएका छन्। बाढी र पहिरोपछि पुनर्निर्माणका लागि 7 खर्ब रुपियाँ भन्दा बढी लाग्ने प्रारम्भिक सरकारी प्रतिवेदनले देखाएको छ। बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोर्खा र चितवनमा गरी 7,500 भन्दा बढी निजी घरहरू पूर्ण रूपमा बगेका वा लेदोले पुरिएका छन्। मुख्य व्यापारिक, धार्मिक तथा पर्यटकीय मार्ग मानिने त्रिशुली करिडोर ध्वस्त हुँदा पर्यटन कर्मी, चालक, व्यापारी र निर्माण श्रमिक ठूलो संख्यामा प्रभावित भएका छन्। पर्यटकीय क्षेत्र लाङटान र गोसाई कुण्ड मार्गका 600 विदेशी नागरिक, 233 गाडी चालक र मर्मतमा खटिएका जलविद्युतका कर्मचारीहरू हराइरहेका छन्। यस्तै चीनसँगको मुख्य व्यापारिक नाका रसुवा गाडी अवरुद्ध हुँदा अन्तर्राष्ट्रिय व्यापार ठप्प बनेको छ। बाढीले 13 जलविद्युत आयोजना, 48 सार्वजनिक भवन र 18 विद्यालयमा क्षति पुर्याएको छ। सुरक्षा निकायले भारत सीमासँगै खोजी कार्य तीव्र बनाएको छ भने पालिकाहरू मार्फत हराइरहेकाहरूको अन्तिम तथ्याङ्क सङ्कलन गर्ने काम भइरहेको छ।
0: यसैबीच भोटेकोसी बाढी प्रभावित परिवारका लागि सरकारले अस्थायी आवास निर्माण नभएसम्म मासिक कम्तीमा 15,000 रुपियाँ आवास भाडा दिने निर्णय गरेको छ। गएको बिहिबार बसेको मन्त्री परिषद बैठकले 4 जनासम्म सदस्य भएको परिवारलाई मासिक 15,000 र 4 जनाभन्दा बढी सदस्य भएमा प्रति व्यक्ति थप 2,000 रुपियाँका दरले राहत रकम उपलब्ध गराउने निर्णय गरेको सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले जानकारी दिनुभयो। मन्त्री तिमिल सिन्हाले सामाजिक सञ्जाल मार्फत यो जानकारी दिँदै बाढी प्रभावितको राहत, पुनर्स्थापना र पुनर्निर्माण सरकारको उच्च प्राथमिकतामा रहेको बताउनु भएको छ। मासिक नगद भाडा सुविधा लिन नचाहने परिवारका लागि सरकार आफैले स्थायी घर नबनुन्जेल अस्थायी आवासको व्यवस्था गरिदिने विकल्प पनि खुल्ला राखेको छ। यसका लागि तथ्याङ्क सङ्कलन गर्न स्थानीय तहहरूमा फारम पठाइसकेको पनि मन्त्री तिमिल सिन्हाले जानकारी दिनुभएको छ।
2: सरकारले भदौ 10 गते भोटेकोसी र त्रिशुली कर्णाली नदीमा आएको बाढी वर्षाका कारण नभई माथिल्लो हिम क्षेत्रमा हिउँ र चट्टान खसेर आएको तथ्य सार्वजनिक गरेको छ। जल तथा ऊर्जा आयोग अन्तर्गतको जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले सार्वजनिक गरेको दोस्रो प्रतिवेदन अनुसार माथिल्लो लेन्दे खोला क्षेत्रमा गएको आइस रक एभलान्स अर्थात् हिम पहिरोका कारण बाढी आएको हो। भयानक हिम पहिरो खस्दा 5.2 म्याग्नेच्युड बराबरको भूकम्पीय ऊर्जा समेत रेकर्ड गरिएको थियो। प्रतिवेदनका अनुसार लाङटाङ लिरुङ हिमालको उत्तरी मोहडामा झन्डै 5,200 मिटर उचाइबाट 2 वर्ग किलोमिटर क्षेत्रको हिमचट्टान खस्दा यो आकस्मिक बाढी आएको हो। हिमचट्टान खसेको ठाउँमा 22 किलोमिटर टाढाको रसुवागढीमा रहेको नेपाल चीन सीमासम्म बाढी आइपुग्न केवल 7 मिनट लागेको थियो, जसको औसत गति प्रति घन्टा 188 किलोमिटर थियो। बाढीको गति रसुवागढीबाट सेप्रुबेसी पुग्दा प्रति घन्टा 83 किलोमिटर, बेत्रावती पुग्दा 65 किलोमिटर, मलेखु पुग्दा 29 किलोमिटर र देवघाट पुग्दासम्म प्रति घन्टा 26 किलोमिटरमा झरेको थियो। यो बाढी वर्षाका कारण नभई हिम पहिरोका कारण आएको केन्द्रले स्पष्ट पारेको छ। घटनासँग जोडिएको 5.2 म्याग्नेच्युडको भूकम्प जस्तो देखिने कम्पन पनि वास्तवमा हिम पहिरोकै प्रभाव रहेको प्रतिवेदनमा उल्लेख छ।
0: यसैबीच ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको वैज्ञानिक अध्ययन प्रक्रिया सुरु गरेको छ। बाढीको वास्तविक कारण, घटनाक्रम र जलवायु परिवर्तनको सम्भावित भूमिका खोजी गर्न आउँदो सोमबार विज्ञहरूसहितको समिति गठन गर्ने मन्त्रालयका प्रवक्ता मोहन कुमार साक्यले जानकारी दिनुभयो। जल तथा ऊर्जा आयोगको सचिवालयको प्रस्ताव अनुसार यस घटनालाई केवल अतिवृष्टि नभई उच्च हिमाली क्षेत्रमा विकसित श्रृङ्खलाबद्ध विपदका रूपमा अध्ययन गरिनेछ। विपदको उत्पत्ति कहाँबाट भयो र यो कसरी तल्लो क्षेत्रमा फैलियो भन्ने वैज्ञानिक प्रमाण नभेटिएकाले जलवायु परिवर्तनलाई प्रमुख कारण मान्नु अघि पुरै घटनाक्रमको पुनरावलोकन गर्न लागि हो। 3 चरणमा हुने यस अध्ययनमा उच्च हिमाली क्षेत्रदेखि भोटेकोशी लेन्दे नदी प्रणालीसम्मको भौगोलिक क्षति, पहिरो तथा नदीको बहाव बीचको अन्तर्सम्बन्ध र जलवायु परिवर्तनको प्रभाव मूल्याङ्कन गरिनेछ। भोटेकोशी लेन्दे प्रणालीको सीमापार प्रकृतिलाई ध्यानमा राख्दै चीनतर्फका सूचना र तथ्याङ्क समेत समेटिनेछ। ड्रोन र सेटेलाइट प्रविधिसहित स्थलगत निरीक्षण गर्ने यस उच्च स्तरीय समितिलाई विस्तृत प्रतिवेदन बुझाउन 2 महिनाको समय दिएको छ। सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। मलेसिया रोजगारीमा देखिएको अन्योल हटाउन सरकारले गरिरहेको काम बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
10: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
2: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ,
10: फोन नम्बर 082-562-601, 98-578-35-990, 98-578-31-684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
11: सपना तपाईँको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5%, रु 3 लाखसम्मको निशुल्क लाइफटाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। 7 दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
12: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
2: हरेक मान्छेको सपना, जपना र चाहना पैसा।
10: पैसामा छ शक्ति, पैसामा छ सहारा।
2: धोती पटुका र इजारको गाँठो हुँदै गाँठधनसम्म,
10: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म,
2: यच्छ प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
10: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
2: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने
4: इतिहास गाथा र कथा गाँठका कुरा
2: गाँठका कुरा
4: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले धादिङको कृष्णवीर सडक खोल्यो, तत्कालका लागि ग्यास बुलेट र ट्रकहरू मात्र सञ्चालन गर्ने, भोटेको सीमा बाढी आएको 19 दिन पनि जीवित भेटिने आशासहित सुरुङमा उद्धारको प्रयास चल्दै, बाढी प्रभावित परिवारलाई सरकारले मासिक 15,000 रुपियाँ आवास भाडा दिने, भोटेको सी बाढी हिम पहिरोको कारण आएको तथ्यसहित सरकारी प्रतिवेदन सार्वजनिक, बाढीको वैज्ञानिक अध्ययन प्रक्रिया अघि बढ्यो लगायतका खबर प्रस्तुत गर्यौँ।
2: नेपाल दर्पणमा अब बाँकी खबर। एमसिसी नेपाल कम्प्याक्ट अन्तर्गतको पहिलो प्रमुख पूर्वाधार आयोजनाका रूपमा रहेको 18 किलोमिटर लामो सीमापार विद्युत प्रसारण लाइनको निर्माण सम्पन्न भएको छ। नवलपरासी बर्दघाट सुस्ता पश्चिमको न्यू बुटवल सब स्टेसनदेखि नेपाल भारत सीमासम्म जोड्ने 400 केभी क्षमताको यो प्रसारण लाइन शिलान्यास भएको 9 महिनाभित्रै निर्माण पुरा भएको हो। ऊर्जा मन्त्रालयको अनुरोधमा एमसिए नेपालले उच्च प्राथमिकताका साथ तोकिएकै समयभित्र काम सम्पन्न गरेको हो। भारतीय कम्पनी ट्रान्स रेल लाइटिंग लिमिटेडले 1,23,80,000 अमेरिकी डलर अर्थात् झन्डै 1,89,00,000,000 रुपियाँमा 21 महिनाभित्र सम्पन्न गर्ने गरी ठेक्का पाएको यो आयोजना बीचमा केही समय रोकिए पनि द्रुत गतिमा काम गरेर पुरा गरिएको हो। नेपालतर्फको खण्ड तयार भएसँगै अब भारततर्फ विद्युत प्रवाहका लागि आवश्यक स्वीकृति र प्राविधिक प्रक्रिया अगाडि बढाइनेछ। एमसिसी अनुदान अन्तर्गत नेपालमा कुल 315 किलोमिटर प्रसारण लाइन, 3 सब स्टेसन र सडक सुधारका अन्य कामहरू पनि भइरहेका छन्।
0: म्यानपावर छनौट सम्बन्धी म्यानपावर कम्पनी छनौट सम्बन्धी विवाद बढेपछि नेपाली श्रमिकका लागि प्रमुख गन्तव्य मानिएको मलेसियाको रोजगारी अन्यलमा परेको छ। मलेसियाले नेपालबाट श्रमिक लैजानका लागि 25 प्रमुख म्यानपावर कम्पनी र तिनका सहायक कम्पनी छनौट गरेपछि नेपाल मलेसिया श्रम सम्बन्धमा नयाँ विवाद देखिएको हो। सरकारले ती कम्पनी मार्फत आएका मागपत्रको पूर्व स्वीकृति रोकेको छ। साथी हृदय रिमालले मलेसियामा कामदार पठाउने म्यानपावर कम्पनी छनौट सम्बन्धी विवाद र यसका लागि भइरहेको कूटनीतिक प्रयासबारे युवा श्रम तथा रोजगार मन्त्रालयकी प्रवक्ता एवं सहसचिव मीरा आचार्यसँग कुराकानी गर्नुभएको छ।
3: केही नेपाली कम्पनीहरूको मात्रै नाम लिस्टिङ भएको भन्ने जानकारी प्राप्त छ। मुख्य समस्या चाहिँ हाम्रो त्यो नै भयो, किनभने हामीले प्रतिस्पर्धात्मक प्रणाली अवलम्बन गरेको र हाम्रोमा दर्ता हुने सम्पूर्ण कम्पनीहरूको हैसियत समान हुने अवस्था हुँदाखेरि सीमित कम्पनीहरू अर्थात् लिमिट कम्पनीहरू चाहिँ कस्तो मापदण्ड र कस्तो मूल्याङ्कन पद्धतिबाट चाहिँ लिस्टिङ भए त भन्ने नै हाम्रो मूल चासोको विषय हो।
13: झन्डै 1100 इजाजत प्राप्त म्यान पावर कम्पनी भइरहँदा 25 मात्रै पाएको भन्ने छ त्यो, होइन? यसलाई व्यवसायहरूले चाहिँ सिन्डिकेटको आरोप लगाउनु भएको छ। यसमा चाहिँ नेपाली व्यवसायहरू संलग्न भएको अथवा मलेसियाबाटै केही त्यस्तो समस्या आएको हो कि के भइरहेछ? अनुसन्धान छानबिन सरकारले के गरिरहेछ?
3: मलेसियाको प्रतिनिधिको रूपमा यहाँ अहिले कार्यवाहक राजदूत जो हुनुहुन्छ उहाँसँग डे फर्स्टबाटै हामीले संवाद सुरु गऱ्यौँ। हाम्रो पुरानै प्रणाली बमोजिम चाहिँ व्यवस्थापन गरिदिन भनेर कूटनीतिक नोट पनि पठायौँ। त्यसपछि मन्त्रालयले निर्णय गरेर विभाग मार्फत सम्बन्धित कम्पनीहरू त्यो 25 लिस्टिङ भएका भनिएका थिए, के कुन पद्धतिबाट तपाईँहरू जानुभयो, मूल्याङ्कन प्रणाली के हो, चाहिँ तपाईँहरू चाहिँ कसरी लिस्टिङ हुनुभयो त्यो हामीलाई जानकारी दिनुहोस्, ताकि हाम्रा सम्पूर्ण चाहिँ मेन पावर कम्पनीहरू लिस्टिङ हुन सक्नुहोस् भन्ने तर्फबाट हामीले अनुसन्धानको प्रक्रिया सुरु गरेको थियो। चाहिँ सपोर्टिभ एजेन्सी भनेर पनि नाम आइराखेको अवस्था छ। अब मन्त्रालयले निर्णय गरेर विभाग मार्फत कारवाहीको प्रक्रिया अगाडि बढेको छ। मन्त्रालयको डिसिजन चाहिँ स्थापनाकालदेखि हालसम्मको आर्थिक तथा वैदेशिक रोजगारसँग सम्बन्धित संस्थाको गतिविधिका बारेमा अनुसन्धान गरिनुपर्ने भन्ने ढङ्गबाट चाहिँ विभागलाई निर्देशन गएको र विभागले त्यही ढाँचाबाट त्यसलाई कारवाहीको प्रक्रियामा लगिसकेको अवस्था छ भने मलेसिया सरकारसँग चाहिँ हामीले हाम्रा कम्पनीहरू चाहिँ समान हैसियतका हुने र एक कम्पनीको अन्तर्गत अर्को कम्पनी रहने कानुनी प्रावधान नभएको श्रम सम्झौता छ। त्यो श्रम सम्झौतामा पनि सम्पूर्ण कम्पनीहरूको समान हैसियतलाई मलेसियन गभर्मेन्टले पनि स्वीकार गरिदिएको हुँदा सही बमोजिम स्वीकार गरिदिनको लागि भनेर अस्ति पनि हामीले दुई तिन दिन अगाडि पनि हामीले कुटनीतिक रूपमा संवाद गरेको।
13: पछिल्लो समय नीतिगत रूपमा अरू के सुधारहरूको प्रयास भइरहेका छन् यो वैदेशिक रोजगारको सन्दर्भमा?
3: वैदेशिक रोजगार ऐन र नियमावलीमा हुने परिवर्तन नै हो मुख्य रूपमा, होइन सुधार के भयो भनेर हेर्छौँ। तर ऐन जो इम्प्लिमेन्टेसन हुनुपर्छ, हुने विषय हो, हुने कानुन हो त्यसमा, र नियमावली जो कार्यविधिगत कानुन हो, ऐनलाई चाहिँ व्यावहारिक रूपमा रूपान्तरण गर्छ। त्यो कानुनमा स्पष्ट रूपमा सुधार भएन भने नीतिगत रूपका सामान्य अरू प्रकृतिका सुधारहरू चाहिँ इम्प्लिमेन्टेसनमा आउँदैनन्। त्यसले गर्दा सुधारको ठ्याक्कै छाया चाहिँ नदेखिन सक्छ। तथापि अरू प्रकृतिका सुधारहरू भएका छन्, जस्तै गुनासो सुन्ने संयन्त्रकै सन्दर्भमा पनि विभागबाट अहिले उजुरी .fet.gov.np जो सफ्टवेयर बनाएर अहिले त मुद्दा दर्ता पनि त्यही प्रणाली मार्फत भइआएको छ। अहिले विभागको पहिले चाहिँ श्रम स्वीकृतिको काम मात्रै फेसलेस थियो भने अहिले चाहिँ मुद्दादेखि लिएर अब केवाईसी फारमलाई पनि त्यसलाई सिस्टम अपडेट गरेर त्यसलाई पनि चाहिँ अनलाइन ल्याउने भन्ने प्रणाली विकास गर्न खोजिरहेको छ। शुल्कको विषयका सन्दर्भमा पनि अहिले चाहिँ समिति गठन भइकन रिपोर्ट चाहिँ अध्ययनको क्रममै छ। सुधारहरू भएका छन्। एनको पनि तर्जुमा सहमति जो संशोधनको प्रयासमा छ, तर्जुमा सहमतिको लागि कानुन मन्त्रालय गइसकेको अवस्था छ भने पेश गर्नुपर्ने नियमावलीको एउटा रूपरेखा पनि लगभग भइसकेको अवस्था।
2: उहाँ हुनुहुन्थ्यो युवा श्रम तथा रोजगार मन्त्रालयकी प्रवक्ता एवं सहसचिव मीरा आचार्य। नेपाल दर्पणमा खबरकै सिलसिला। यस वर्षको तीज सुरु भएको छ। तीजको पहिलो दिन अर्थात् भाद्र शुक्ल द्वितीयका दिन आज व्रतालु महिलाहरूले शक्ति प्राप्तिका लागि दुधबाट बनेका शुद्ध तथा आडिलो परिकार दरका रूपमा खाँदैछन्। पौराणिक मान्यता अनुसार हिमालय पुत्री पार्वतीले निराहार व्रतपछि महादेवलाई पतिका रूपमा प्राप्त गरेको स्मरणमा यो पर्व मनाउने गरिन्छ। तर पछिल्ला वर्षहरूमा एक महिना अघिदेखि नै दर खाने, गरगहना र पोसाक प्रदर्शन गर्ने जस्ता तडक फडक बढेकोमा धर्मशास्त्री र समाजशास्त्रीहरूले चिन्ता व्यक्त गरेका छन्। सरकारी निकाय र नागरिक समाजलाई संस्कृति जोगाउन र विकृति रोक्न उनीहरूले आग्रह गरेका छन्। आर्थिक अर्कातिर यस पटकको तीज विपदको पीडाका कारण खल्लो बनेको छ। रसुवाको भोटेकोसी बाढीका कारण ठूलो मानवीय र भौतिक क्षति भएपछि नुवाकोट, धादिङ लगायत देशभर शोकको छाया परेको छ। आफन्त गुमाएका र विस्थापित बनेका परिवारका लागि यस वर्षको तीज उल्लासभन्दा पनि सहानुभूति र सहयोगको अपेक्षा गर्ने माध्यम बनेको छ। यसैबीच भोलि तृतीयाका दिन पशुपतिनाथ मन्दिरमा पूजा आजाका लागि आउने भक्तजनको सुविधाका लागि ध्यानमा राख्दै बिहान 3 बजेदेखि नै चारै ढोका खोलिने पशुपति क्षेत्र विकास कोषले जनाएको छ। दर्शनार्थीका लागि 5 लाइन, कडा सुरक्षा व्यवस्था र सिफल चौरी, बनकाली तथा तिलगङ्गा लगायतका ठाउँमा पार्किङको प्रबन्ध मिलाइएको छ।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
4: मौसम र बाढी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौँ। मोबाइल चार्जमा राखौँ। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौँ।
2: बाढीको चेतावनी पाउना साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
4: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: को एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन।
2: कृषि मन्त्र नार्क सँग।
3: बाढीका कारण मरेका पशुपन्छी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशुपन्छीलाई खुला ठाउँ, बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिर्कोन छर्किएर गाड्नुहोस्।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। कञ्चनपुरको शुक्लाफाटा नगरपालिका वडा नम्बर 8 पिल्लरी फाटमा जङ्गली हात्तीको बथानले 2 घर भत्काएको छ। जङ्गली हात्तीको बथानले सूर्य चौधरी र महेश नेपालको घर भत्काएको स्थानीय निरज जप्रेलले जानकारी दिनुभयो। हात्तीको बथान अहिले पनि गाउँ नजिकैको बैजनाथ सामुदायिक वनमा रहेको उहाँले बताउनुभयो। हात्ती बस्तीमै पसेर घर भत्काउन थालेपछि स्थानीयवासी त्रसित छन्। डिभिजन वन कार्यालय कञ्चनपुरका वन अधिकृत लक्ष्मीराज जोशीले स्थानीय प्रशासनसितको समन्वयमा हात्ती भएको क्षेत्रमा निगरानी बढाएको बताउनुभयो।
4: प्रधान सेनापति अशोक रासिकदेल चीन प्रस्थान गर्नुभएको छ। उहाँ औपचारिक भ्रमणका लागि आज बिहान चीनको बेजिङतर्फ प्रस्थान गर्नुभएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। प्रधान सेनापति सिकदेल बेजिङमा आयोजना हुने 13 बेजिङ सियाङ सन फोरममा सहभागी हुने कार्यक्रम छ। उहाँ आउँदो असोज 3 स्वदेश फर्कनुहुनेछ।
5: सन् 2027 घोषणा हुने 900 एकाडेमी अवार्ड ओस्कारमा नेपालको प्रतिनिधित्व गर्दै चलचित्र तिनीहरू एलिफेन्ट इन द फगले प्रतिस्पर्धा गर्ने भएको छ। अन्तर्राष्ट्रिय फिचर चलचित्र छनौट समिति नेपालले आज विज्ञप्ति निकालेर चलचित्र तिनीहरूलाई नेपालको तर्फबाट आधिकारिक रूपमा सिफारिस गरिएको जानकारी दिएको हो। अब यो चलचित्रले विश्वकै प्रतिष्ठित मानिने ओस्कार अवार्डको अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा नेपालको तर्फबाट प्रतिस्पर्धा गर्नेछ। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले नेपालबाट अस्कर अवार्डमा सिफारिस भएको र एसिया पेसिफिक स्क्रिन अवार्डमा मनोनयन भएको चलचित्र एलिफेन्ट इन दि फग तिनीहरूलाई बधाई तथा शुभकामना दिनुभएको छ। अविनाश विक्रम शाह निर्देशित यो चलचित्र यसअघि फ्रान्सको कान्समा पुरस्कृत भइसकेको छ। सरकारले पनि यो चलचित्रलाई नगद राशिसहित पुरस्कृत गरिसकेको छ।
4: नेपाल चीन उत्तरी कोराला नाका लोमाथाङका 4 न्याचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयबाट 15 दिनमै 1,78,44,00,000 रुपियाँ राशो सङ्कलन भएको छ। रसुवाको भोटेको सीमा भदौ 10 बाढीबाट नाका पूर्ण रूपमा बन्द भएसँगै मुस्ताङ भन्सार कार्यालयमा चीनबाट माल वस्तुको पैठारी बढेको छ। भन्सार प्रमुख विदुर चुडालका अनुसार रसुवागढी केरुङ नाका र सिन्धुपाल्चोको तातोपानी नाका पूर्ण बन्द भएपछि मुस्ताङको कोरोला नाकाबाट चिनिया मालवस्तु पैठारीको क्रम बढेको हो। अस्ति शुक्रबार मात्रै मुस्ताङ भन्सार कार्यालयले 27,11,00,000 रुपियाँ राशो सङ्कलन गरेको छ। गएको भदौ 22 मुस्ताङ भन्सारबाट दैनिक औसत 30 हाराहारीमा राशो सङ्कलन हुने गरेको प्रमुख चुडालले जानकारी दिनुभयो।
5: नेपाल दर्पणमा अब विदेशको खबर। चीन, रुस, भारतसहित ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले आज भारतको राजधानी नयाँ दिल्लीमा सम्मेलनको दोस्रो दिन विभिन्न अन्तर्राष्ट्रिय विषयमा छलफल गरेका छन्। नेताहरूले विश्वको आर्थिक विकास, व्यापार, ऊर्जा सुरक्षा र अन्तर्राष्ट्रिय सहकार्य लगायतका विषयमा छलफल गरेका समाचार संस्था एएफपीले जनाएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ब्रिक्स सदस्य राष्ट्रहरूबीच आपसी सहकार्यलाई थप बलियो बनाउनु पर्नेमा जोड दिनुभएको छ। उहाँले ब्रिक्स विश्व जनसङ्ख्याको ठूलो हिस्सा र विश्व अर्थतन्त्रको महत्त्वपूर्ण भाग प्रतिनिधित्व गर्ने समूह भएको बताउनुभयो। यस्तै चिनिया राष्ट्रपति सी जिनपिङले कृत्रिम बुद्धिमत्ता, एआई, व्यापार तथा लगानी सहजीकरण, डिजिटल उद्योग, स्मार्ट उत्पादन तथा प्रतिभा विकासका क्षेत्रमा विस्तारित ब्रिक्स सहकार्यलाई 5 महत्त्वपूर्ण पहल प्रस्ताव गर्नुभएको छ। उहाँले विश्वमा अझ प्रभावकारी भूमिका निर्वाह गर्दै थप विकास हासिल गर्नुपर्ने तथा व्यावहारिक सहकार्यका लागि बलियो आधार निर्माण गर्नुपर्नेमा जोड दिनुभयो। रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र इरानी राष्ट्रपति मसुद पेजेस्कियान लगायत नेताहरू सहभागी सम्मेलनमा विश्वव्यापी आर्थिक वृद्धि र विभिन्न क्षेत्रीय द्वन्द्वका विषयमा छलफल भएको छ। यसैबीच हिजोदेखि सुरु भएको 18 संस्करणको ब्रिक्स शिखर सम्मेलन आज समापन भएको छ। यस क्रममा भारतले आउँदो वर्षको शिखर सम्मेलनका लागि अध्यक्षता चीनलाई हस्तान्तरण गरेको छ। ब्रिक्स सन् 2009 स्थापना भएको समूह हो। सुरुमा ब्राजिल, रुस, भारत र चीन यसमा थिए भने पछि दक्षिण अफ्रिका सदस्य बनेको थियो। पछिल्लो विस्तारसँगै इरान, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स लगायत देश पनि समूहमा जोडिएका छन्।
4: नेपाल दर्पणमा अब खेल खबर। जापानको आइसी नायोगामा आउँदो असोज 3-18 गतेसम्म आयोजना हुने एसियाली खेलकुदको लागि नेपाल क्रिकेटको टोली घोषणा भएको छ। नेपाल ओलम्पिक कमिटीले आज दिपेन्द्र सिंह एरीको कप्तानीमा 15 सदस्यीय टोली घोषणा गरेको हो। टोलीमा दिपेन्द्रसँगै रोहित कुमार पौडेल, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, आरिफ शेख, आसिफ शेख, कुशल भुर्तेल, ललित नारायण राजवंशी, गुलशन कुमार झा, नन्दन यादव, लोकेश बम, सन्दीप जोरा, शेर मल्ल र कुशल मल्ल रहेका छन्। नेपाल मलेसिया, हङकङ र ओमानले छनौट चरण पार गर्दै एसिया कपमा स्थान बनाएका थिए। यस्तै अफगानिस्तान, बङ्गलादेश, भारत, पाकिस्तान र श्रीलङ्का वरियताका आधारमा सिधै खेल्दैछन्। जापान आयोजकका रूपमा सहभागी हुनेछ। नेपालले समूह चरणमा अफगानिस्तान र आयोजक जापानसँग खेल्नेछ। शीर्ष 2 पर्ने टोली क्वार्टर फाइनलमा पुग्नेछन्।
5: र 10 संस्करणको एसिसी महिला एसिया कप T20 क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज राति भारत र श्रीलङ्का खेल्दैछन्। फाइनल खेल UAEको दुबई अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली समयअनुसार राति 8:15 सुरु हुनेछ। श्रीलङ्का साबेक विजेता टोली हो। गएको संस्करणमा भारतलाई हराउँदै श्रीलङ्काले उपाधि जितेको थियो। भारत र श्रीलङ्का अपराजित रहँदै फाइनलमा पुगेका हुन्। महिला एसिया कप फाइनलमा भारत र श्रीलङ्का बीच 7 पटक प्रतिस्पर्धा हुन लागेको हो। यसअघिका भेटमा भारत 5 र श्रीलङ्का 1 पटक विजयी भएका छन्। प्रतियोगितामा भारत सबैभन्दा सफल टोली हो। अहिलेसम्म सम्पन्न 9 संस्करणमा फाइनल खेलेको भारतले 7 पटक उपाधि जितेको छ। 6 पटक फाइनल पुगेको श्रीलङ्काले सन् 2024 उपाधि जितेको छ। यस्तै बङ्गलादेशले सन् 2018 उपाधि जितेको छ।
4: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
5: धादिङको कृष्णभीर सडक खुल्यो, तत्कालका लागि ग्यास, बुलेट र ट्रकहरू मात्र सञ्चालन गर्ने। भोटेकोसीमा बाढी आएको 19 दिन पनि जीवित भेटिने आशासहित सुरुङमा उद्धारको प्रयास जारी। बाढी प्रभावित परिवारलाई सरकारले मासिक 15,000 आवास भाडा दिने।
4: एमसिसी अन्तर्गत 18 किलोमिटर सीमापार प्रसारण लाइनको निर्माण कार्य सकियो, शिलान्यास गरेको 9 महिनामै काम पुरा।
5: म्यान पावर कम्पनी छनौट विवादले मलेसिया रोजगारी अन्यलमा, समस्या समाधानका लागि कूटनीतिक पहल भइरहेको सरकारको भनाई।
4: भारतको नयाँ दिल्लीमा 18 संस्करणको ब्रिक्स शिखर सम्मेलन समापन, विश्व अर्थतन्त्र र भू राजनीतिक तनाव बीच सहकार्यको खोजी।
5: र एसियाली खेलकुदका लागि नेपाली क्रिकेट टोली घोषणा, महिला एसिया कपको उपाधिका लागि भारत र श्रीलङ्का खेल्दै।
4: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी सङ्घर्ष विष्टसँगै हामी महेश गेवाली र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौँ। उमालेको वा शुद्धिकरण गरेको पानी पिउने गरौँ।

0: बुढा नीलकण्ठबाट तपाईँ सुन्दै हुनुहुन्छ
1: सुमिरन एफएम
0: 100.9 मेगाहर्ज।
2: योग मार्गबाट ब्रह्मानुभूतिको अभिलाषा राख्ने जिज्ञासुहरूको लागि हाम्रो ओम आश्रम सदैव खुल्ला रहेको जानकारी गराउँदछौँ। हरेक शनिबार बिहान 10:30 देखि 11:00 भजन श्रवण, 11:00 देखि 11:30 ध्यान साधना, 11:30 देखि 12:00 सद्गुरुदेव कमलयोगीबाट प्रवचन र 12:00 देखि 12:30 भजन गायन। थप जानकारीका लागि 01437614 3 01437614 3 ओम आश्रम बुढानीलकण्ठ 1।

0: योग मार्गबाट ब्रह्मानुभूतिको अभिलाषा राख्ने जिज्ञासुहरूको लागि हाम्रो ओम आश्रम सदैव खुल्ला रहेको जानकारी गराउँदछौँ। हरेक शनिबार बिहान 10:30 देखि 11:00 सम्म भजन श्रवण, 11:00 देखि 11:30 सम्म ध्यान साधना, 11:30 देखि 12:00 सम्म सद्गुरुदेव कमलयोगीबाट प्रवचन र 12:00 देखि 12:30 सम्म भजन गायन। थप जानकारीका लागि 01437614 3 01437614 3 ओम आश्रम बुढानीलकण्ठ 1
1: बुढानीलकण्ठबाट तपाईँ सुन्दै हुनुहुन्छ
2: सुमिरन एफएम
1: 100.9 मेगाहर्ज।

0: कौलतन्त्र मार्गबाट ब्रह्म साक्षात्कारको अभिलाषा भएका जिज्ञासुहरूका लागि हाम्रो यस गृहकाली साधना सिद्धपीठ सदैव खुल्ला रहेको जानकारी गर्दछौँ। प्रत्येक शनिबार दिउँसो 2 बजेदेखि 2:30 भजन श्रवण, 2:30 देखि 3 बजेसम्म जप ध्यान, 3 बजेदेखि 3:30 सद्गुरुदेव कमलयोगीबाट प्रवचन, 3:30 देखि 4 बजेसम्म भजन गायन। थप जानकारीका लागि गृहकाली साधना सिद्धपीठ बुढानीलकण्ठ 1, सम्पर्क नम्बर 01-4376143, 01-4376143, 98-5-11-0-22-93, 98-5-11-0-22-93।
1: बुढानीलकण्ठबाट तपाईँ सुन्दै हुनुहुन्छ
2: सुमिरन एफएम
1: 100.9 मेगाहर्ज।

0: काली, तारा, धुमावती, भैरवी, छिन्नमस्ता, मातङ्गी, बगलामुखी, त्रिपुरा सुन्दरी, कमला, भुवनेश्वरी यी दसैँ महाविद्यालयहरूको एकै छानामुनि रहेको विशाल पूर्णकदको श्री विग्रहको दर्शन गर्ने सौभाग्य प्राप्त गर्न चाहनुहुन्छ वा तन्त्र मार्गबाट ब्रह्मोपासनामा उद्यत हुन चाहनुहुन्छ भने बुढानीलकण्ठ वडा नम्बर 1 अवस्थित 10 महाविद्या सिद्धपीठ यहाँहरूको लागि सदैव खुला छ। थप जानकारीका लागि 98 41 89 84 28 वा 01 4376 143 सम्पर्क गर्न सक्नुहुनेछ।
1: श्रीनाथादिगुरु त्रयं गणपतिं पीठत्रयं भैरवं सिद्धौ गम्बटुकत्रयं पदयुगं दूतीक्रमं मण्डलं वीरान्द्वष्टचतुष्कषष्टिनवकं वीरावली पञ्चकं श्रीमन्मालिनी मन्त्रराजसहितं वन्दे गुरुमण्डलम्।
2: आदरणीय श्रोता, यहाँहरू अहिले सुमिरन एफएम 100.9 मेगाहर्ज सुनिरहनु भएको छ। म प्रस्तुता नारद भण्डारी यहाँहरू समक्ष अध्यात्म सुमिरन कार्यक्रम लिएर उपस्थित भइसकेको छु। आदरणीय श्रोता, म हजुरहरूलाई जानकारी गराउँ, हामी अहिले महाशिवरात्रिको पक्षमा छौँ। हिजोदेखि अर्थात् कृष्ण प्रतिपदादेखि आउँदो शिवरात्रिसम्म यो पक्ष जुन साधनाको निमित्त अत्यन्तै महत्त्वपूर्ण पक्ष, यो पक्षमा म आदिगुरु आदिनाथ शिवको चर्चा गरिरहेको छु। हामीले श्रावण शिवरात्रिमा पनि केही चर्चा त गरिसकेका छौँ, तर त्यो बेलामा हामीले मुख्यतया पशुपति पाशुपत दर्शनको बारेमा हामीले विशेष चर्चा गऱ्यौँ। अहिलेलाई भने हामी शैव सिद्धान्तमा, किनभने धेरै श्रोता वृन्दहरूले मलाई के अनुरोध गर्नुभएको थियो भने यो शिवरात्रिको पक्षमा चाहिँ अलिकति शैव सिद्धान्तको बारेमा अलिकति छलफल गरिदिनुहोस् न भन्ने मलाई अनुरोध भएको थियो। मलाई खुसी पनि छ हाम्रो कार्यक्रम सुनिरहनु भएको छ। कार्यक्रम मार्फतबाट हजुरहरूले पक्कै पनि मलाई आशा लागेको छ कि हजुरहरूले केही न केही अध्यात्मप्रति केही प्रकारको जागरूकता उत्प्रेरणा जागेको छ भन्ने मैले हजुरहरूको अनुरोधबाट, हजुरहरूको जुन जिज्ञासा छ हाम्रो कार्यक्रमप्रति त्यसबाट मलाई त्यो अनुभूति भएको छ। सायद त्यो प्रेरणाको निमित्त पनि परमात्माले यहाँसम्म एफएम मार्फतबाट मलाई यो कार्यक्रम सञ्चालन गर्ने प्रेरणा दिनुभएको होला भन्ने मलाई लाग्दछ। हुन त म आफै, मलाई व्यक्तिगत रूपमा लाग्छ, म आफै अज्ञानमा छु। अज्ञानीले ज्ञान के बाँड्ला र? अज्ञान जसरी जुठो गिलास, गिलास जुठो छ, पानी जुठो छ भने त्यहाँ जति पानी भरे पनि त्यो जुठै हुन्छ। कहिलेकाहीँ त्यस्तो पनि अनुभूति हुन्छ। तथापि पनि एउटा सम्भावको रूपमा मैले यहाँ म नै गुरु हुँ, म नै हुँ भनेर मैले भनिरहेको अवस्था छैन। त्यो म भन्दा पनि भन्दिनँ, मैले बारम्बार भन्छु, मेरो काम, मलाई लागेको प्रेरणा भनेको कम्तीमा पनि सम्बन्धित ठाउँसम्म अध्यात्म जिज्ञासु हो भने र यदि आध्यात्मिक उन्नति प्राप्त गर्नु छ भने सम्बन्धित ठाउँसम्म त्यो अध्यात्मको, किनभने प्रारब्धमा छ, गुरु भेटिएको छैन भने त्यो प्रारब्धमा भएका व्यक्तिहरूलाई कम्तीमा गुरुसम्म सहज रूपमा गुरु हुनुहुन्छ है भन्ने कुरा सहज रूपमा मैले चिनाइदिनको निमित्त जुन एउटा भूमिका, एउटा बीचको माध्यमको रूपमा म एउटा भूमिका निर्वाह गर्ने प्रयत्नमा छु। म फेरि पनि यहाँहरूलाई उद्घोष गर्न चाहन्छु, म 10 महाविद्या सिद्धपीठ मार्फतबाट यो कार्यक्रम प्रतिनिधिको रूपमा चलाइरहेको छु। हाँ, कति कुरा अध्ययनको क्रममा आइरहेका कुराहरूमा भनिरहँदाखेरि म मेरा कुराहरू पनि राखिरहेको छु र यति भनिरहँदाखेरि मैले यो किन पृष्ठभूमि भनिरहेको छु भने अध्यात्म गुरु शिष्य परम्परामा टिक्दछ। गुरुले आफ्ना शिष्य चयन गर्दछन्, आफ्ना शिष्य चयन गरिरहँदाखेरि त्यो शिष्यहरू मध्येबाट योग्य व्यक्ति फेरि गुरु हुन्छ, फेरि ती गुरुले अर्को शिष्य चयन गर्छन्। यसरी एउटा परम्परा प्रवाह भइरहेको छ। त्यो प्रवाहमा, त्यो प्रवाह के को प्रभाव हो भने त्यो ज्ञानको प्रभाव। त्यो ज्ञान भनेको के हो भने उनै आदिनाथको शक्तिको अनुभूतिको प्रभाव, आदिनाथको शक्तिको प्रभाव। अब आदिनाथको शक्ति दुईटा छ, हामी त्यो बारेमा शैव सिद्धान्तमा विस्तृत व्याख्या गर्छौँ। अहिले हजुरहरूलाई मैले चिनाए, एउटा स्वयं आदिनाथको अभिन्न शक्तिहरू जसद्वारा आदिनाथ पञ्चकृत्य गर्नुहुन्छ, पञ्चकृत्यवान सामर्थ्यवान आदिनाथ हुनुहुन्छ। त्यो पञ्चकृत्य सामर्थ्यवान बनाउने उहाँका आफ्नै शक्तिहरू र ती शक्तिद्वारा स्वयं आदिनाथ विलास गर्नुहुन्छ, लीला विलास गर्नुहुन्छ। त्यो लीला विलास भित्र एउटा विलास अनुग्रह पनि हो। परमात्मा आदिनाथ अनुग्रह पनि गर्नुहुन्छ, उहाँको त्यो अनुग्रह शक्ति पनि छ। त्यो अनुग्रह भनेको के हो? अनुग्रह भनेको जीव जो स्वयं शिव हो, अज्ञानको कारणले गर्दाखेरि आफूलाई के बुझिरहेको छ, आफूलाई शिव भन्दा पृथक अनुभूति गरिरहेको छ। त्यो पृथक अनुभूति गराइदिनेवाला को? मायाबाट सृजित सडकन, त्यो मायाबाट सृजित सडकनचुकहरूले माया आफै पनि पर्छिन् त्यसमा। हामी त्यस बारेमा बृहत छलफल गरौँला। मैले यति मात्रै बुझाउन खोजेको कि शिव स्वयं जीवलाई आफ्नो स्वरूप, तिम्रो यो स्वरूप हो भन्ने ज्ञान दिनुहुन्छ। उहाँको सबभन्दा ठुलो अनुग्रह भनेकै त्यही हो। उहाँको सबैभन्दा ठुलो अनुग्रह भनेको उहाँको जुन पञ्चकृत्य सामर्थ्यवान जुन शक्ति छ, त्यो शक्ति भनेको उहाँको मूल शक्ति हो। त्यो मूल शक्तिलाई जसले जान्दछ त्यही नै हो मोक्ष भनेको, त्यही नै हो मोक्ष भनेको, त्यही नै हो शिवपद भनेको। त्यो शक्तिलाई को बोध हुनु नै मोक्ष हो। कि त्यो शक्तिको अवस्थामा पुग्दाखेरि ऊ केबाट मुक्त भइसकेको हुन्छ भने ऊ मायाबाट मुक्त भइसकेको हुन्छ। त्यो भएर शैवले दुईटा सृष्टिको कुरो गर्दछ के, एउटा शुद्ध अदुवा र अशुद्ध अदुवा भन्दछ। यो बारेमा छलफल गरौँला हामी। मैले यो किन यहाँ भनिरहेको छु भने हामी मायाद्वारा भनेपछि त्यहाँ मायाबाट सडकन्छु कला काल नियति लगायतका माया सहित गर्दाखेरि त्यहाँ छवटा कञ्चुकहरू छन् जसले शिवलाई संकुचित गरेका छन्। यसर्थ हामी जीव हौ। म जीव किन हौ भने म सडकञ्चुकद्वारा बाँधिएको छु। त्यो सडकञ्चुक चाहिँ शिवले मायाद्वारा के गर्नुहुन्छ, मायाद्वारा त्यो लीलाविलास गर्नुहुन्छ। त्यो सडकञ्चुकमा पर्नु पनि लीलाविलास हो। तर त्यो लीलाविलासमा के छ भन्दाखेरि म जीव आफूलाई त्यो म शिव हुँ भन्ने अनुभूतिबाट म आफूलाई के गर्छु, पृथक अनुभूति गर्दैछु। जुन कुरा गर्दछ कसले भन्दाखेरि मायाले गर्दछ। त्यो मायातीत अवस्थामा पुग्नको निमित्त हामीलाई अनुग्रह चाहिन्छ। त्यो अनुग्रह पनि शिवको, आदिनाथ शिवको स्वयं स्वतन्त्र एउटा स्वतन्त्र शक्ति हो। त्यो स्वतन्त्र शक्तिद्वारा परमात्मा आदिनाथ आदिगुरु हामीलाई के गर्नुहुन्छ, हामीलाई मायाबाट मुक्त गर्नुहुन्छ। यसर्थ शिव बुझ्नको निमित्त हामीले के हुनुपर्छ, हामीले आफूले आफैलाई मायाद्वारा मुक्त गराउनु पर्छ। जुन सामर्थ्यता जीवसँग हुँदैन त्यसको निमित्त कसको शरण पर्नु पर्ने हुन्छ, आदिनाथको शरण पर्ने हुन्छ। यसर्थ आदिनाथ हाम्रा गुरु हुन्। मैले एकदम मूल रूपमा बुझाउनु पर्ने कुरा बुझाउँदैछु। अब म शैव सिद्धान्त मेरो बुझाइले बुझेको कुरा म हजुरहरूलाई बुझाउन कोसिस गर्नेछु यो श्रृङ्खलाको क्रममा। यो अपूर्व समय म फेरि पनि यहाँहरूलाई उद्घोष गरौँ, सबैभन्दा महत्त्वपूर्ण भनेको साधना नै हो, उपासना नै हो। परमात्माको प्रवचन दिएर मुक्त हुँदैन, परमात्माको प्रवचन सुनेर पनि मुक्त हुँदैन। सुन्नु होला, उदाहरण दिनु होला। फेरि परीक्षितले, सुखदेवले राजा परीक्षितलाई भन्नुभएको थियो, राजा परीक्षित त भारतमा सुन्दा सुन्दै मुक्त हुनुभएको थियो नि, भन्नु होला। त्यो सुनाई र यो एफएमबाट बरिएको सुनाई चाहिँ फरक हो। किनभने सुखदेवसँग राजा परीक्षितले भागवत सुन्नु भएको थियो भन्नुको मतलब उहाँले दीक्षा लिनुभएको थियो। त्यहाँ दीक्षा थियो, त्यहाँ शक्तिको शक्ति, हामी भन्छौँ नि शक्ति प्रदान गरिएको थियो, त्यहाँ शक्तिपात भएको थियो। यो नबुझौँ कि यत्तिकै एफएममा प्रवचन सुनेर मुक्त भइन्छ वा प्रवचनमा बोलेर चाहिँ म मुक्त हुन्छु, यो बिल्कुलै गलत विषय हो। कर्म राम्रो र नराम्रो हुन सक्छ, त्यो नराम्रो कर्म र राम्रो कर्ममा विभाजन हुन सक्छ। यही समयमा सोसियल मिडियामा बसेर फेसबुकमा अनावश्यक गफ अथवा अनावश्यक भिडियोहरू हेर्न सकिन्छ, तर यही समयमा परमात्माको चिन्तन गर्न सकिन्छ, परमात्माको बारेमा आदिनाथको केही शब्द दुई शब्द भए पनि परमात्माको गुणानुवाद सुन्न सकिन्छ। यसले हामीलाई भक्तितर्फ अग्रसर गराउँछ। त्यो एउटा पाटो हुन सक्ला, तर म फेरि पनि हजुरहरूलाई उद्घोष गराउँछु, साधना नै महत्त्वपूर्ण। जति अध्ययन गरे पनि, तन्त्रमा पिएचडी नै गरे पनि, तन्त्रमा पिएचडीको अहिले त पोस्ट डक्टरल भन्ने आइसकेको छ, त्योभन्दा पनि माथिल्लो हुन थालिसक्यो अहिले वेस्टर्न सोसाइटीमा। पिएचडी गरे पनि यो अध्ययनको क्रम अन्त हुँदैन, यो चाहिँ अन्त्यहीन विषय हो अध्ययन भनेको भन्ने विषयमा अग्रसरता, त्यो प्रकारको ट्रेन्ड चलिरहेको छ। त्यसो भनिरहँदाखेरि मैले यहाँ के उद्घोष गर्न खोजिरहेको छु भने हरेक ज्ञानको लक्ष्य अनुभूति नै हुनुपर्छ, हरेक ज्ञानको लक्ष्य अनुभूति नै हुनुपर्छ। किनभने म शैव विषय चर्चा गरिरहेको छु, म आदिनाथको विषयको चर्चा गरिरहेको छु, किन आदिनाथ स्वयं भन्नुहुन्छ आफ्नो शिव सूत्रमा भन्नुहुन्छ ज्ञानम बन्ध। उहाँले एकचोटि होइन दुईचोटि, उहाँले त्यो दुईटा सूत्र हजुरले हेर्न सक्नुहुन्छ। हुन त उत्तरमा तिनवटा उपाय छन्, साम्भोपाय, आणवोपाय र साक्तोपाय। साम्भोपाय, साक्तोपाय र आणवोपाय, त्यहाँ साक्तोपाय भन्दा बेगर अर्को दुईटा उपाय आणवोपाय द्वैतमा र अद्वैत अर्थात् साम्भोपायमा उहाँले स्पष्ट रूपमा भन्नुहुन्छ आदिनाथ ज्ञानम बन्ध, ज्ञानम बन्ध, ज्ञान बन्धन हो है, ज्ञान बन्ध हो। यदि त्यो सँगसँगै साधना भएको छैन भने, यदि त्यो सँगसँगै परमात्माको अनुभूतिको विषय आएको छैन भने, यदि त्यो सँगसँगै शिवको जुन पञ्चकृत्य सामर्थ्यवान शक्तिको यदि अनुभूति भएको छैन, ती सब ज्ञान यही माटो छ, यही शरीरसँग मिलेर जानेवाला। र यो त्यो ज्ञान, माटोको ज्ञान पाउनको निमित्त यहाँ हामी आएका होइनौँ। हामी यहाँ शिवलाई जान्न आएका हौ, शिवको बारेमा जान्न आएका होइनौँ। मूलत भन्दैछु, शिवको बारेमा जान्नु यो शिवको बारेमा जे जानिन्छ, पढेर जानिन्छ, सुनेर जानिन्छ, यो पनि माटो सँगसँगै हामीसँगै माटो हाम्रो शरीरसँगै जान्छ। किनभने प्रकृति त्यो जान्नु भनेको बुद्धिको क्षमतामा भर पर्दछ। बुद्धि भने त प्रकृति तत्त्व हो, त्यो प्रकृति तत्त्वसँग पनि माया छ। मायाको क्षेत्रभित्र रहन्जेलसम्म त्यो ज्ञान मूल ज्ञान हुनै सक्छ। त्यो अनुभूति मूल अनुभूति हुनै सक्दैन। मूल अनुभूति मायातीत छ, मायाभन्दा माथि छ, शुद्ध विद्या छ। यसर्थ यो श्रृङ्खलामा म आदिनाथको बारेमा भनिरहँदाखेरि चाहे त्यो सैद्धान्तिक कुरा आउन सक्ला, चाहे म फेरि पनि हजुरलाई म अनुरोध गर्न चाहन्छु कि वास्तवमा हाम्रो जीवन शिवको, हामी भित्रै रहेका ती शिवको अनुभूति हो। अहम् शिवास्मिकै अनुभूति हो। म शिव हुँ, म शिव हुँ, म शिवको हुँ, म नै शिव हुँ। शिव भन्ने अर्को तत्त्व होइन कि, शिव जुन तत्त्व छ त्यो तत्त्व चाहिँ वास्तवमा म हुँ। ती भन्दा भिन्न म होइन, म आफूले उनी भन्दा भिन्न आफूलाई बुझ्नु हुँदैन भन्ने विषयको अनुभूति नै चरम अनुभूति हो। यही अनुभूतिसम्म पुग्नुपर्छ र शैवले यही अनुभूतिलाई सर्वोपरि राख्दछ, सर्वोपरि राख। हामी यो विषयमा चर्चा गर्नेछौ। अहिलेको लागि यो मिठो वचन यहाँलाई पस्कदैछु, स्वीकार्नुहोस् यो वचन। यस पश्चातमा पुनः शैव सिद्धान्तमा जोडिनेछु।

0: कौलतन्त्र मार्गबाट ब्रह्म साक्षात्कारको अभिलाषा भएका जिज्ञासुहरूका लागि हाम्रो यस गृहकाली साधना सिद्धपीठ सदैव खुल्ला रहेको जानकारी गर्दछौँ। प्रत्येक शनिबार दिउँसो 2 बजेदेखि 2:30 सम्म भजन श्रवण, 2:30 देखि 3 बजेसम्म जप ध्यान, 3 बजेदेखि 3:30 सम्म सद्गुरुदेव कमलयोगीबाट प्रवचन, 3:30 देखि 4 बजेसम्म भजन गायन। थप जानकारीका लागि गृहकाली साधना सिद्धपीठ बुढानीलकण्ठ 1 सम्पर्क नम्बर 01-4376143, 01-4376143, 98-5-11-22-93, 98-5-11-22-93।
1: काली, तारा, धुमावती, भैरवी, छिन्नमस्ता, मातङ्गी, बगलामुखी, त्रिपुरा सुन्दरी, कमला, भुवनेश्वरी, यी 10 महाविद्याहरूको एकै छानामुनि रहेको विशाल पूर्ण कतको श्री विग्रहको दर्शन गर्ने सौभाग्य प्राप्त गर्न चाहनुहुन्छ वा तन्त्र मार्गबाट ब्रह्मोपासनामा उद्यत हुन चाहनुहुन्छ भने बुढानीलकण्ठ वडा नम्बर 1 अवस्थित 10 महाविद्या सिद्धपीठ यहाँहरूको लागि सदैव खुला छ। थप जानकारीका लागि 98-41-89-84-28 वा 01-4376143 सम्पर्क गर्न सक्नुहुनेछ।
2: योग मार्गबाट ब्रह्मानुभूतिको अभिलाषा राख्ने जिज्ञासुहरूको लागि हाम्रो ओम आश्रम सदैव खुल्ला रहेको जानकारी गराउँदछौँ। हरेक शनिबार बिहान 10:30 देखि 11 सम्म भजन श्रवण, 11 देखि 11:30 सम्म ध्यान साधना, 11:30 देखि 12 सम्म सद्गुरुदेव कमलयोगीबाट प्रवचन र 12 देखि 12:30 सम्म भजन गायन। थप जानकारीका लागि 01-4376143, 01-4376143, ओम आश्रम बुढानीलकण्ठ 1।
3: बुढानीलकण्ठबाट तपाईँ सुन्दै हुनुहुन्छ
4: सुमिरन एफएम
3: 100.9 MHz।
5: आदरणीय श्रोता, यहाँहरू अहिले सुमिरन एफएम 100.9 MHz सुनिरहनु भएको छ। म प्रस्तुतता नारद भण्डारी यहाँहरू समक्ष अध्यात्म सुमिरन कार्यक्रम मार्फतबाट आदिनाथ शिवको चर्चा गरिरहेको छु। यो अपूर्व समय महाशिवरात्रिको पक्ष चलिरहेको छ। यो साधनाको निमित्त, शिव साधनाको निमित्त अत्यन्तै अत्यन्तै अत्यन्तै महत्त्वपूर्ण समय हो र आज म विशेष गरी शैव सिद्धान्तभित्र म प्रवेश गर्ने अनुमति माग्छु। मैले हिजो एउटा पृष्ठभूमि भनेको थिएँ, त्यो पृष्ठभूमि के थियो भन्दाखेरि दुई धार, सनातनदेखि दुईवटा धार चलिआएको छ, एउटा आगम एउटा निगम। एउटा आगम अर्थात् शक्ति साधना अथवा शाक्त मार्ग, अर्को निगम अर्थात् वैदिकमा। यो दुईटै नै सनातन मार्ग, किनभने यो दुईटै सनातन हुन् भन्ने अनेकौं प्रमाण पाइन्छ। हँ, फेरि पनि उद्घोष गर्न चाहन्छु, आफ्नो परम्पराले आफ्नो तरिकाले के गरिरहेका छन् भने त्यो भन्दा पनि पुरानो हो। जस्तो वैदिक हो भने त वेद नै पुरानो हो, तन्त्र होइन, तन्त्र मार्ग होइन, तन्त्र अवैदिक हो भनेर एउटा समयमा वैदिक मार्गले तन्त्र मार्गलाई अत्यन्तै हेय गरेको, एक प्रकारको भनिरहँदा भाषामा भनिरहँदाखेरि एउटा गलत व्यवहार गरेको पनि देखिन्छ, अछुतलाई गरे जस्तो व्यवहार गरिएको देखिन्छ। तर तन्त्रका पनि ज्ञाताहरू छन्, तन्त्रका पनि विद्वानहरू छन्, जसले अध्ययन, शास्त्रको अध्ययन, चाहे त्यो वेदको होस् चाहे त्यो तन्त्रको होस्, सबैको अध्ययन गरेर तन्त्रको पनि अनादित्वको प्रमाणहरू अनन्त भेटेका छन्। जसले के देखिन्छ भने वेदभन्दा पनि पुरानो तन्त्र परम्परा हो, शाक्त परम्परा हो भन्ने कुरा देखिन्छ। त्यसो भनिरहँदाखेरि वेदलाई, वेदको महत्त्वलाई कम पार्ने वा तन्त्रको महत्त्वलाई कम पार्ने त्यो दृष्टि त हामीले गर्नु हुँदैन, किनभने दुईटै सनातन धारो, दुईटै परमात्माबाट सृजित भएको, दुईटै परमात्माबाट सृजित भएको। किनभने स्पष्ट रूपमा कुलाणव तन्त्रले भन्दछ, कौलिकहरू, यथार्थ कौलिक त्यो हो जसले वेदको निन्दा गर्दैनन्। कौलिकहरू कहिले पनि वेदको निन्दा गर्दैनन्, किनभने थाहा छ कौलिकहरूलाई कि वेद पनि स्वयं त्यही आदिनाथबाट, आदिनाथद्वारा रचना गरे। अब वेद सनातन छ, कसैले रचना गरेको होइन भनेर भन्न खोजे, त्यहाँ मैले के बुझाउन खोजेको भने शिवलाई पुरुषको रूपमा, मान्छेको रूपमा बुझ्नु हुँदैन। शिव ती ब्रह्म हुन्, ब्रह्मबाट सृजित भएको, ब्रह्मबाट, ब्रह्मभित्रै सृजित भएको तत्त्व हो, त्यो मान्छेले बनाएको होइन। त्यही भएर अनादित्वको अर्थ हुन्छ त्यहाँ, जसले मान्छेले नबनाएको भन्ने अर्थ हुन्छ। अब त्यहाँ म बुझाउँछु, मैले वैदिक मार्ग भने जसले वेदलाई आधार मानेर आफ्नो परम्परा चलाए, वेदलाई आधार मानेर आफ्नो परम्परा चलाए, आफ्नो साधनाका परम्परा, आफ्नो जीवनचर्याका परम्परा, आफ्नो सामाजिक रीति रिवाज नियम, त्यो सबै वेदको अनुकूल हुने तरिकाले त्यो अनुसारको चल्यो। त्यहाँ केवल ज्ञान परम्परा मात्रै छैन, त्यहाँ जीवनचर्या पनि छ। याद गर्नु होला, म भनिरहेको कुरा महत्त्वका साथ बुझिदिनु होला। त्यहाँ जीवनचर्या पनि छ। उठेदेखि सुतेसम्म, जन्मेदेखि मरेसम्म के गर्ने, के खाने, कसरी जीवन यापन गर्ने, कस्ता वस्तुहरू संग्रह गर्ने, कस्ता वस्तुहरूको उपयोग गर्ने, कस्ता वस्तुहरूको उपयोग नगर्ने, कस्तो भाषा बोल्ने, कस्तो भाषा नबोल्ने, त्यो सम्पूर्ण कुराहरू होइन त्यो मार्गले निर्देशित गर्दछ। भनेको वैदिक छ भने वेदले भनेको अनुकूलले जीवन यापन गर्ने, त्यो अनुसारले साधना गर्ने, त्यो अनुसारले जीवनको परमोच्च अवस्था धर्म अर्थ काम मोक्ष भन्छौँ, त्यो अवस्थाको प्राप्तिको निमित्त वेदलाई नै प्रमाणका रूपमा लिने एउटा परम्परा। अर्को परम्परा शाक्त परम्परा, जहाँ परम्परा शाक्त परम्परा शाक्तानुकूल आचार गर्ने, शाक्तानुकूल उपासनाको क्रममा जाने, शाक्तानुकूल साधना गर्ने, शाक्ता अनुकूल जीवन यापन गर्ने र साक्ता अनुकूल आफ्नो जीवन जन्मेदेखि मृत्युसम्मको जे जति चर्याहरू छन् त्यो सम्पूर्ण साक्ता अनुकूल नै गर्ने, अर्थात् साक्ता परम्पराको अनुकूल जाने दुईटा परम्परा, दुईटा मार्ग स्पष्ट रूपमा पहिलेदेखि नै निर्देशित छन् र आज पनि हो। कुनै बेला कुनै उच्च स्थानमा पुगे, अर्को स्याडोमा पर्यो अथवा छायामा पर्यो, फेरि एउटा क्रममा जाँदा कतैतिर होइन एउटा साक्ता परम्परा अग्लो स्थानमा पुग्यो, वेद अलिकति होचो स्थानमा पुग्यो, यो किनभने यो हुन्छ, स्वभाव हो, स्वाभाविक हो। यो यात्रामा, नदीको यात्रामा त्यो कुरा दुईटा धार एउटा अर्कोसँग हुनु त्यो स्वाभाविक हो, त्यसलाई स्वाभाविक रूपमा लिनु पर्दछ। अब शाक्त परम्पराले मूल रूपमा कसलाई माने भन्दाखेरि 64 तन्त्रलाई माने, यति चाहिँ याद गर्नु होला। शाक्त परम्पराले, शाक्त परम्परामा जो शाक्त धारामा प्रभावित भए उनीहरूले आफ्नो आधारशिला कसलाई बनाए, उनीहरूले आफ्नो आधारशिला बनाए 64 तन्त्रलाई। तर वेद मार्गबाट गइसकेपछि वेद मार्गका मान्छेहरूले कसलाई आधारशिला बनाए, आधारशिला बनाए वेदलाई, चारवटा वेद। पहिला त खासै त वेद एउटा थियो भनिन्छ, त्यसलाई तीनवटा बनाइएको भनिन्छ, पछि गएपछि त्यसलाई चारवटा बनाइएको भन्ने पनि छ। त्यसमा कहिले कहीँ हयग्रीवका कुरा आउन सक्छन्, त्यसमा रावणका कुरा आउन सक्छन्, शिवले होइन अथर्ववेदलाई त्रिवेदमा अर्को एउटा वेद पनि थपेर चारवटा वेद बनाउन लगाउनु भएको भन्ने कुरा पनि आउँछ। ती सबै कुरा विषयहरू छन्, त्यसमा म जान्न चाहन्न। मैले मूलत के भने, हामी सबैले मानिआएको चार वेद भनेर मानिआएका छौँ, त्यो चारवटा वेद अनुकूलको एउटा मार्ग छ र अर्को 64 तन्त्रको अनुकूलको मार्ग छ, र दुवैको मूल स्रोत भनेको उनै आदिनाथ हुनुहुन्छ, दुवैको मूल स्रोत उनै आदिनाथ हुनुहुन्छ। किनभने ती वेदले पनि कसको गुणगान गाएका छन् भने तिनै शिवको गुणगान गाएका छन्। ती 64 तन्त्रले पनि कसको गुणगान गाएका छन्, ती शिवकै गुणगान गाएका छन्। शब्द शिव भन्ने होला, त्यहाँ मैले शिवलाई ब्रह्मको रूपमा बुझाउन खोजिरहेको छु, कुलेश्वर शक्तिको रूपमा बुझाउन खोजिरहेको छु। त्यही भएर बारम्बार म कुलेश्वर शक्ति, कुलेश्वरी शक्ति, ब्रह्म भने यो दुईटालाई दुईटा धारले परमोत्कर्ष चरम अवस्थाको स्थिति भनेको ब्रह्म, वेदको चरम उत्कर्ष भनेको ब्रह्म हो, तन्त्रको चरम उत्कर्ष भनेको कुलेश्वर, कुलेश्वरी शक्ति भनौँ, कुलेश्वर शक्ति भनौँ, यो दुइटै नामान्तर मात्रै हो। त्यो दुइटै त्यो अवस्थामा त्यो दुईटा शब्दमा शब्दिक मात्रै भेद हुन्छ, त्यहाँ अनुभूति गममा कुनै भेद हुँदैन, कि त्यो भेद भएको अवस्था होइन, त्यो भेद नरहनु भनेको अभेद हो। अब 64 तन्त्रको आधारमा, 64 तन्त्रको आधारमा के बन्यो भन्दाखेरि होइन, 64 तन्त्रको आधारमा जीवनचर्या साधना पद्धति विकास भयो, यतापट्टि वेदको चारवटा वेदको अनुकूलमा जीवनचर्याको विकास भयो अथवा साधना पद्धतिको विकास भयो। अब वेदबाट पछिल्लो चरणमा के आयो भने, वेदबाट हामीले भन्यौँ, वेदबाट ब्राह्मण, ब्राह्मणबाट उपनिषद, सूत्र ग्रन्थ होइन, त्यसपछि आयो एउटा सूत्र, सूत्रवत अवस्थामा पुग्दाखेरि चाहिँ त्यहाँ वेदान्त सूत्र, बादरायणद्वारा रचित, वेदव्यासद्वारा रचित सूत्र, वेदान्त सूत्र, सूत्रको एउटा समयमा वेदान्त सूत्र एउटा रिभोल्युसनरी काम भएको देखिन्छ। वेद र उपनिषद्लाई निचोरेर निकालिएको तत्त्व भनेको वेदान्त सूत्र भयो। अब त्यही वेदान्त सूत्रको आधारमा आफ्नो भाष्य चलाउने काम भयो, शङ्कराचार्यले आफ्नो अद्वैत भाष्य लेख्नुभयो, रामानुजाचार्यले आफ्नो भाष्य लेख्नुभयो, आफ्नो भाष्य लेख्नुभयो, यसरी त्यो भाष्य गर्ने क्रम चल्यो त्यो वेद मार्गबाट। भने शाक्तमा पनि त्यही प्रकारको भएको छ, तर अध्ययन कम हुन्छ शाक्तको, किनभने त्यो आगम परम्परा भयो। यसको मतलब शाक्तमा सूत्र छैन भन्ने होइन, अब म महत्त्वपूर्ण विषयमा छिरे, शाक्तमा सूत्र छैन भन्ने होइन, जसरी वेदबाट निचोरेर वेदान्त सूत्र निक्ल्यो त्यसै गरी शाक्तमा पनि के गरिएको छ भने सूत्र प्रतिपादन भएको छ, जसलाई एउटा महत्त्वपूर्ण सूत्रमा लिन सक्छौँ हामी, शिवसूत्र। शिवसूत्र, अब यो शिवसूत्रको बारेमा पनि, रचनाकालको बारेमा पनि धेरै छलफल आउँछ त्यहाँ। कसैले भन्नुहुन्छ शिवसूत्र भनिसकेपछि, कसैले भन्नुहुन्छ कि यो महामहेश्वर श्रीमान वसुगुप्तले, जो शैव आचार्य हुनुहुन्थ्यो, उहाँले चाहिँ के गर्नुभयो भने यो विषय चाहिँ फेरि छेमराज, आचार्य छेमराज जो शैव सम्प्रदायको अत्यन्तै मूर्धन्य विद्वान हुनुहुन्थ्यो, उपासक हुनुहुन्थ्यो, उहाँको कथनअनुसार चाहिँ शिवसूत्र चाहिँ देवगिरी नामक पर्वतमा एउटा महाशिलामा उत्कीर्ण भएको थियो, लेखिएको थियो। त्यो लेखिसकेपछि श्रीमान वसुगुप्तले त्यसलाई चाहिँ के गर्नुभयो, त्यो लेखिएकोलाई होइन त्यसलाई उद्धार गर्नुभयो र आफ्ना चाहिँ शिष्यहरू भट्टकल्लट र सोमानन्द आदिलाई चाहिँ उहाँले पढाउनु भयो भनेर त्यहाँ लेखिएको छ। छेमराजको अर्थमा कतैतिर के भनिन्छ भने त्यो स्वयं आदिनाथ स्वयं शिवले लेख्नुभएको हो। लेखिसकेपछि उहाँले स्वप्नमा चाहिँ वसुगुप्तलाई मैले यसरी लेखेको छु पर्वतमा, तिमी जाऊ त्यसको उद्धार गर भनेर त्यहाँ भनिएको देखिन्छ। भनेपछि दुईवटा छ, एउटा चाहिँ के देखिन्छ भने वसुगुप्तले नै रचना गर्नुभएको भनेर देखिन्छ। अर्को चाहिँ के देखिन्छ भन्दाखेरि होइन, आदिनाथ स्वयंले रचना गर्नुभएको हो, केवल त्यसलाई उद्धार गर्ने काम मात्रै वसुगुप्तले गर्नुभयो भन्ने कुरा देखिन्छ शिवसूत्रको आधारमा। तथापि पनि गुरु शिष्य परम्परामा जो शिष्यले अथवा तत्कालीन जो गुरु हुनुहुन्छ, तत्कालीन जो गुरुको रूपमा होइन ज्ञान दिने अधिकार प्राप्त गर्नुभएको छ, किनभने आगम परम्परामा अधिकार भन्ने हुन्छ। हेर्नुहोस्, बिना अधिकारको ज्ञान दिन पाइँदैन, बिना अधिकारको के दिन पाइँदैन, दीक्षा दिन पाइँदैन। र जो गुरु हुनुहुन्छ त उहाँ आफै शिवस्वरूप हुनुहुन्छ, केवल उहाँ शिवको प्रतिनिधि मात्रै हो। शिवपद धारण गरिसकेपछि बल्ल गुरु हुन पाइन्छ, किनभने जीव के नै हो, शिव नै हो। जब जीव म शिव नै हो भन्ने उपाधि प्राप्त गर्दछ, त्यो अवस्थामा पुग्दछ भने शिव र जीवमा भेद छैन भनेको गुरु र शिष्यमा भेद हुँदैन, त्यो भेद पनि अज्ञानले गर्दाखेरि हुन्छ। अब त्यहाँ के देखियो भने त्यहाँ शिवसूत्रको रचना भएको देखियो, अर्थात् शिवले नै वसुगुप्तले गर्नु भनेको पनि त वसुगुप्त शिवकै अंश होइन र यसर्थ शिवले नै रचना गर्नुभएको भन्ने अर्थमा पनि लिन सकिन्छ। अब शिवसूत्र चाहिँ मूल रूपमा शाक्त परम्पराको सैद्धान्तिक आधार हामीले हेऱ्यौँ भने, जसरी वैदिक मार्गको सैद्धान्तिक आधार स्वयं वेद हो भने, वेद हो र वेदान्त सूत्र हो भनेर भन्न सक्छौँ हामी। 64 तन्त्रलाई पनि निचोरेर निकालिएको सूत्र यदि कुनै छ भने त्यो भनेको शिवसूत्र हो भनेर भन्दा त्यसमा अत्युक्ति नहोला। हामी शिवसूत्रको बारेमा चर्चा गर्नेछौँ। आजन्ड श्रोता, फेरि पनि म यहाँहरूलाई भजनको श्रृङ्खलामा जोड्न चाहन्छु। स्वीकार्नु शिव भजन, यस पश्चात म पुनः शिवसूत्रको बारेमा चर्चा गर्नेछु।

0: कौलतन्त्र मार्गबाट ब्रह्म साक्षात्कारको अभिलाषा भएका जिज्ञासुहरूका लागि हाम्रो यस गृहकाली साधना सिद्धपीठ सदैव खुल्ला रहेको जानकारी गर्दछौँ। प्रत्येक शनिबार दिउँसो 2 बजेदेखि 2:30 सम्म भजन श्रवण, 2:30 देखि 3 बजेसम्म जप ध्यान, 3 बजेदेखि 3:30 सम्म सद्गुरुदेव कमलयोगीबाट प्रवचन, 3:30 देखि 4 बजेसम्म भजन गायन। थप जानकारीका लागि गृहकाली साधना सिद्धपीठ बुढानीलकण्ठ 1, सम्पर्क नम्बर 01-4376143, 01-4376143, 98-5-11-22-93, 98-5-11-22-93।
1: काली, तारा, धुमावती, भैरवी, छिन्नमस्ता, मातङ्गी, बगलामुखी, त्रिपुरा सुन्दरी, कमला, भुवनेश्वरी, यी 10 महाविद्याहरूको एकै छानामुनि रहेको विशाल पूर्णकदको श्री विग्रहको दर्शन गर्ने सौभाग्य प्राप्त गर्न चाहनुहुन्छ वा तन्त्र मार्गबाट ब्रह्मोपासनामा उद्यत हुन चाहनुहुन्छ भने बुढानीलकण्ठ वडा नम्बर 1 अवस्थित 10 महाविद्या सिद्धपीठ यहाँहरूको लागि सदैव खुला छ। थप जानकारीका लागि 98-41-89-84-28 वा 01-4376143 सम्पर्क गर्न सक्नुहुनेछ।
2: योग मार्गबाट ब्रह्मानुभूतिको अभिलाषा राख्ने जिज्ञासुहरूको लागि हाम्रो ओम आश्रम सदैव खुल्ला रहेको जानकारी गराउँदछौँ। हरेक शनिबार बिहान 10:30 देखि 11 सम्म भजन श्रवण, 11 देखि 11:30 सम्म ध्यान साधना, 11:30 देखि 12 सम्म सद्गुरुदेव कमलयोगीबाट प्रवचन र 12 देखि 12:30 सम्म भजन गायन। थप जानकारीका लागि 01-4376143, 01-4376143।

0: बुढानीलकण्ठबाट तपाईँ सुन्दै हुनुहुन्छ
1: सुमिरन एफएम
0: 100.9 मेगाहर्ज।
2: आदरणीय श्रोता, यहाँहरू अहिले सुमिरन एफएम 100.9 मेगाहर्ज सुनिरहनु भएको छ। म प्रस्तुत नारद भण्डारी यहाँहरू समक्ष अध्यात्म सुमिरन कार्यक्रम मार्फतबाट आज म शिवसूत्र विषयमा प्रवेश गर्दैछु। शिवसूत्रको थोरै मैले पृष्ठभूमि भने र यो भट्टकल्लड, सोमानन्द, क्षेमराज, बसुगुप्त जुन मैले भनिरहेको छु, उहाँहरू चाहिँ आगम परम्पराका, भनेको उहाँ शाक्तधाराका आगम परम्पराका, अझै शाक्त भन्दा पनि अब ठेट शब्दमा भन्दा उहाँ शैव हुनुहुन्थ्यो भन्दा हुन्छ। तर शैव र शाक्त भिन्नै रूपमा त्यसरी बुझ्ने पनि अवस्था हुनसक्छ, नहुने होइन, यो अलिकति गहन रूपमा जानुपर्ने हुन्छ। तर मूल रूपमा उहाँहरू शैव र शाक्तहरूमा त्यति साह्रो भेद देखिँदैन। अब शिवसूत्रको विषयमा भनिरहँदाखेरि यो शिवसूत्रको जुन विकास भयो, व्याख्या भयो, शिवसूत्रको जुन प्रकारको एउटा सैद्धान्तिक आधार तयार गरेर त्यसको साधना क्रममा त्यसलाई अगाडि बढाउने काम भयो, त्यो बढाउने कामको केन्द्र कहाँ भयो भन्दाखेरि त्यो काश्मीर भयो। त्यही भएर काश्मीर भन्ने बित्तिकै शैव दर्शनको उद्गम स्थल मात्रै होइन, विकास पनि भएको देखिन्छ। अहिले 100 वर्ष अगाडिदेखि अब उक्त स्थानमा चाहिँ शैव र जुन हिन्दू र मुस्लिमहरूको जुन युद्ध भयो, त्यो युद्ध भइसकेपछि त्यहाँ विभिन्न प्रकारका घटनाक्रम, एउटा राजनीतिक घटनाक्रम चलेको छ। तर अब त्यहाँ अलिकति हिन्दूको जुन शैविजमको होइन जुन एउटा गढ थियो, त्यो गढ चाहिँ अहिले रहेको देखिँदैन। तथापि पनि 100 वर्ष अगाडिसम्म त्यस्ता अनेकौँ हामीसँग इतिहासहरू छन्, प्रमाणहरू छन्, जसले के देखाउँछ भने काश्मीर शैव सिद्धान्तको निमित्त एउटा प्रखर स्थान थियो। त्यो प्रखर र एकदमै सबल स्थान जहाँ शैव साधना, शैव सिद्धान्तको एउटा मूल जग थियो, जहाँ साधना को जग नै शैव सिद्धान्त थियो, केवल शैव सिद्धान्त थियो। शैवभित्र यति प्रकारका चाहिँ नि त्यहाँ हामी भेराइटी भन्छौँ नि, विभिन्न प्रकारका शैवभित्र पनि विभिन्न प्रकारका होइन भेदहरू, साधनागत भेद भएको त्यहाँ पनि देखिन्छ, नदेखिनेन। तर ती सबैको मूल केन्द्र शिवसूत्र नै भएको मानिन्छ। मैले किन शिवसूत्र लिएको छु भने, शिवसूत्रको व्याख्या गरिरहेको छु भने, किनभने काश्मीरी शैव सिद्धान्तको प्रतिपादन यदि हुन्छ भने त्यसको मूल कहाँ हो भन्दाखेरि त्यो शिवसूत्र नै हो। र शिवसूत्रलाई लक्ष्मणजू, जो समकक्षी एउटा यो समयका, आधुनिक समयका मूर्धन्य शैव सिद्धान्तका मूर्धन्य विद्वान हुनुहुन्थ्यो, उहाँले के भन्नुहुन्छ भने यो भैरव तन्त्रहरू जो स्वयं शिवोपदिष्ट छ, ती तन्त्रहरूकै निचोडको रूपमा पनि शिवसूत्र आएको भनेर उहाँले व्याख्या गर्नुभएको छ। मूर्धन्य विद्वान हुनुहुन्छ। यसर्थ शिवसूत्रलाई मूल मानौँ, अहिले मूल मान्यो भने शिवसूत्रबाट नै काश्मीरी शैव सिद्धान्त, यसलाई काश्मीरी किनभने काश्मीर एउटा गढ थियो, शैव गढ थियो, त्यो क्षेत्रमा यो शैव सिद्धान्त विकसित भएको कारणले गर्दा त्यसलाई काश्मीरी होइन, त्यसलाई भनिरहँदा काश्मीरी शैविजम भनिन्छ, काश्मीरी शैव सिद्धान्त भनिन्छ। अब त्यही सिद्धान्त नै के हो भन्दाखेरि त्यो सिद्धान्तलाई प्रत्यभिज्ञा दर्शन पनि भनिन्छ। गुरु गोरखनाथको सिद्धान्त पनि त्यही काश्मीरी शैव दर्शन वा प्रत्यभिज्ञा दर्शन। अझै काश्मीरी शैविजम त क्षेत्रगत हिसाबले चिनियो, तर त्यसलाई मूल त अझै काश्मीरी भन्दाखेरि चाहिँ के भयो भने कतै भारततिर ढल्केको भन्ने देखेला होइन। अब काश्मीर भन्ने क्षेत्रमा त्यसको विकास भएको हो, काश्मीर भारतवर्षको हिसाबले हामीले बुझ्नुपर्छ हो, भौगोलिक रूपमा, अहिले राजनीतिक रूपमा भौगोलिक रूपमा काश्मीर भारतमा परेको भन्दाखेरि अलिकति देखिँदाखेरि कस्तो देखिन्छ भने भारतको भन्ने देखिन्छ, तर वास्तवमा यो प्रत्यभिज्ञा दर्शन, यसलाई प्रत्यभिज्ञा दर्शनको रूपमा ग्रहण गर्दाखेरि पनि अत्युक्ति हुँदैन। प्रत्यभिज्ञा दर्शन के हो, प्रत्यभिज्ञा दर्शन के हो वास्तवमा भन्ने कुरा बुझ्नको निमित्त पहिला हामीले शिवसूत्रका केही सिद्धान्त, सैद्धान्तिक केही सूत्रहरूमा हामीले अलिकति नजर लगाउनु पर्ने हुन्छ, हामीले त्यसको व्याख्या गर्नुपर्ने हुन्छ। अब शिवसूत्रमा तिनवटा, प्रथम उन्मेष, द्वितीय उन्मेष र तृतीय उन्मेष गरेर तिनवटा उन्मेषहरू भेटिन्छ। अध्याय भने जस्तो शैवमा केही शब्दहरू छन्, निमेष, उन्मेष होइन, यी शब्दहरू छन्। यो शब्दहरूको बारेमा पनि यो अहिले व्याख्या गर्ने भन्दा पनि प्रसङ्गानुसार व्याख्या गर्दाखेरि अलिकति बुझ्न सजिलो हुन्छ। अब यहाँ तीन प्रकारको उन्मेषको कुरा आउँछ। यो उन्मेष भनेको यहाँ उपाय भन्दा पनि भयो, तिनवटा उपाय, एउटा साम्भवोपाय, एउटा शाक्तोपाय, अर्को हुन्छ आणवोपाय। अब यो तिनवटा उपाय किन, यहाँ तिनवटा हेर्नुहोस् है, साम्भोपाय, साक्तो पाए र आणवो पाए, पर अपर परापर, पर अपर परापर, द्वैत द्वैताद्वैत अद्वैत, यसरी द्वैतदेखि अद्वैतसम्म व्याख्या गर्ने, द्वैतबाट सुरु भएर द्वैताद्वैत र अद्वैतसम्म व्याख्या गर्ने, यसरी व्यङ्गम रूपमा व्याख्या गर्ने कुनै सिद्धान्त छ भने त्यो त्यो हो शैव सिद्धान्त। जहाँ द्वैतको पनि व्याख्या हुन्छ, जहाँ अद्वैतको पनि व्याख्या हुन्छ र जहाँ द्वैताद्वैतको पनि व्याख्या हुन्छ। कसैले द्वैत मात्रै व्याख्या गरेका छन्, हेर्नु होला, कसैले अद्वैतको व्याख्या गरेका छन्, हो अद्वैतमा अलिकति फरक होला, अद्वैत व्याख्या गरेका छन्, कसैले द्वैताद्वैत मात्रै व्याख्या गरेका छन्। तर द्वैत द्वैताद्वैत र अद्वैतको व्याख्या गर्ने विहङ्गम विहङ्गम दार्शनिक पृष्ठभूमिको सिद्धान्त यदि छ भने, होइन आध्यात्मिक सिद्धान्त छ भने, त्यो सिद्धान्त दिएको छ कसले भन्दाखेरि शैव सिद्धान्तले दिएको छ। यसर्थ यस सिद्धान्तलाई, प्रत्यभिज्ञा सिद्धान्तलाई के पनि भनिन्छ, अथवा काश्मीरी शैविजमलाई के पनि भनिन्छ भने त्रिक दर्शन पनि भनिन्छ, त्रिक दर्शन पनि भनिन्छ। किन त्यहाँ तिनवटा छ, द्वैत द्वैताद्वैत र अद्वैत, पर परापर र अप, यसैलाई साम्भवोपाय साक्तोपाय र अर्को आणवोपाय। कति कति मिठो छ, तर एउटा कुरा हजुरहरूलाई भनौँ, अत्यन्तै जटिल पनि छ। जटिल भएकै कारणले गर्दाखेरि के भयो भने, अब द्वैत पनि बुझ्नु पर्यो, द्वैताद्वैत पनि बुझ्नु पर्यो, अद्वैत पनि बुझ्नु पर्यो, यहाँ द्वैतमै रहन भुल्नमा परिन्छ, द्वैताद्वैतमै रहन भुल्नमा परिन्छ, एउटा अद्वैतमै रहन भुल्नमा परिरहेको छ। त्यही भएर त दस दसवटा हेरौँ त हामी वेदान्त दर्शनहरूको भाष्य हेरौँ त। त्यही भएर शिवसूत्रमा हामीले तिनवटा के देख्छौँ भने, हामी त्यहाँ शिवसूत्रमा द्वैत द्वैताद्वैत र अद्वैत यी तिनैको उपायको रूपमा त्यहाँ व्याख्या भएको देखिन्छ। अब म सबै सूत्रमा जान्न केही पृष्ठभूमि दिने, शैव सिद्धान्तलाई पृष्ठभूमि दिने केही सूत्रहरूमा म केन्द्रित रहेर चर्चा गर्नेछु। सर्वप्रथम जाउँ साम्भवोपाय, यो प्रथम उन्मेष। त्यसको पहिलो सूत्र छ चैतन्य आत्मा, अर्थात् चैतन्य नै आत्मा हो, चैतन्यता नै आत्मा हो, चैतन्यम आत्मा। चेतना, यो नाम आएको छ, यो चेतनाको हिसाबले विभिन्न नाम आउँछ, पछि शैवमा पनि स्पन्दकको कुरा आउँछ, होइन विभिन्न आउँछ, अब त्यतातिर जान्न म अहिले, अहिले केवल हामीले बुझ्ने, हामीले जुन चेतना भन्छौँ नि, चेतना सानोमा हामीले पढाउँदाखेरि लिभिङ थिङ र नन लिभिङ थिङ भनेर विज्ञानमा हामीलाई पढाउँदाखेरि जीवित र अजीवित बुझाउनलाई हामीलाई के गरिएको थियो भने, हामीलाई बुझाउँदाखेरि त्यो जीवित र अजीवित बुझाउनलाई जे बुझाइन्थ्यो नि, त्यो बुझाउँदाखेरि के बुझाइन्थ्यो भने, त्यो बुझाउन खोजेको चेतना बुझाउन खोजेको, मरेको लासलाई मलाई चाहिँ कसरी बुझाएँ, मरेको लासलाई चिमोट्यो भने उसले अया भन्दैन, उसलाई दुख्दैन, उसलाई त्यो दुखाइ अनुभूति हुँदैन, तर जीवित मान्छेलाई चिमोट्दाखेरि उसलाई अनुभूति हुन्छ। त्यो अनुभूति गर्ने तत्त्व कुन हो, त्यो तत्त्व भनेको चाहिँ चेतना हो भनेर यसरी बुझाइएको थियो। त्यो चेतन तत्त्व नै वास्तवमा के हो, आत्मा हो। के छैन लासमा भन्दा, चेतना छैन, अर्थात् आत्मा छैन। आत्मा कहाँ छ, यो शरीरभित्र छ, जीवित मान्छेको शरीरभित्र छ, त्यो उसको जीवित भनेको उसको चेतना, त्यो चैतन्यताले उसलाई जीवित बनाइरहेको छ नि, त्यो केले गर्दा भन्दा आत्माले गर्दा भनेको, यो सामान्यतया बुझाउन मात्रै मैले हजुरहरूलाई प्रयोग गरिरहेको छु। चैतन्य नै आत्मा हो भनेको चेतनासँग सम्बन्धित छ, चेतनासँग सम्बन्धित छ, परम चेतनासँग सम्बन्धित छ शैव दर्शन। शैव दर्शनमा त्यही भएर परम चेतना, चैतन्यता, चेतना, यो सबै शब्दहरू अत्यधिक रूपमा शैव दर्शनमा प्रयोग भएको छ। किन, किनभने शिव परम चैतन्य छ। शिवलाई जान्नको निमित्त सबभन्दा पहिला त्यो चेतनाको पनि चेतना, समग्र चेतना कोन भन्दाखेरि, त्यो समग्र चेतना के हो, त्यो समग्र चेतना भनेकै शिव हो, आदिनाथ हो। त्यो चैतन्यता बुझेपछि भइहाल्यो, त्यो चित्ति शक्ति, अब त्यहीँबाट आउँछ चित्ति शक्ति भन्ने आउँछ, त्यो बारम्बार तपाईँले शैवमा सुन्नुभएको होला, चित्ति शक्ति, चैतन्यता, चेतना, त्यो आउँछ। अब अर्को सूत्र छ त्यहाँ ततन्तर, अर्को सूत्र छ त्यो भनेको ज्ञानम बन्ध। शैवको ज्ञान के हो पहिला त्यो बुझ्नुपर्छ, शैवको ज्ञान के हो बुझ्नुपर्छ, शैवको ज्ञान भनेको, शैवको ज्ञान र शैवको अज्ञान दुवै बुझ्नुपर्छ। शैवको अज्ञान के हो भन्दाखेरि, जीवले म शिव हुँ भन्ने अनुभूति नगर्नु, त्यो अज्ञान। तर ज्ञानै नहुने भन्ने कुरो चाहिँ याद गरौँ है, म अलिकति यहाँ यहाँबाट अलिक महत्त्वपूर्ण विषय पनि छ, त्यो विषयमा भोलि अलिकति बढी केन्द्रित हौँला, आज म यो दुईवटा दोस्रो सूत्रसम्म मात्रै आजको कार्यक्रममा मैले राखेँ, किनभने हामी श्रृङ्खलाबद्ध रूपमा जानेछौँ। मैले केवल यो मात्रै बुझाउन खोजिरहेको छु भने ज्ञानको अभाव, पूर्णतया अभाव, जसरी अरूले भन्छ ज्ञानको पूर्णतया अभाव हुनु भनेको अज्ञान भनेर भनिन्छ नि। वास्तवमा बन्धनको कारण त अज्ञान हो नि। त्यही भएर ज्ञानको पूर्णतया अभाव भन्ने अरूले बुझ्दछन्, तर शैवले कहिले पनि कुनै पनि जीव अज्ञानी हुँदैन। ज्ञानको स्तर, ज्ञानको स्तर चाहिँ कति छ भन्नेले निर्धारित गर्दछ। ज्ञानको स्तर कति छ भन्ने निर्धारित गर्दछ भनेको यदि उसँग अल्प ज्ञान छ वा उसँग शिवको ज्ञान छ। यसको लागि 36 तत्त्व बुझ्नुपर्छ। कहाँबाट कहाँसम्म अल्प ज्ञान, कहाँसम्म ज्ञानले अल्प ज्ञानको उपाधि प्राप्त गर्दछ, र कहाँबाट ज्ञान चाहिँ होइन ज्ञानातीत अथवा त्योभन्दा पनि माथिल्लो ज्ञान, अल्प ज्ञान होइन कि मूल ज्ञान, मूल ज्ञान शिवको ज्ञान र अल्पज्ञता, यो दुइटै नै ज्ञान हो। तर त्यो दुइटै नै शिवकै विस्तार भएको कारणले गर्दाखेरि त्यहाँ उसले अनुभूति गर्ने भ्रम चाहिँ होइन। मानिसले अज्ञानमा वेदान्त सूत्र हामीले हेऱ्यौँ भने होइन, अझै शङ्कराचार्यको हामीले सिद्धान्त हेऱ्यौँ भने अज्ञानमा भएको व्यक्ति भ्रममा बाँच्छ भनेर भनिएको छ। भ्रममा बाँच्छ होइन, शैव सिद्धान्तले भन्दैन त्यस्तो। ऊ भ्रममा बाँच्दैन, ऊ अल्पज्ञतामा बाँच्दछ, ऊ सङ्कुचनमा बाँच्दछ, ऊ अल्पतामा बाँच्दछ, अल्प ज्ञानमा बाँच्दछ, सङ्कुचनमा बाँच्दछ। त्यो सडकञ्चुकबाट सङ्कुचित भएको बाटमा बाँच्दछ। केमा बाँच्दैन ऊ? ऊ अज्ञानमा चाहिँ बाँच्दैन। यो अज्ञान बुझ्नु हुँदैन है। र त्यो अल्प ज्ञान, अल्प ज्ञान, अल्प ज्ञान भनेको मूल स्वरूप शिवको जुन पञ्चकृत्य सामर्थ्यवान जुन शिव छन्, पूर्णान्ता भन्छौँ नि हामी, जुन पूर्णम स्वरूप छ परमात्माको, जुन सदाशिव, सदाशिवभन्दा माथि पनि शिव र शक्ति, कामेश्वर कामेश्वरी, तर कामेश्वरी र कामेश्वरीभन्दा माथि पनि 37 तत्त्व कौलिकले भन्ने कुलेश्वरी शक्ति, कुलेश्वरी शक्ति वा शैवले भन्ने मूल आदिनाथ शिव, यी दुईटा जब यो अवस्थासम्म पुगिन्छ तब त्यो ज्ञान चाहिँ चरमोत्कर्ष ज्ञान हो। त्यो भनेको परम चैतन्य ज्ञान हो। यो ज्ञान पूर्ण ज्ञान हो। तर जीवले गर्ने ज्ञान अज्ञान होइन, अल्प ज्ञान हो। त्यही भएर शैव र वेद मार्ग र आगम मार्गमा एउटा यो पनि ज्ञानको दृष्टिकोण पनि फरक छ। त्यही भएर आदिनाथ के भन्नुहुन्छ भने अल्प ज्ञान बन्धको कारण हो। बन्धन तब हुन्छ जब तिमी अल्प ज्ञानमा हुन्छ। अल्प ज्ञान भनेको मूल ज्ञान नहुनु, मूल स्वरूपको ज्ञान, मूल स्वरूपको ज्ञान उनलाई मायाबाट पार पाउनु पर्ने हुन्छ। किनभने मायाले के गरिदिएकी छिन्? जीव र शिव जुन छ होइन, जीव त स्वरूप त शिव नै हो, तर जीवलाई यस्तो बनाइदिनु त शिवभन्दा पृथक हो भनेर बनाइदिनु भएको छ मायाले। त्यो मायाको भन्दा उनै परमेश्वरीकै शक्ति हो, फेरि उदय उनै आदिनाथको स्वतन्त्र शक्ति नै हो। हामी मायाको विषयमा अझै विहङ्गम एउटा श्रृङ्खलाबद्ध रूपमै चर्चा गर्नेछौँ। शैव सिद्धान्त बुझ्नको निमित्त चाहिँ अत्यन्तै अत्यन्तै अत्यन्तै अत्यन्तै अध्ययन हुनुपर्छ, र यो अध्ययन हुनुको निमित्त फेरि शैवकै दृष्टिकोणबाट बुझ्नुपर्ने हुन्छ। त्यहाँ तन्त्र नै बुझ्नुपर्ने हुन्छ, त्यहाँ तन्त्र नै बुझ्नुपर्ने हुन्छ। तन्त्रमा पनि लक्ष्मणज्यूले भन्नुभएको, समादरणीय लक्ष्मणज्यूले भन्नुभयो जस्तो, भैरव तन्त्र नै त्यसलाई के गर्नुपर्छ? आधार मान्नुपर्ने हुन्छ। किनभने अद्वैतको बारेमा यदि व्याख्या हुन्छ शैवमा भने त्यो अद्वैत सामरस्यात्मक अद्वैत हुन्छ, जसलाई अद्वय संज्ञा दिएको छ शैवमा। र यो अद्वय भनेकै शैवको अद्वैत हो। यो अद्वैत वैदिक अद्वैत होइन, वेदबाट सावार गरेको अद्वैत होइन। त्यो अद्वैतको बारेमा वेद मार्गमा व्याख्या हुन्छ। यो शाक्त मार्ग हो, यो शैव मार्ग हो। यो शैव मार्गमा हुने अद्वैतलाई अद्वय मार्ग भनिन्छ। यो अद्वैत मार्गको बारेमा सायदै सायदै सायदै छलफल हुन्छ, तर अहिले यस्तो स्थिति देखा पर्छ, मैले हेर्छु घरिघरि, कसैले अद्वैत व्याख्या गर्दै हुनुहुन्छ भने के गर्दै हुनुहुन्छ भने अद्वैतको रूपमा व्याख्या गर्दै हुनुहुन्छ। अब म यसलाई के भन्छु भने ज्ञानम भन्द, मेरो भाषामा भन्दा ज्ञान नभएको होइन, तर त्यो के हो? त्यो अल्प ज्ञान। जुन गाउँ होइन, गङ्गाको पारी भएको गाउँ र गङ्गाको वारी भएको गाउँ, हिजो हामीले छलफल गऱ्यौँ। यो दुईवटाको विषयको बारेमा हामीले पृथक रूपमा बुझ्नुपर्ने हुन्छ। यो नबुझेसम्म हामीले के बुझ्दैनौँ भने, हामीले के बुझ्दैनौँ यो नबुझेसम्म भने, हामीले त्यसको सैद्धान्तिक जग जे हो त्यसैमा घर बन्नुपर्छ। त्यही भएर जग अद्वय हो भने अद्वैत घुसाएर त्यहाँ छलफल गर्न थाल्दाखेरि के हुन्छ भने त्यहाँ चाहिँ घिसिपिटी हुन्छ, झन् अन्योल हुन्छ। त्यही भएर अहिले अन्योल किन छ भन्दाखेरि त्यहाँ के भइरहेको छ भने अद्वैतको भाषामा के गरिराखिएको छ, अद्वय बुझिराखिएको छ, गलत हो, गलत भन्दिनँ, अल्पज्ञान हो यो स्वयं। यसको यो के प्रमाण हो भने यो चाहिँ ज्ञानम्बन्ध भन्ने प्रमाण हो जस्तो लाग्छ मलाई। हामी यो विषयमा चर्चा गर्नेछौँ, विहङ्गम रूपमा चर्चा गर्नेछौँ। म मेरो क्षमताले, मेरो विवेकले, मेरो बुद्धिले भ्याएको हिसाबले म शैव दर्शन म चर्चा गर्नेछु र शैव दर्शनमै रहेर मैले आदिनाथ शिवको पनि म चर्चा गर्नेछु, किनभने शैव दर्शनको थोरै मात्रै छलफल हुन्छ, थोरै मात्रै चर्चा भएको देखिन्छ। र यो विषयमा चर्चा गरिरहँदाखेरि म आफैले पनि स्वीकार्नु पर्दछ मेरो बुद्धिले भ्याएको कति छ त्यतिमा मात्रै हुन्छ, किनभने यो एकदम अनुभूति गम्यात्मक विषय छ। शैव भनेको अधिकार सम्पन्न व्यक्तिले मात्रै यो विषयमा पूर्णतया यसको चाहिँ नि जुन निष्कर्षात्मक कुराहरू हुन्छ त्यो छलफलमा उत्रिन सक्छ। तर म एउटा आधिकारिक परम्पराको शिष्य हुँ, तर म आधिकारिक व्यक्ति चाहिँ होइन। यसर्थ मैले भनिरहेको विषयहरू म आफैले त्यसमा मैले जिम्मा लिनुपर्ने हुन्छ, मलाई त्यो थाहा छ। र म के भन्दैछु भने म अल्पज्ञ छु र मेरो अल्पज्ञताको हिसाबले म हजुरहरूसँग चर्चा गर्दैछु, तथापि पनि मेरो कोसिस रहनेछ म सरलभन्दा सरल भाषामा हजुरहरूलाई शैव सिद्धान्त बुझाउन म कोसिसरत रहनेछु। आजको निमित्त यति भन्दै म कार्यक्रमबाट बिदा माग्ने अनुमति माग्छु। अलख निरञ्जन, अलख निरञ्जन, अलख निरञ्जन, आदेश, जय गुरुदेव।

0: कौलतन्त्र मार्गबाट ब्रह्म साक्षात्कारको अभिलाषा भएका जिज्ञासुहरूका लागि हाम्रो यस गृहकाली साधना सिद्धपीठ सदैव खुल्ला रहेको जानकारी गर्दछौँ। प्रत्येक शनिबार दिउँसो 2 बजेदेखि 2:30 सम्म भजन श्रवण, 2:30 देखि 3 बजेसम्म जप ध्यान, 3 बजेदेखि 3:30 सम्म सद्गुरुदेव कमलयोगीबाट प्रवचन, 3:30 देखि 4 बजेसम्म भजन गायन। थप जानकारीका लागि गृहकाली साधना सिद्धपीठ बुढानीलकण्ठ 1, सम्पर्क नम्बर 01-4376143, 01-4376143, 98-511-0293, 98-511-0293।
1: काली, तारा, धुमावती, भैरवी, छिन्नमस्ता, मातङ्गी, बगलामुखी, त्रिपुरा सुन्दरी, कमला, भुवनेश्वरी, यी 10 महाविद्याहरूको एकै छानामुनि रहेको विशाल पूर्णकदको श्री विग्रहको दर्शन गर्ने सौभाग्य प्राप्त गर्न चाहनुहुन्छ वा तन्त्र मार्गबाट ब्रह्मोपासनामा उद्यत हुन चाहनुहुन्छ भने बुढानीलकण्ठ वडा नम्बर 1 अवस्थित 10 महाविद्या सिद्धपीठ यहाँहरूको लागि सदैव खुला छ। थप जानकारीका लागि 98-41-89-84-28 वा 01-4376143 सम्पर्क गर्न सक्नुहुनेछ।
2: योग मार्गबाट ब्रह्मानुभूतिको अभिलाषा राख्ने जिज्ञासुहरूको लागि हाम्रो ओम आश्रम सदैव खुल्ला रहेको जानकारी गराउँदछौँ। हरेक शनिबार बिहान 10:30 देखि 11 सम्म भजन श्रवण, 11 देखि 11:30 सम्म ध्यान साधना, 11:30 देखि 12 सम्म सद्गुरुदेव कमलयोगीबाट प्रवचन र 12 देखि 12:30 सम्म भजन गायन। थप जानकारीका लागि 01-43-76-143, 01-43-76-143, ओम आश्रम बुढानीलकण्ठ 1।
3: बुढानीलकण्ठबाट तपाईँ सुन्दै हुनुहुन्छ
4: सुमिरन एफएम
3: 100.9 MHz। बुढानीलकण्ठबाट तपाईँ सुन्दै हुनुहुन्छ
4: सुमिरन एफएम
3: 100.9 MHz।

0: योग मार्गबाट ब्रह्मानुभूतिको अभिलाषा राख्ने जिज्ञासुहरूको लागि हाम्रो ओम आश्रम सदैव खुल्ला रहेको जानकारी गराउँदछौँ। हरेक शनिबार बिहान 10:30 देखि 11:00 भजन श्रवण, 11:00 देखि 11:30 ध्यान साधना, 11:30 देखि 12:00 सद्गुरुदेव कमलयोगीबाट प्रवचन र 12:00 देखि 12:30 भजन गायन। थप जानकारीका लागि 01437614143 01437614143 ओम आश्रम बुढानीलकण्ठ 1
1: बुढानीलकण्ठबाट तपाईँ सुन्दै हुनुहुन्छ
2: सुमिरन एफएम
1: 100.9 मेगाहर्ट्ज।

0: कौलतन्त्र मार्गबाट ब्रह्म साक्षात्कारको अभिलाषा भएका जिज्ञासुहरूका लागि हाम्रो यस गृहकाली साधना सिद्धपीठ सदैव खुल्ला रहेको जानकारी गर्दछौँ। प्रत्येक शनिबार दिउँसो 2 बजेदेखि 2:30 सम्म भजन श्रवण, 2:30 देखि 3 बजेसम्म जप ध्यान, 3 बजेदेखि 3:30 सम्म सद्गुरुदेव कमलयोगीबाट प्रवचन, 3:30 देखि 4 बजेसम्म भजन गायन। थप जानकारीका लागि गृहकाली साधना सिद्धपीठ बुढानीलकण्ठ 1 सम्पर्क नम्बर 01-4376143, 01-4376143, 98-511-0293, 98-511-0293।
1: बुढानीलकण्ठबाट तपाईँ सुन्दै हुनुहुन्छ
2: सुविरण एफएम
1: 100.9 मेगाहर्ज।
3: अमृत है हरि नाम जगत में, अमृत है।

0: बुढा नीलकण्ठबाट तपाईँ सुन्दै हुनुहुन्छ
1: सुमिरन एफएम
0: 100.9 मेगाहर्ज।
2: काली, तारा, धुमावती, भैरवी, छिन्नमस्ता, मातङ्गी, बगलामुखी, त्रिपुरा सुन्दरी, कमला, भुवनेश्वरी, यी दशैं महाविद्यालयहरूको एकै छानामुनि रहेको विशाल पूर्णकदको श्री विग्रहको दर्शन गर्ने सौभाग्य प्राप्त गर्न चाहनुहुन्छ वा तन्त्र मार्गबाट ब्रह्मोपासनामा उद्यत हुन चाहनुहुन्छ भने बुढा नीलकण्ठ वडा नम्बर 1 अवस्थित 10 महाविद्या सिद्धपीठ यहाँहरूको लागि सदैव खुला छ। थप जानकारीका लागि 98 41 89 84 28 वा 01 4376 143 मा सम्पर्क गर्न सक्नुहुनेछ।

0: नको।
1: बुढा नीलकण्ठबाट तपाईँ सुन्दै हुनुहुन्छ
2: सुमिरन एफएम
1: 100.9 मेगाहर्ज।
3: योग मार्गबाट ब्रह्मानुभूतिको अभिलाषा राख्ने जिज्ञासुहरूको लागि हाम्रो ओमाश्रम सदैव खुल्ला रहेको जानकारी गराउँदछौँ। हरेक शनिबार बिहान 10:30 देखि 11:00 भजन श्रवण, 11:00 देखि 11:30 ध्यान साधना, 11:30 देखि 12:00 सद्गुरुदेव कमलयोगीबाट प्रवचन र 12:00 देखि 12:30 भजन गायन। थप जानकारीका लागि 01437614 3 01437614 3 ओम आश्रम बुढानीलकण्ठ 1।

0: योग मार्गबाट ब्रह्मानुभूतिको अभिलाषा राख्ने जिज्ञासुहरूको लागि हाम्रो ओम आश्रम सदैव खुल्ला रहेको जानकारी गराउँदछौँ। हरेक शनिबार बिहान 10:30 देखि 11:00 भजन श्रवण, 11:00 देखि 11:30 ध्यान साधना, 11:30 देखि 12:00 सद्गुरुदेव कमलयोगीबाट प्रवचन र 12:00 देखि 12:30 भजन गायन। थप जानकारीका लागि 01437614143 01437614143 ओम आश्रम बुढानीलकण्ठ 1
1: बुढानीलकण्ठबाट तपाईँ सुन्दै हुनुहुन्छ
2: सुमिरन एफएम
1: 100.9 मेगाहर्ज।

0: कौलतन्त्र मार्गबाट ब्रह्म साक्षात्कारको अभिलाषा भएका जिज्ञासुहरूका लागि हाम्रो यस गृहकाली साधना सिद्धपीठ सदैव खुल्ला रहेको जानकारी गर्दछौँ। प्रत्येक शनिबार दिउँसो 2 बजेदेखि 2:30 सम्म भजन श्रवण, 2:30 देखि 3 बजेसम्म जप ध्यान, 3 बजेदेखि 3:30 सम्म सद्गुरुदेव कमलयोगीबाट प्रवचन, 3:30 देखि 4 बजेसम्म भजन गायन। थप जानकारीका लागि गृहकाली साधना सिद्धपीठ बुढानीलकण्ठ 1, सम्पर्क नम्बर 01-4376143, 01-4376143, 98-5-11-0-22-93, 98-5-11-0-22-93।
1: बुढानीलकण्ठबाट तपाईँ सुन्दै हुनुहुन्छ
2: सुवीरन एफएम 100.9 मेगाहर्ज।

0: काली, तारा, धुमावती, भैरवी, छिन्नमस्ता, मातङ्गी, बगलामुखी, त्रिपुरा सुन्दरी, कमला, भुवनेश्वरी यी दसैँ महाविद्याहरूको एकै छानामुनि रहेको विशाल पूर्णकदको श्री विग्रहको दर्शन गर्ने सौभाग्य प्राप्त गर्न चाहनुहुन्छ वा तन्त्र मार्गबाट ब्रह्मोपासनामा उद्यत हुन चाहनुहुन्छ भने बुढा नीलकण्ठ वडा नम्बर 1 अवस्थित 10 महाविद्या सिद्धपीठ यहाँहरूको लागि सदैव खुला छ। थप जानकारीका लागि 98 41 89 84 28 वा 01 4376 143 सम्पर्क गर्न सक्नुहुनेछ। श्रीनाथादिगुरु त्रयं गणपतिं पीठत्रयं भैरवं सिद्धौघं बटुकत्रयं पदयुगं दूतीक्रमं मण्डलं वीरान्द्वष्टचतुष्कषष्टिनवकं वीरावली पञ्चकं श्रीमन्मालिनी मन्त्रराजसहितं वन्दे गुरुमण्डलम्।
1: आदरणीय श्रोता, यहाँहरू अहिले सुमिरन एफएम 100.9 मेगाहर्ज सुनिरहनु भएको छ। म प्रस्तुता नारद भण्डारी यहाँहरू समक्ष अध्यात्म सुमिरन कार्यक्रम लिएर उपस्थित भइसकेको छु। आदरणीय श्रोता, म हजुरहरूलाई जानकारी गराउँ, हामी अहिले महाशिवरात्रिको पक्षमा छौँ। हिजोदेखि अर्थात् कृष्ण प्रतिपदादेखि आउँदो शिवरात्रिसम्म यो पक्ष, जुन साधनाको निमित्त अत्यन्तै महत्त्वपूर्ण पक्ष, यो पक्षमा म आदिगुरु आदिनाथ शिवको चर्चा गरिरहेको छु। हामीले श्रावण शिवरात्रिमा पनि केही चर्चा त गरिसकेका छौँ, तर त्यो बेलामा हामीले मुख्यतया पशुपति पाशुपत दर्शनको बारेमा हामीले विशेष चर्चा गऱ्यौँ। अहिलेलाई भने हामी शैव सिद्धान्तमा, किनभने धेरै श्रोता वृन्दहरूले मलाई के अनुरोध गर्नुभएको थियो भने यो शिवरात्रिको पक्षमा चाहिँ अलिकति शैव सिद्धान्तको बारेमा अलिकति छलफल गरिदिनुहोस् न भन्ने मलाई अनुरोध भएको थियो। मलाई खुसी पनि छ, हाम्रो कार्यक्रम सुनिरहनु भएको छ, कार्यक्रम मार्फतबाट हजुरहरूले पक्कै पनि मलाई आशा लागेको छ कि हजुरहरूले केही न केही अध्यात्मप्रति केही प्रकारको जागरूकता उत्प्रेरणा जागेको छ भन्ने मैले हजुरहरूको अनुरोधबाट, हजुरहरूको जुन जिज्ञासा छ हाम्रो कार्यक्रमप्रति, त्यसबाट मलाई त्यो अनुभूति भएको छ। सायद त्यो प्रेरणाको निमित्त पनि परमात्माले यहाँसम्म एफएम मार्फतबाट मलाई यो कार्यक्रम सञ्चालन गर्ने प्रेरणा दिनुभएको होला भन्ने मलाई लाग्दछ। हुन त म आफै, मलाई व्यक्तिगत रूपमा लाग्छ, म आफै अज्ञानमा छु। अज्ञानीले ज्ञान के बाँड्ला र? अज्ञान जसरी जुठो गिलास, गिलास जुठो छ, पानी जुठो छ भने त्यहाँ जति पानी भरे पनि त्यो जुठै हुन्छ। कहिलेकाहीँ त्यस्तो पनि अनुभूति हुन्छ। तथापि पनि एउटा सम्भागको रूपमा मैले यहाँ म नै गुरु हुँ, म नै हुँ भनेर मैले भनिरहेको अवस्था छैन। त्यो म भन्दा पनि भन्दिनँ, मैले बारम्बार भन्छु, मेरो काम, मलाई लागेको प्रेरणा भनेको कम्तीमा पनि सम्बन्धित ठाउँसम्म अध्यात्म जिज्ञासु हो भने, र यदि आध्यात्मिक उन्नति प्राप्त गर्नु छ भने सम्बन्धित ठाउँसम्म त्यो अध्यात्मको, किनभने प्रारब्धमा छ, गुरु भेटिएको छैन भने त्यो प्रारब्धमा भएका व्यक्तिहरूलाई कम्तीमा गुरुसम्म सहज रूपमा, गुरु हुनुहुन्छ है भन्ने कुरा सहज रूपमा मैले चिनाइदिनको निमित्त जुन एउटा भूमिका, एउटा बीचको माध्यमको रूपमा म एउटा भूमिका निर्वाह गर्ने प्रयत्नमा छु। म फेरि पनि यहाँहरूलाई उद्घोष गर्न चाहन्छु, म 10 महाविद्या सिद्धपीठ मार्फतबाट यो कार्यक्रम प्रतिनिधिको रूपमा चलाइरहेको छु। हाँ, कति कुरा अध्ययनको क्रममा आइरहेका कुराहरूमा भनिरहँदाखेरि म मेरा कुराहरू पनि राखिरहेको छु, र यति भनिरहँदाखेरि मैले यो किन पृष्ठभूमि भनिरहेको छु भने, अध्यात्म गुरु शिष्य परम्परामा टिक्दछ। गुरुले आफ्ना शिष्य चयन गर्दछन्, आफ्ना शिष्य चयन गरिरहँदाखेरि त्यो शिष्यहरू मध्येबाट योग्य व्यक्ति फेरि गुरु हुन्छ, फेरि ती गुरुले अर्को शिष्य चयन गर्छन्। यसरी एउटा परम्परा प्रवाह भइरहेको छ। त्यो प्रवाहमा, त्यो प्रवाह के को प्रवाह हो भने त्यो ज्ञानको प्रवाह हो। त्यो ज्ञान भनेको के हो भने उनै आदिनाथको शक्तिको अनुभूतिको प्रभाव, आदिनाथको शक्तिको प्रभाव। अब आदिनाथको शक्ति दुईटा छ, हामी त्यो बारेमा शैव सिद्धान्तमा विस्तृत व्याख्या गर्छौँ। अहिले हजुरहरूलाई मैले चिनाए, एउटा स्वयं आदिनाथको अभिन्न शक्तिहरू जसद्वारा आदिनाथ पञ्चकृत्य गर्नुहुन्छ, पञ्चकृत्यवान सामर्थ्यवान आदिनाथ हुनुहुन्छ, त्यो पञ्चकृत्य सामर्थ्यवान बनाउने उहाँका आफ्नै शक्तिहरू, र ती शक्तिद्वारा स्वयं आदिनाथ विलास गर्नुहुन्छ, लीला विलास गर्नुहुन्छ। त्यो लीला विलासभित्र एउटा विलास अनुग्रह पनि हो, परमात्मा आदिनाथ अनुग्रह पनि गर्नुहुन्छ, उहाँको त्यो अनुग्रह शक्ति पनि छ। त्यो अनुग्रह भनेको के हो? अनुग्रह भनेको जीव जो स्वयं शिव हो, अज्ञानको कारणले गर्दाखेरि आफूलाई के बुझिरहेको छ, आफूलाई शिवभन्दा पृथक अनुभूति गरिरहेको छ। त्यो पृथक अनुभूति गराइदिनेवाला को? मायाबाट सृजित सडकन, त्यो मायाबाट सृजित सडकञ्चुकहरूले माया आफै पनि पर्छिन् त्यसमा। हामी त्यस बारेमा बृहत छलफल गरौँला। मैले यति मात्रै बुझाउन खोजेको कि शिव स्वयं जीवलाई आफ्नो स्वरूप, तिम्रो यो स्वरूप हो भन्ने ज्ञान दिनुहुन्छ। उहाँको सबभन्दा ठुलो अनुग्रह भनेकै त्यही हो। उहाँको सबैभन्दा ठुलो अनुग्रह भनेको उहाँको जुन पञ्चकृत्य सामर्थ्यवान जुन शक्ति छ, त्यो शक्ति भनेको उहाँको मूल शक्ति हो। त्यो मूल शक्तिलाई जसले जान्दछ त्यही नै हो मोक्ष भनेको, त्यही नै हो मोक्ष भनेको, त्यही नै हो शिवपद भनेको। त्यो शक्तिलाई को बोध हुनु नै मोक्ष हो। कि त्यो शक्तिको अवस्थामा पुग्दाखेरि ऊ केबाट मुक्त भइसकेको हुन्छ भने ऊ मायाबाट मुक्त भइसकेको हुन्छ। त्यो भएर शैवले दुईटा सृष्टिको कुरो गर्दछ के, एउटा शुद्ध अदुवा र अशुद्ध अदुवा भन्दछ। यो बारेमा छलफल गरौँला हामी। मैले यो किन यहाँ भनिरहेको छु भने हामी मायाद्वारा भनेपछि त्यहाँ मायाबाट सडकञ्चु कला काल नियति लगायतका माया सहित गर्दाखेरि त्यहाँ छवटा कञ्चुकहरू छन् जसले शिवलाई संकुचित गरेका छन्। यसर्थ हामी जीव हौ। म जीव किन हौ भने म सडकञ्चुकद्वारा बाँधिएको छु। त्यो सडकञ्चुक चाहिँ शिवले मायाद्वारा के गर्नुहुन्छ, मायाद्वारा त्यो लीलाविलास गर्नुहुन्छ। त्यो सडकञ्चुकमा पर्नु पनि लीलाविलास हो। तर त्यो लीलाविलासमा के छ भन्दाखेरि म जीव आफूलाई त्यो म शिव हुँ भन्ने अनुभूतिबाट म आफूलाई के गर्छु, पृथक अनुभूति गर्दैछु। जुन कुरा गर्दछ कसले भन्दाखेरि मायाले गर्दछ। त्यो मायातीत अवस्थामा पुग्नको निमित्त हामीलाई अनुग्रह चाहिन्छ। त्यो अनुग्रह पनि शिवको, आदिनाथ शिवको स्वयं स्वतन्त्र एउटा स्वतन्त्र शक्ति हो। त्यो स्वतन्त्र शक्तिद्वारा परमात्मा आदिनाथ आदिगुरु हामीलाई के गर्नुहुन्छ, हामीलाई मायाबाट मुक्त गर्नुहुन्छ। यसर्थ शिव बुझ्नको निमित्त हामीले के हुनुपर्छ, हामीले आफूले आफैलाई मायाद्वारा मुक्त गराउनु पर्छ। जुन सामर्थ्य त जीवसँग हुँदैन त्यसको निमित्त कसको शरण पर्नु पर्ने हुन्छ, आदिनाथको शरण पर्ने हुन्छ। यसर्थ आदिनाथ हाम्रा गुरु हुन्। मैले एकदम मूल रूपमा बुझाउनु पर्ने कुरा बुझाउँदैछु। अब म शैव सिद्धान्त मेरो बुझाइले बुझेको कुरा म हजुरहरूलाई बुझाउन कोसिस गर्नेछु यो श्रृङ्खलाको क्रममा। यो अपूर्व समय म फेरि पनि यहाँहरूलाई उद्घोष गरौँ, सबैभन्दा महत्त्वपूर्ण भनेको साधना नै हो, उपासना नै हो। परमात्माको प्रवचन दिएर मुक्त हुँदैन, परमात्माको प्रवचन सुनेर पनि मुक्त हुँदैन। सुन्नु होला, उदाहरण दिनु होला। फेरि परीक्षितले, सुखदेवले राजा परीक्षितलाई भन्नुभएको थियो, राजा परीक्षित त भारतमा सुन्दा सुन्दै मुक्त हुनुभएको थियो नि, भन्नु होला। त्यो सुनाई र यो एफएमबाट बरिएको सुनाई चाहिँ फरक हो। किनभने सुखदेवसँग राजा परीक्षितले भागवत सुन्नुभएको थियो भन्नुको मतलब उहाँले दीक्षा लिनुभएको थियो। त्यहाँ दीक्षा थियो, त्यहाँ शक्तिको शक्ति हामी भन्छौँ नि शक्ति प्रदान गरिएको थियो। त्यहाँ शक्तिपात भएको थियो। यो नबुझौँ कि यत्तिकै एफएममा प्रवचन सुनेर मुक्त भइन्छ वा प्रवचनमा बोलेर चाहिँ म मुक्त हुन्छु, यो बिल्कुलै गलत विषय हो। कर्म राम्रो र नराम्रो हुन सक्छ, त्यो नराम्रो कर्म र राम्रो कर्ममा विभाजन हुन सक्छ। यही समयमा सोसियल मिडियामा बसेर फेसबुकमा अनावश्यक गप अथवा अनावश्यक भिडियोहरू हेर्न सकिन्छ, तर यही समयमा परमात्माको चिन्तन गर्न सकिन्छ। परमात्माको बारेमा आदिनाथको केही शब्द, दुई शब्द भए पनि परमात्माको गुणानुवाद सुन्न सकिन्छ। यसले हामीलाई भक्तितर्फ अग्रसर गराउँछ। त्यो एउटा पाटो हुन सक्ला, तर म फेरि पनि हजुरहरूलाई उद्घोष गराउँछु, साधना नै मतलब। जति अध्ययन गरे पनि, तन्त्रमा पिएचडी नै गरे पनि, तन्त्रमा पिएचडीको अहिले त पोस्ट डक्टरल भन्ने आइसकेको छ, त्योभन्दा पनि माथिल्लो हुन थालिसक्यो अहिले वेस्टर्न सोसाइटीमा। पिएचडी गरे पनि यो अध्ययनको क्रम अन्त हुँदैन, यो चाहिँ अन्त्यहीन विषय हो अध्ययन भनेको भन्ने विषयमा अग्रसरता, त्यो प्रकारको ट्रेन्ड चलिरहेको छ। त्यसो भनिरहँदाखेरि मैले यहाँ के उद्घोष गर्न खोजिरहेको छु भने हरेक ज्ञानको लक्ष्य अनुभूति नै हुनुपर्छ, हरेक ज्ञानको लक्ष्य अनुभूति नै हुनुपर्छ। किनभने म शैव विषय चर्चा गरिरहेको छु, म आदिनाथको विषयको चर्चा गरिरहेको छु, किन आदिनाथ स्वयं भन्नुहुन्छ आफ्नो शिव सूत्रमा भन्नुहुन्छ ज्ञानम बन्ध। उहाँले एकचोटि होइन दुईचोटि उहाँले त्यो दुईटा सूत्र हजुरले हेर्न सक्नुहुन्छ। हुन त सूत्रमा तिनवटा उपाय छन्, साम्भोपाय, आणवोपाय र साक्तोपाय। साम्भोपाय, साक्तोपाय र आणवोपाय, त्यहाँ साक्तोपाय भन्दा बेगर अर्को दुईटा उपाय आणवोपाय द्वैतमा र अद्वैत अर्थात् साम्भोपायमा उहाँले स्पष्ट रूपमा भन्नुहुन्छ आदिनाथ ज्ञानम बन्ध, ज्ञानम बन्ध, ज्ञान बन्धन हो है, ज्ञान बन्ध हो। यदि त्यो सँगसँगै साधना भएको छैन भने, यदि त्यो सँगसँगै परमात्माको अनुभूतिको विषय आएको छैन भने, यदि त्यो सँगसँगै शिवको जुन पञ्चकृत्य सामर्थ्यवान शक्तिको यदि अनुभूति भएको छैन, ती सब ज्ञान यही माटो छ, यही शरीरसँग मिलेर जानेवाला। र यो त्यो ज्ञान, माटोको ज्ञान पाउनको निमित्त यहाँ हामी आएका होइनौँ। हामी यहाँ शिवलाई जान्न आएका हौ, शिवको बारेमा जान्न आएका होइनौँ। मूल त भन्दैछु, शिवको बारेमा जान्नु यो शिवको बारेमा जे जानिन्छ, पढेर जानिन्छ, सुनेर जानिन्छ, यो पनि माटो सँगसँगै हामीसँगै माटो हाम्रो शरीरसँगै जान्छ। किनभने प्रकृति त्यो जान्नु भनेको बुद्धिको क्षमतामा भर पर्दछ। बुद्धि भने त प्रकृति तत्त्व हो, त्यो प्रकृति तत्त्वसँग पनि माया छ। मायाको क्षेत्रभित्र रहन्जेलसम्म त्यो ज्ञान मूल ज्ञान हुनै सक्छ, त्यो अनुभूति मूल अनुभूति हुनै सक्दैन। मूल अनुभूति मायातीत छ, मायाभन्दा माथि छ, शुद्ध विद्या छ। यसर्थ यो श्रृङ्खलामा म आदिनाथको बारेमा भनिरहँदाखेरि चाहे त्यो सैद्धान्तिक कुरा आउन सक्ला, चाहे म फेरि पनि हजुरलाई म अनुरोध गर्न चाहन्छु कि वास्तवमा हाम्रो जीवन शिवको, हामी भित्रै रहेका ती शिवको अनुभूति हो, अहम् शिवास्मीकै अनुभूति हो। म शिव हुँ, म शिव हुँ, म शिवको हुँ, म नै शिव हुँ। शिव भन्ने अर्को तत्त्व होइन कि, शिव जुन तत्त्व छ त्यो तत्त्व चाहिँ वास्तवमा म हुँ, ती भन्दा भिन्न म होइन, म आफूले उनी भन्दा भिन्न आफूलाई बुझ्नु हुँदैन भन्ने विषयको अनुभूति नै चरम अनुभूति हो। यही अनुभूतिसम्म पुग्नु पर्छ र शैवले यही अनुभूतिलाई सर्वोपरि राख्दछ, सर्वोपरि राख्छ। हामी यो विषयमा चर्चा गर्नेछौँ। अहिलेको लागि यो मिठो वचन यहाँलाई पस्कदैछु, स्वीकार्नुहोस् यो वचन। यस पश्चात म पुनः शैव सिद्धान्तमा जोडिनेछु।

0: गौलतन्त्र मार्गबाट ब्रह्म साक्षात्कारको अभिलाषा भएका जिज्ञासुहरूका लागि हाम्रो यस गृहकाली साधना सिद्धपीठ सदैव खुल्ला रहेको जानकारी गर्दछौँ। प्रत्येक शनिबार दिउँसो 2 बजेदेखि 2:30 सम्म भजन श्रवण, 2:30 देखि 3 बजेसम्म जप ध्यान, 3 बजेदेखि 3:30 सम्म सद्गुरुदेव कमलयोगीबाट प्रवचन, 3:30 देखि 4 बजेसम्म भजन गायन। थप जानकारीका लागि गृहकाली साधना सिद्धपीठ बुढानीलकण्ठ 1, सम्पर्क नम्बर 01-4376143, 01-4376143, 98511-0293, 98511-0293।
1: काली, तारा, धुमावती, भैरवी, छिन्नमस्ता, मातङ्गी, बगलामुखी, त्रिपुरा सुन्दरी, कमला, भुवनेश्वरी, यी दशैं महाविद्यालयहरूको एकै छानामुनि रहेको विशाल पूर्णकदको श्री विग्रहको दर्शन गर्ने सौभाग्य प्राप्त गर्न चाहनुहुन्छ वा तन्त्र मार्गबाट ब्रह्मोपासनामा उद्यत हुन चाहनुहुन्छ भने बुढानीलकण्ठ वडा नम्बर 1 अवस्थित 10 महाविद्या सिद्धपीठ यहाँहरूको लागि सदैव खुला छ। थप जानकारीका लागि 98411-9984-28 वा 01-4376143 सम्पर्क गर्न सक्नुहुनेछ।
2: योग मार्गबाट ब्रह्मानुभूतिको अभिलाषा राख्ने जिज्ञासुहरूको लागि हाम्रो ओम आश्रम सदैव खुल्ला रहेको जानकारी गराउँदछौँ। हरेक शनिबार बिहान 10:30 देखि 11 सम्म भजन श्रवण, 11 देखि 11:30 सम्म ध्यान साधना, 11:30 देखि 12 सम्म सद्गुरुदेव कमलयोगीबाट प्रवचन र 12 देखि 12:30 सम्म भजन गायन। थप जानकारीका लागि 01-4376143, 01-4376143, ओम आश्रम बुढानीलकण्ठ 1।
3: बुढानीलकण्ठबाट तपाईँ सुन्दै हुनुहुन्छ
4: सुमिरन एफएम
3: 100.9 MHz।
5: आदरणीय श्रोता, यहाँहरू अहिले सुमिरन एफएम 100.9 MHz सुनिरहनु भएको छ। म प्रस्तोता नारद भण्डारी यहाँहरू समक्ष अध्यात्म सुमिरन कार्यक्रम मार्फतबाट आदिनाथ शिवको चर्चा गरिरहेको छु। यो अपूर्व समय महाशिवरात्रिको पक्ष चलिरहेको छ। यो साधनाको निमित्त, शिव साधनाको निमित्त अत्यन्तै महत्वपूर्ण समय हो र आज म विशेष गरी शैव सिद्धान्त भित्र म प्रवेश गर्ने अनुमति माग्छु। मैले हिजो एउटा पृष्ठभूमि भनेको थिएँ, त्यो पृष्ठभूमि के थियो भन्दाखेरि दुई धार, सनातनदेखि दुई एउटा धार चलिआएको छ, एउटा आगम एउटा निगम। एउटा आगम अर्थात् शक्ति साधना अथवा शाक्त मार्ग, अर्को निगम अर्थात् वैदिकमा। यो दुइटै नै सनातन मार्ग, किनभने यो दुइटै सनातन हुन् भन्ने अनेकौं प्रमाण पाइन्छ। फेरि पनि उद्घोष गर्न चाहन्छु, आफ्नो परम्पराले आफ्नो तरिकाले के गरिरहेका छन् भने त्यो भन्दा पनि पुरानो हो। जस्तो वैदिक हो भने त वेद नै पुरानो हो, तन्त्र होइन, तन्त्र मार्ग होइन, तन्त्र अवैदिक हो भनेर एउटा समयमा वैदिक मार्गले तन्त्र मार्गलाई अत्यन्तै हेय गरेको, एक प्रकारको भनिरहँदा ठाडो भाषामा भनिरहँदाखेरि एउटा गलत व्यवहार गरेको पनि देखिन्छ, अछुतलाई गरे जस्तो व्यवहार गरिएको देखिन्छ। तर तन्त्रका पनि ज्ञाताहरू छन्, तन्त्रका पनि विद्वानहरू छन्, जसले अध्ययन, शास्त्रको अध्ययन, चाहे त्यो वेदको होस् चाहे त्यो तन्त्रको होस्, सबैको अध्ययन गरेर तन्त्रको पनि अनादित्वको प्रमाणहरू अनन्त भेटेका छन्। जसले के देखिन्छ भने वेदभन्दा पनि पुरानो तन्त्र परम्परा हो, शाक्त परम्परा हो भन्ने कुरा देखिन्छ। त्यसो भनिरहँदाखेरि वेदलाई, वेदको महत्तालाई कम पार्ने वा तन्त्रको महत्तालाई कम पार्ने त्यो दृष्टता हामीले गर्नु हुँदैन, किनभने दुइटै सनातन धार हो, दुइटै परमात्माबाट सृजित भएको, दुइटै परमात्माबाट सृजित भएको। किनभने स्पष्ट रूपमा कुलाणव तन्त्रले भन्दछ, कौलिकहरू, यथार्थ कौलिक त्यो हो जसले वेदको निन्दा गर्दैनन्। कौलिकहरू कहिले पनि वेदको निन्दा गर्दैनन्, किनभने थाहा छ कौलिकहरूलाई कि वेद पनि स्वयं त्यही आदिनाथबाट, आदिनाथद्वारा रचना गरे। अब वेद सनातन छ, कसैले रचना गरेको होइन भनेर भन्नु खोजे, त्यहाँ मैले के बुझाउनु खोजेको भने शिवलाई पुरुषको रूपमा, मान्छेको रूपमा बुझ्नु हुँदैन। शिव ती ब्रह्म हुन्, ब्रह्मबाट सृजित भएको, ब्रह्मबाट, ब्रह्मभित्रै सृजित भएको तत्त्व हो, त्यो मान्छेले बनाएको होइन। त्यही भएर अनादित्वको अर्थ हुन्छ त्यहाँ, जसले मान्छेले नबनाएको भन्ने अर्थ हुन्छ। अब त्यहाँ म बुझाउँछु, मैले वैदिक मार्ग भने जसले वेदलाई आधार मानेर आफ्नो परम्परा चलाए, वेदलाई आधार मानेर आफ्नो परम्परा चलाए, आफ्नो साधनाका परम्परा, आफ्नो जीवनचर्याका परम्परा, आफ्नो सामाजिक रीति रिवाज नियम, त्यो सबै वेदको अनुकूल हुने तरिकाले त्यो अनुसारको चल्यो। त्यहाँ केवल ज्ञान परम्परा मात्रै छैन, त्यहाँ जीवनचर्या पनि छ। याद गर्नु होला, म भनिरहेको कुरा महत्ताका साथ बुझिदिनु होला। त्यहाँ जीवनचर्या पनि छ। उठेदेखि सुतेसम्म, जन्मेदेखि मरेसम्म के गर्ने, के खाने, कसरी जीवन यापन गर्ने, कस्ता वस्तुहरू सङ्ग्रह गर्ने, कस्ता वस्तुहरूको उपयोग गर्ने, कस्ता वस्तुहरूको उपयोग नगर्ने, कस्तो भाषा बोल्ने, कस्तो भाषा नबोल्ने, त्यो सम्पूर्ण कुराहरू होइन त्यो मार्गले निर्देशित गर्दछ। भनेको वैदिक छ भने वेदले भनेको अनुकूलले जीवन यापन गर्ने, त्यो अनुसारले साधना गर्ने, त्यो अनुसारले जीवनको परमोच्च अवस्था

शाक्त परम्पराको अनुकूल जाने दुईटा परम्परा दुईटा मार्ग स्पष्ट रूपमा पहिलेदेखि नै निर्देशित छन् र आज पनि निर्देशित हो। कुनै बेला कुनै उच्च स्थानमा पुगे, अर्को स्याडोमा पर्यो अथवा छायामा पर्यो, फेरि एउटा क्रममा जाँदा कतैतिर होइन एउटा शाक्त परम्परा अग्लो स्थानमा पुग्यो, वेद अलिकति होचो स्थानमा पुग्यो। यो किनभने यो हुन्छ, स्वभाव हो, स्वाभाविक हो। यो यात्रामा, नदीको यात्रामा त्यो कुरा दुईटा धार एउटा अर्कोसँग हुनु त्यो स्वाभाविक हो, त्यसलाई स्वाभाविक रूपमा लिनु पर्दछ। अब शाक्त परम्पराले मूल रूपमा कसलाई माने भन्दाखेरि 64 तन्त्रलाई माने, यति चाहिँ याद गर्नु होला। शाक्त परम्पराले, शाक्त परम्परामा जो शाक्त धारामा प्रभावित भए उनीहरूले आफ्नो आधारशिला कसलाई बनाए, उनीहरूले आफ्नो आधारशिला बनाए 64 तन्त्रलाई। तर वेद मार्गबाट गइसकेपछि वेद मार्गका मान्छेहरूले कसलाई आधारशिला बनाए, आधारशिला बनाए वेदलाई, चारवटा वेद। पहिला त खासै त वेद एउटा थियो भनिन्छ, त्यसलाई तीनवटा बनाइएको भनिन्छ, पछि गएपछि त्यसलाई चारवटा बनाइएको भन्ने पनि छ। त्यसमा कहिले कहीँ हयग्रीवका कुरा आउन सक्छन्, त्यसमा रावणका कुरा आउन सक्छन्, शिवले होइन अथर्ववेदलाई त्रिवेदमा अर्को एउटा वेद पनि थपेर चारवटा वेद बनाउन लगाउनु भएको भन्ने कुरा पनि आउँछन्। ती सबै कुरा विषयहरू छन्, त्यसमा म जान्न चाहन्न। मैले मूलत के भने हामी सबैले मानिआएको चार वेद भनेर मानिआएका छौँ, त्यो चारवटा वेद अनुकूलको एउटा मार्ग छ र अर्को 64 तन्त्रको अनुकूलको मार्ग छ, र दुवैको मूल स्रोत भनेको उनै आदिनाथ हुनुहुन्छ। दुवैको मूल स्रोत उनै आदिनाथ हुनुहुन्छ, किनभने ती वेदले पनि कसको गुणगान गाएका छन् भने तिनै शिवको गुणगान गाएका छन्। ती 64 तन्त्रले पनि कसको गुणगान गाएका छन्, ती शिवकै गुणगान गाएका छन्। शब्द शिव भन्ने होला, त्यहाँ मैले शिवलाई ब्रह्मको रूपमा बुझाउन खोजिरहेको छु, कुलेश्वर शक्तिको रूपमा बुझाउन खोजिरहेको छु। त्यही भएर बारम्बार म कुलेश्वर शक्ति, कुलेश्वरी शक्ति, ब्रह्म, यो दुईटालाई दुईटा धारले परमोत्कर्ष चरम अवस्थाको स्थिति भनेको ब्रह्म, वेदको चरम उत्कर्ष भनेको ब्रह्म हो, तन्त्रको चरम उत्कर्ष भनेको कुलेश्वर, कुलेश्वरी शक्ति भनौँ, कुलेश्वर शक्ति भनौँ, यो दुइटै नामान्तर मात्रै हो। त्यो दुइटै त्यो अवस्थामा त्यो दुईटा शब्दमा शब्दिक मात्रै भेद हुन्छ, त्यहाँ अनुभूति गम्यमा कुनै भेद हुँदैन, कि त्यो भेद भएको अवस्था होइन, त्यो भेद नरहनु भनेको अभेद हो। अब 64 तन्त्रको आधारमा, 64 तन्त्रको आधारमा के बन्यो भन्दाखेरि होइन, 64 तन्त्रको आधारमा जीवनचर्या साधना पद्धति विकास भयो, यतापट्टि वेदको चारवटा वेदको अनुकूलमा जीवनचर्याको विकास भयो अथवा साधना पद्धतिको विकास भयो। अब वेदबाट पछिल्लो चरणमा के आयो भने, वेदबाट हामीले भन्यौँ, वेदबाट ब्राह्मण, ब्राह्मणबाट उपनिषद, सूत्र ग्रन्थ होइन, त्यसपछि आयो एउटा सूत्र, सूत्रवत अवस्थामा पुग्दाखेरि चाहिँ त्यहाँ वेदान्त सूत्र, बादरायणद्वारा रचित, वेदव्यासद्वारा रचित सूत्र, वेदान्त सूत्र, सूत्रको एउटा समयमा वेदान्त सूत्र एउटा रिभोल्युसनरी काम भएको देखिन्छ। वेद र उपनिषद्लाई निचोरेर निकालिएको तत्त्व भनेको वेदान्त सूत्र भयो। अब त्यही वेदान्त सूत्रको आधारमा आफ्नो भाष्य चलाउने काम भयो, शङ्कराचार्यले आफ्नो अद्वैत भाष्य लेख्नुभयो, रामानुजाचार्यले आफ्नो भाष्य लेख्नुभयो, आफ्नो भाष्य लेख्नुभयो, यसरी त्यो भाष्य गर्ने क्रम चल्यो त्यो वेद मार्गबाट। भने शाक्तमा पनि त्यही प्रकारको भएको छ, तर अध्ययन कम हुन्छ शाक्तको, किनभने त्यो आगम परम्परा भयो। यसको मतलब शाक्तमा सूत्र छैन भन्ने होइन, अब म महत्त्वपूर्ण विषयमा छिरे, शाक्तमा सूत्र छैन भन्ने होइन, जसरी वेदबाट निचोरेर वेदान्त सूत्र निक्ल्यो त्यसै गरी शाक्तमा पनि के गरिएको छ भने सूत्र प्रतिपादन भएको छ, जसलाई एउटा महत्त्वपूर्ण सूत्रमा लिन सक्छौँ हामी, शिवसूत्र। शिवसूत्र, अब यो शिवसूत्र को बारेमा पनि, रचनाकालको बारेमा पनि धेरै छलफल आउँछ। त्यहाँ कसैले भन्नुहुन्छ शिवसूत्र भनिसकेपछि, कसैले भन्नुहुन्छ कि यो महामहेश्वर श्रीमान वसुगुप्तले, जो शैव आचार्य हुनुहुन्थ्यो, उहाँले चाहिँ के गर्नुभयो भने यो विषय चाहिँ फेरि क्षेमराज, आचार्य क्षेमराज जो शैव सम्प्रदायको अत्यन्तै मूर्धन्य विद्वान हुनुहुन्थ्यो, उपासक हुनुहुन्थ्यो, उहाँको कथनअनुसार चाहिँ शिवसूत्र चाहिँ देवगिरी नामक पर्वतमा एउटा महाशिलामा उत्कीर्ण भएको थियो, लेखिएको थियो। त्यो लेखिसकेपछि श्रीमान वसुगुप्तले त्यसलाई चाहिँ के गर्नुभयो, त्यो लेखिएकोलाई होइन त्यसलाई उद्धार गर्नुभयो र आफ्ना चाहिँ शिष्यहरू भट्टकल्लट र सोमानन्द आदिलाई चाहिँ उहाँले पढाउनु भयो भनेर त्यहाँ लेखिएको छ, क्षेमराजको अर्थमा। कतैतिर के भनिन्छ भने त्यो स्वयं आदिनाथ, स्वयं शिवले लेख्नुभएको हो। लेखिसकेपछि उहाँले स्वप्नमा चाहिँ वसुगुप्तलाई, मैले यसरी लेखेको छु पर्वतमा, तिमी जाऊ त्यसको उद्धार गर भनेर त्यहाँ भनिएको देखिन्छ। भनेपछि दुईवटा छ, एउटा चाहिँ के देखिन्छ भने वसुगुप्तले नै रचना गर्नुभएको भनेर देखिन्छ, अर्को चाहिँ के देखिन्छ भन्दाखेरि होइन, आदिनाथ स्वयंले रचना गर्नुभएको हो, केवल त्यसलाई उद्धार गर्ने काम मात्रै वसुगुप्तले गर्नुभयो भन्ने कुरा देखिन्छ। शिव

शास्त्रको आधारमा। तथापि पनि गुरु शिष्य परम्परामा जो शिष्यले अथवा तत्कालीन जो गुरु हुनुहुन्छ, तत्कालीन जो गुरुको रूपमा होइन ज्ञान दिने अधिकार प्राप्त गर्नुभएको छ, किनभने आगम परम्परामा अधिकार भन्ने हुन्छ। हेर्नुहोस्, बिना अधिकारको ज्ञान दिन पाइँदैन, बिना अधिकारको के दिन पाइँदैन, दीक्षा दिन पाइँदैन। र जो गुरु हुनुहुन्छ उहाँ आफै शिवस्वरूप हुनुहुन्छ, केवल उहाँ शिवको प्रतिनिधि मात्रै हो। शिवपद धारण गरिसकेपछि बल्ल गुरु हुन पाइन्छ, किनभने जीव के नै हो, शिव नै हो। जब जीव म शिव नै हो भन्ने उपाधि प्राप्त गर्दछ, त्यो अवस्थामा पुग्दछ भने शिव र जीवमा भेद छैन भनेको, गुरु र शिष्यमा भेद हुँदैन। त्यो भेद पनि अज्ञानले गर्दाखेरि हुन्छ। अब त्यहाँ के देखियो भने त्यहाँ शिवसूत्रको रचना भएको देखियो, अर्थात् शिवले नै वसुगुप्तले गर्नु भनेको पनि त वसुगुप्त शिवकै अंश होइन र यसर्थ शिवले नै रचना गर्नुभएको भन्ने अर्थमा पनि लिन सकिन्छ। अब शिवसूत्र चाहिँ मूल रूपमा शाक्त परम्पराको सैद्धान्तिक आधार हामीले हेऱ्यौँ भने, जसरी वैदिक मार्गको सैद्धान्तिक आधार स्वयं वेद हो भने, वेद हो र वेदान्त सूत्र हो भनेर भन्न सक्छौँ हामी। 64 तन्त्रलाई पनि निचोरेर निकालिएको सूत्र यदि कुनै छ भने त्यो भनेको शिवसूत्र हो भनेर भन्दा त्यसमा अत्युक्ति नहोला। हामी शिवसूत्रको बारेमा चर्चा गर्नेछौँ। आज एउटा श्रोता फेरि पनि म यहाँहरूलाई भजनको श्रृङ्खलामा जोड्न चाहन्छु। स्वीकार्नु शिव भजन, यस पश्चात म पुनः शिवसूत्रको बारेमा चर्चा गर्नेछु।

0: कौलतन्त्र मार्गबाट ब्रह्म साक्षात्कारको अभिलाषा भएका जिज्ञासुहरूका लागि हाम्रो यस गृहकाली साधना सिद्धपीठ सदैव खुल्ला रहेको जानकारी गर्दछौँ। प्रत्येक शनिबार दिउँसो 2 बजेदेखि 2:30 सम्म भजन श्रवण, 2:30 देखि 3 बजेसम्म जप ध्यान, 3 बजेदेखि 3:30 सम्म सद्गुरुदेव कमलयोगीबाट प्रवचन, 3:30 देखि 4 बजेसम्म भजन गायन। थप जानकारीका लागि गृहकाली साधना सिद्धपीठ बुढानीलकण्ठ 1, सम्पर्क नम्बर 01-4376143, 01-4376143, 98-511-0293, 98-511-0293।
1: काली, तारा, धुमावती, भैरवी, छिन्नमस्ता, मातङ्गी, बगलामुखी, त्रिपुरा सुन्दरी, कमला, भुवनेश्वरी, यी 10 महाविद्याहरूको एकै छानामुनि रहेको विशाल पूर्णकदको श्री विग्रहको दर्शन गर्ने सौभाग्य प्राप्त गर्न चाहनुहुन्छ वा तन्त्र मार्गबाट ब्रह्मोपासनामा उद्यत हुन चाहनुहुन्छ भने बुढानीलकण्ठ वडा नम्बर 1 अवस्थित 10 महाविद्या सिद्धपीठ यहाँहरूको लागि सदैव खुला छ। थप जानकारीका लागि 98-41-89-84-28 वा 01-4376143 सम्पर्क गर्न सक्नुहुनेछ।
2: योग मार्गबाट ब्रह्मानुभूतिको अभिलाषा राख्ने जिज्ञासुहरूको लागि हाम्रो ओम आश्रम सदैव खुल्ला रहेको जानकारी गराउँदछौँ। हरेक शनिबार बिहान 10:30 देखि 11 सम्म भजन श्रवण, 11 देखि 11:30 सम्म ध्यान साधना, 11:30 देखि 12 सम्म सद्गुरुदेव कमलयोगीबाट प्रवचन र 12 देखि 12:30 सम्म भजन गायन। थप जानकारीका लागि 01-43-76-143, 01-43-76-143, ओम आश्रम बुढानीलकण्ठ 1।
3: बुढानीलकण्ठबाट तपाईँ सुन्दै हुनुहुन्छ
4: सुमिरन एफएम
3: 100.9 MHz।
5: आदरणीय श्रोता, यहाँहरू अहिले सुमिरन एफएम 100.9 MHz सुनिरहनु भएको छ। म प्रस्तुता नारद भण्डारी यहाँहरू समक्ष अध्यात्म सुमिरन कार्यक्रम मार्फतबाट आज म शिवसूत्र विषयमा प्रवेश गर्दैछु। शिवसूत्रको थोरै मैले पृष्ठभूमि भने र यो भट्टकल्लड, सोमानन्द, क्षेमराज, बसुगुप्त जुन मैले भनिरहेको छु, उहाँहरू चाहिँ आगम परम्पराका भनेको उहाँ साक्तधाराका आगम परम्पराका अझै साक्त भन्दा पनि अब ठेट शब्दमा भन्दा उहाँ शैव हुनुहुन्थ्यो भन्दा हुन्छ। तर शैव र साक्त भिन्नै रूपमा त्यसरी बुझ्ने पनि अवस्था हुनसक्छ, नहुने होइन, यो अलिकति गहन रूपमा जानुपर्ने हुन्छ। तर मूल रूपमा उहाँहरू शैव र साक्तहरूमा त्यति साह्रो भेद देखिँदैन। अब शिवसूत्रको विषयमा भनिरहँदाखेरि यो शिवसूत्रको जुन विकास भयो, व्याख्या भयो, शिवसूत्रको जुन प्रकारको एउटा सैद्धान्तिक आधार तयार गरेर त्यसको साधना क्रममा त्यसलाई अगाडि बढाउने काम भयो, त्यो बढाउने कामको केन्द्र कहाँ भयो भन्दाखेरि त्यो काश्मीर भयो। त्यही भएर काश्मीर भन्ने बित्तिकै शैव दर्शनको उद्गम स्थल मात्रै होइन विकास पनि भएको देखिन्छ। अहिले 100 वर्ष अगाडिदेखि अब उक्त स्थानमा चाहिँ शैव र जुन हिन्दू र मुस्लिमहरूको जुन युद्ध भयो, त्यो युद्ध भइसकेपछि त्यहाँ विभिन्न प्रकारका घटनाक्रम, एउटा राजनीतिक घटनाक्रम चलेको छ। तर अब त्यहाँ अलिकति हिन्दूको जुन शैविजमको होइन जुन एउटा गढ थियो, त्यो गढ चाहिँ अहिले रहेको देखिँदैन। तथापि पनि 100 वर्ष अगाडिसम्म त्यस्ता अनेकौँ हामीसँग इतिहासहरू छन्, प्रमाणहरू छन्, जसले के देखाउँछ भने काश्मीर शैव सिद्धान्तको निमित्त एउटा प्रखर स्थान थियो। त्यो प्रखर र एकदमै सबल स्थान जहाँ शैव साधना, शैव सिद्धान्त को एउटा मूल जग थियो, जहाँ साधनाको जग नै शैव सिद्धान्त थियो, केवल शैव सिद्धान्त थियो। शैवभित्र यति प्रकारका चाहिँ नि त्यहाँ हामी भेराइटी भन्छौँ नि, विभिन्न प्रकारका शैवभित्र पनि विभिन्न प्रकारका होइन भेदहरू, साधनागत भेद भएको त्यहाँ पनि देखिन्छ नदेखिनेन। तर ती सबैको मूल केन्द्र शिवसूत्र नै भएको मानिन्छ। मैले किन शिवसूत्र लिएको छु भने, शिवसूत्रको व्याख्या गरिरहेको छु भने, किनभने काश्मीरी शैव सिद्धान्तको प्रतिपादन यदि हुन्छ भने त्यसको मूल कहाँ हो भन्दाखेरि त्यो शिवसूत्र नै हो। र शिवसूत्रलाई लक्ष्मणजू, जो समकक्षी एउटा यो समयका, आधुनिक समयका मूर्धन्य शैव सिद्धान्तका मूर्धन्य विद्वान हुनुहुन्थ्यो, उहाँले के भन्नुहुन्छ भने यो भैरव तन्त्रबाटै, भैरव तन्त्रहरू जो स्वयं शिव शिवोपदिष्ट छ ती तन्त्रहरूकै निचोडको रूपमा पनि शिवसूत्र आएको भनेर उहाँले व्याख्या गर्नुभएको छ। मूर्धन्य विद्वान हुनुहुन्छ। यसर्थ शिवसूत्रलाई मूल मानौँ, अहिले मूल मान्यो भने शिवसूत्रबाट नै काश्मीरी शैव सिद्धान्त, यसलाई काश्मीरी किनभने काश्मीर एउटा गढ थियो, शैव गढ थियो, त्यो क्षेत्रमा यो शैव सिद्धान्त विकसित भएको कारणले गर्दा त्यसलाई काश्मीरी होइन, त्यसलाई भनिरहँदा काश्मीरी शैविजम भनिन्छ, काश्मीरी शैव सिद्धान्त भनिन्छ। अब त्यही सिद्धान्त नै के हो भन्दाखेरि त्यो सिद्धान्तलाई प्रत्यविज्ञा दर्शन पनि भनिन्छ। गुरु गोरखनाथको सिद्धान्त पनि त्यही काश्मीरी शैव दर्शन वा प्रत्यविज्ञा दर्शन। अझै काश्मीरी शैविजम त क्षेत्रगत हिसाबले चिनियो, तर त्यसलाई मूलत अझै काश्मीरी भन्दाखेरि चाहिँ के भयो भने कतै भारततिर ढल्केको भन्ने देखेला होइन। अब काश्मीर भन्ने क्षेत्रमा त्यसको विकास भएको हो, काश्मीर भारतवर्षको हिसाबले हामीले बुझ्नुपर्छ हो, भौगोलिक रूपमा अहिले राजनीतिक रूपमा भौगोलिक रूपमा काश्मीर भारतमा परेको भन्दाखेरि अलिकति देखिँदाखेरि कस्तो देखिन्छ भने भारतको भन्ने देखिन्छ, तर वास्तवमा यो प्रत्यविज्ञा दर्शन, यसलाई प्रत्यविज्ञा दर्शनको रूपमा ग्रहण गर्दाखेरि पनि अत्युक्ति हुँदैन। प्रत्यविज्ञा दर्शन के हो, प्रत्यविज्ञा दर्शन के हो वास्तव भन्ने कुरा बुझ्नको निमित्त पहिला हामीले शिवसूत्रका केही सिद्धान्त सैद्धान्तिक केही सूत्रहरूमा हामीले अलिकति नजर लगाउनु पर्ने हुन्छ, हामीले त्यसको व्याख्या गर्नुपर्ने हुन्छ। अब शिवसूत्रमा तिनवटा, प्रथम उन्मेष, द्वितीय उन्मेष र तृतीय उन्मेष गरेर तिनवटा उन्मेषहरू भेटिन्छ। अध्याय भने जस्तो शैवमा केही शब्दहरू छन्, निमेष उन्मेष होइन, यी शब्दहरू छन्। यो शब्दहरूको बारेमा पनि यो अहिले व्याख्या गर्ने भन्दा पनि प्रसङ्गानुसार व्याख्या गर्दाखेरि अलिकति बुझ्न सजिलो हुन्छ। अब यहाँ तिन प्रकारको उन्मेषको कुरा आउँछ। यो उन्मेष भनेको यहाँ उपाय भन्दा पनि भयो, तिनवटा उपाय, एउटा साम्भवोपाय, एउटा साक्तोपाय, अर्को हुन्छ आणवोपाय। अब यो तिनवटा उपाय किन, यहाँ तिनवटा हेर्नुहोस् है, साम्भवोपाय, साक्तोपाय र आणवोपाय, पर अपर परापर, पर अपर परापर, द्वैत द्वैताद्वैत अद्वैत, यसरी द्वैतदेखि अद्वैतसम्म व्याख्या गर्ने, द्वैतबाट सुरु भएर द्वैताद्वैत र अद्वैतसम्म व्याख्या गर्ने, यसरी व्यङ्गम रूपमा व्याख्या गर्ने कुनै सिद्धान्त छ भने त्यो हो शैव सिद्धान्त। जहाँ द्वैतको पनि व्याख्या हुन्छ, जहाँ अद्वैतको पनि व्याख्या हुन्छ र जहाँ द्वैताद्वैतको पनि व्याख्या हुन्छ। कसैले द्वैत मात्रै व्याख्या गरेका छन् हेर्नु होला, कसैले अद्वैतको व्याख्या गरेका छन् हो, अद्वैतमा अलिकति फरक होला, अद्वैत व्याख्या गरेका छन्, कसैले द्वैताद्वैत मात्रै व्याख्या गरेका छन्, तर द्वैत द्वैताद्वैत र अद्वैतको व्याख्या गर्ने विहङ्गम विहङ्गम दार्शनिक पृष्ठभूमिको सिद्धान्त यदि छ भने होइन, आध्यात्मिक सिद्धान्त छ भने त्यो सिद्धान्त दिएको छ कसले भन्दाखेरि शैव सिद्धान्तले दिएको छ। यसर्थ यस सिद्धान्तलाई, प्रत्यविज्ञा सिद्धान्तलाई के पनि भनिन्छ, अथवा काश्मीरी शैविजमलाई के पनि भनिन्छ भने त्रिक दर्शन पनि भनिन्छ, त्रिक दर्शन पनि भनिन्छ। किन, त्यहाँ तिनवटा छ, द्वैत द्वैताद्वैत र अद्वैत, पर परापर र अपर, त्यसैलाई साम्भवोपाय, साक्तोपाय र अर्को आणवोपाय। कति कति मिठो छ, तर एउटा कुरा हजुरहरूलाई भनौँ, अत्यन्तै जटिल पनि छ। जटिल भएकै कारणले गर्दाखेरि के भयो भने द्वैत पनि बुझ्नु पर्यो, द्वैताद्वैत पनि बुझ्नु पर्यो, अद्वैत पनि बुझ्नु पर्यो, यहाँ द्वैतमै रहन भुल्नमा परिन्छ, द्वैताद्वैतमै रहन भुल्नमा परिन्छ, एउटा अद्वैतमै रहन भुल्नमा परिरहेको छ। त्यही भएर त दस दसवटा हेरौँ त हामी वेदान्त दर्शनहरूको भाष्य हेरौँ त। त्यही भएर शिवसूत्रमा हामीले तिनवटा के देख्छौँ भने, त्यहाँ शिवसूत्रमा द्वैत द्वैताद्वैत र अद्वैत यी तिनैको उपायको रूपमा त्यहाँ व्याख्या भएको देखिन्छ। अब म सबै सूत्रमा जान्न केही पृष्ठभूमि दिने, शैव सिद्धान्तलाई पृष्ठभूमि दिने केही सूत्रहरूमा म केन्द्रित रहेर चर्चा गर्नेछु। सर्वप्रथम जाउँ साम्भवोपाय, यो प्रथम उन्मेष, त्यसको पहिलो सूत्र छ चैतन्य आत्मा, अर्थात् चैतन्य नै आत्मा हो, चैतन्यता नै आत्मा हो, चैतन्यम आत्मा। चेतना, यो नाम आएको छ, यो चेतनाको हिसाबले विभिन्न नाम आउँछ, पछि शैवमा पनि स्पन्दको कुरा आउँछ होइन, विभिन्न आउँछ, अब त्यतातिर जान्न म अहिले, अहिले केवल हामीले बुझ्ने, हामीले जुन चेतना भन्छौँ नि, चेतना सानोमा हामीले पढाउँदाखेरि लिभिङ थिङ र नन लिभिङ थिङ भनेर विज्ञानमा हामीलाई पढाउँदाखेरि जीवित र अजीवित बुझाउनलाई हामीलाई के गरिएको थियो भने, हामीलाई बुझाउँदाखेरि त्यो जीवित र अजीवित बुझाउनलाई जे बुझाइन्थ्यो नि, त्यो बुझाउँदाखेरि के बुझाइन्थ्यो भने, त्यो बुझाउन खोजेको चेतना बुझाउन खोजेको, मरेको लासलाई मलाई चाहिँ कसरी बुझाएँ, मरेको लासलाई चिमोट्यो भने उसले अया भन्दैन, उसलाई दुख्दैन, उसलाई त्यो दुखाइ अनुभूति हुँदैन। तर जीवित मान्छेलाई चिमोट्दाखेरि उसलाई अनुभूति हुन्छ। त्यो अनुभूति गर्ने तत्त्व कुन हो? त्यो तत्त्व भनेको चाहिँ चेतना हो भनेर यसरी बुझाइएको थियो। त्यो चेतन तत्त्व नै वास्तवमा के हो? आत्मा हो। के छैन लासमा भन्दा? चेतना छैन, अर्थात् आत्मा छैन। आत्मा कहाँ छ? यो शरीरभित्र छ, जीवित मान्छेको शरीरभित्र छ। त्यो उसको जीवित भनेको उसको चेतना, त्यो चैतन्यताले उसलाई जीवित बनाइरहेको छ नि। त्यो केले गर्दा भन्दा? आत्माले गर्दा। भनेको यो सामान्यतया बुझाउन मात्रै मैले हजुरहरूलाई प्रयोग गरिरहेको छु। चैतन्य नै आत्मा हो भनेको चेतनासँग सम्बन्धित छ, चेतनासँग सम्बन्धित छ, परम चेतनासँग सम्बन्धित छ शैव दर्शन। शैव दर्शनमा त्यही भएर परम चेतना, चैतन्यता, चेतना यो सबै शब्दहरू अत्यधिक रूपमा शैव दर्शनमा प्रयोग भएको छ। किन? किनभने शिव परम चैतन्य छ। शिवलाई जान्नको निमित्त सबभन्दा पहिला त्यो चेतनाको पनि चेतना, समग्र चेतना को हुन् भन्दाखेरि त्यो समग्र चेतना के हो? त्यो समग्र चेतना भनेकै शिव आदिनाथ हो। त्यो चैतन्यता बुझेपछि भइहाल्यो। त्यो चित्त शक्ति, अब त्यहीबाट आउँछ चित्त शक्ति भन्ने आउँछ। त्यो बारम्बार तपाईँले शैवमा सुन्नुभएको होला, चित्त शक्ति, चैतन्यता, चेतना त्यो आउँछ। अब अर्को सूत्र छ त्यहाँ तदन्तर, अर्को सूत्र छ त्यो भनेको ज्ञानम बन्ध। शैवको ज्ञान के हो पहिला त्यो बुझ्नुपर्छ। शैवको ज्ञान के हो बुझ्नुपर्छ। शैवको ज्ञान भनेको, शैवको ज्ञान र शैवको अज्ञान दुवै बुझ्नुपर्छ। शैवको अज्ञान के हो भन्दाखेरि जीवले म शिव हुँ भन्ने अनुभूति नगर्नु, त्यो अज्ञान। तर ज्ञानै नहुने भन्ने कुरो चाहिँ याद गरौँ है। म अलिकति यहाँबाट अलिक महत्त्वपूर्ण विषय पनि छ, त्यो विषयमा भोलि अलिकति बढी केन्द्रित होला। आज म यो दुईवटा दोस्रो सूत्रसम्म मात्रै आजको कार्यक्रममा मैले राखेँ, किनभने हामी श्रृङ्खलाबद्ध रूपमा जानेछौँ। मैले केवल यो मात्रै बुझाउन खोजिरहेको छु भने ज्ञानको अभाव, पूर्णतया अभाव, जसरी अरूले भन्छ ज्ञानको पूर्णतया अभाव हुनु भनेको अज्ञान भनेर भनिन्छ नि। वास्तवमा बन्धनको कारण त अज्ञान हो नि। त्यही भएर ज्ञानको पूर्णतया अभाव भन्ने अरूले बुझ्दछन्, तर शैवले कहिले पनि, कुनै पनि जीव अज्ञानी हुँदैन। हँ, ज्ञानको स्तर, ज्ञानको स्तर चाहिँ कति छ भन्नेले निर्धारित गर्दछ। ज्ञानको स्तर कति छ भन्ने निर्धारित गर्दछ भनेको, यदि उसँग अल्प ज्ञान छ वा उसँग शिवको ज्ञान छ। यसको लागि 36 तत्त्व बुझ्नुपर्छ। कहाँबाट, कहाँसम्म अल्प ज्ञान, कहाँसम्म ज्ञानले अल्प ज्ञानको उपाधि प्राप्त गर्दछ, र कहाँबाट ज्ञान चाहिँ होइन ज्ञानातीत अथवा त्योभन्दा पनि माथिल्लो ज्ञान, अल्प ज्ञान होइन कि मूल ज्ञान, मूल ज्ञान शिवको ज्ञान र अल्पज्ञता, यो दुइटै नै ज्ञान हो। तर त्यो दुइटै नै शिवकै विस्तार भएको कारणले गर्दाखेरि त्यहाँ उसले अनुभूति गर्ने भ्रम चाहिँ होइन। मानिसले अज्ञानमा वेदान्त सूत्र हामीले हेऱ्यौँ भने होइन, अझै शङ्कराचार्यको हामीले सिद्धान्त हेऱ्यौँ भने अज्ञानमा भएको व्यक्ति भ्रममा बाँच्छ भनेर भनिएको छ। भ्रममा बाँच्छ होइन, शैव सिद्धान्तले भन्दैन त्यस्तो। ऊ भ्रममा बाँच्दैन, ऊ अल्पज्ञतामा बाँच्दछ, ऊ सङ्कुचनमा बाँच्दछ, ऊ अल्पतामा बाँच्दछ, अल्प ज्ञानमा बाँच्दछ, सङ्कुचनमा बाँच्दछ। त्यो सडकञ्चुकबाट सङ्कुचित भएको बाटमा बाँच्दछ। केमा बाँच्दैन ऊ? ऊ अज्ञानमा चाहिँ बाँच्दैन। यो अज्ञान बुझ्नु हुँदैन है। र त्यो अल्प ज्ञान, अल्प ज्ञान, अल्प ज्ञान भनेको मूल स्वरूप शिवको, जुन पञ्चकृत्य सामर्थ्यवान जुन शिव छन्, पूर्णान्ता भन्छौँ भने हामी, जुन पूर्ण अम स्वरूप छ परमात्माको, जुन सदाशिव, सदाशिव भन्दा माथि पनि शिव र शक्ति, कामेश्वर कामेश्वरी, तर कामेश्वरी र कामेश्वरी भन्दा माथि पनि 37 तत्त्व कौलिकले भन्ने कुलेश्वरी शक्ति, कुलेश्वरी शक्ति वा शैवले भन्ने मूल आदिनाथ शिव, यी दुईटा, यी दुईटा जब यो अवस्थासम्म पुगिन्छ तब त्यो ज्ञान चाहिँ चरमोत्कर्ष ज्ञान हो। त्यो भनेको परम चैतन्य ज्ञान हो। यो ज्ञान पूर्ण ज्ञान, तर जीवले गर्ने ज्ञान अज्ञान होइन, अल्प ज्ञान हो। त्यही भएर शैव र वेद मार्ग र आगम मार्गमा एउटा यो पनि ज्ञानको दृष्टिकोण पनि फरक छ। त्यही भएर आदिनाथ के भन्नुहुन्छ भने अल्प ज्ञान बन्धको कारण। बन्धन तब हुन्छ जब तिमी अल्प ज्ञानमा हुन्छ। अल्प ज्ञान भनेको मूल ज्ञान नहुनु, मूल स्वरूपको ज्ञान, मूल स्वरूपको ज्ञान उनलाई मायाबाट पार पाउनु पर्ने हुन्छ। किन? किनभने मायाले के गरिदिएकी छिन्? जीव र शिव जुन छ होइन, जीव त स्वरूप त शिव नै हो, तर जीवलाई यस्तो बनाइदिनु त शिवभन्दा पृथक हो भनेर बनाइदिनु भएको छ मायाले। त्यो मायाको भन्दा उनै परमेश्वरीकै शक्ति हो, फेरि उनै उनै आदिनाथको स्वतन्त्र शक्ति नै हो। हामी मायाको विषयमा अझै विहङ्गम एउटा श्रृङ्खलाबद्ध रूपमै चर्चा गर्नेछौँ। शैव सिद्धान्त बुझ्नको निमित्त चाहिँ अत्यन्तै अत्यन्तै अत्यन्तै अत्यन्तै अध्ययन हुनुपर्छ, र यो अध्ययन हुनुको निमित्त फेरि शैवकै दृष्टिकोणबाट बुझ्नुपर्ने हुन्छ। त्यहाँ तन्त्र नै बुझ्नुपर्ने हुन्छ, त्यहाँ तन्त्र नै बुझ्नुपर्ने हुन्छ। तन्त्रमा पनि लक्ष्मणज्यूले भन्नुभएको, समादरणीय लक्ष्मणज्यूले भन्नुभयो जस्तो, भैरव तन्त्र नै त्यसलाई के गर्नुपर्छ, आधार मान्नुपर्ने हुन्छ। किनभने अद्वैतको बारेमा यदि व्याख्या हुन्छ शैवमा भने, त्यो त्यो अद्वैत सामरस्यात्मक अद्वैत हुन्छ, जसलाई अद्वय संज्ञा दिएको छ शैवमा। र यो अद्वय भनेकै शैवको अद्वैत हो। यो अद्वैत वैदिक अद्वैत होइन, वेदबाट सावार गरिएको अद्वैत होइन। त्यो अद्वैतको बारेमा वेद मार्गमा व्याख्या हुन्छ, यो शाक्त मार्ग हो, यो शैव मार्ग हो। यो शैव मार्गमा हुने अद्वैतलाई अद्वय मार्ग भनिन्छ। यो अद्वैत मार्गको बारेमा सायदै सायदै सायदै छलफल हुन्छ, तर अहिले यस्तो स्थिति देखा पर्छ, मैले हेर्छु घरिघरि, कसैले अद्वैत व्याख्या गर्दै हुनुहुन्छ भने के गर्दै हुनुहुन्छ भने अद्वैतको रूपमा व्याख्या गर्दै हुनुहुन्छ। अब मैले के भन्छु भने ज्ञानम भन्दा, मेरो भाषामा भन्दा, ज्ञान नभएको होइन, तर त्यो के हो, त्यो त्यो अल्पज्ञान। जुन गाउँ होइन, गङ्गाको पारी भएको गाउँ र गङ्गाको वारी भएको गाउँ, हिजो हामीले छलफल गऱ्यौँ, यो दुईवटाको विषयको बारेमा हामीले पृथक रूपमा बुझ्नुपर्ने हुन्छ। यो नबुझेसम्म हामीले के बुझ्दैनौँ भने, हामीले के बुझ्दैनौँ यो नबुझेसम्म भने, हामीले त्यसको सैद्धान्तिक जग जे हो त्यसैमा घर बन्नुपर्छ। त्यही भएर जग अद्वय हो भने, अद्वैत घुसाएर त्यहाँ छलफल गर्न थाल्दाखेरि के हुन्छ भने, त्यहाँ चाहिँ घिसिपिटी हुन्छ, झन् अन्योल हुन्छ। त्यही भएर अहिले अन्योल किन छ भन्दाखेरि, त्यहाँ के भइरहेको छ भने, अद्वैतको भाषामा के गरिराखिएको छ, अद्वय बुझिराखिएको छ। गलत हो, गलत भन्दिनँ, अल्पज्ञान हो यो स्वयं। यसको यो के प्रमाण हो भने, यो चाहिँ ज्ञानम बन्द भन्ने प्रमाण हो जस्तो लाग्छ मलाई। हामी यो विषयमा चर्चा गर्नेछौँ, विहङ्गम रूपमा चर्चा गर्नेछौँ। म मेरो क्षमताले, मेरो विवेकले, मेरो बुद्धिले भ्याएको हिसाबले म शैव दर्शन म चर्चा गर्नेछु, र शैव दर्शनमै रहेर मैले आदिनाथ शिवको पनि म चर्चा गर्नेछु। किनभने शैव दर्शनको थोरै मात्रै छलफल हुन्छ, थोरै मात्रै चर्चा भएको देखिन्छ, र यो विषयमा चर्चा गरिरहँदाखेरि म आफैले पनि स्वीकार्नु पर्दछ, मेरो बुद्धिले भ्याएको कति छ त्यतिमा मात्रै हुन्छ। किनभने यो एकदम अनुभूति गम्यात्मक विषय छ शैव भनेको, अधिकार सम्पन्न व्यक्तिले मात्रै यो विषयमा पूर्णतया यसको चाहिँ नि जुन निष्कर्षात्मक कुराहरू हुन्छ त्यो छलफलमा उत्रिन सक्छ। तर म एउटा आधिकारिक परम्पराको शिष्य हुँ, तर म आधिकारिक व्यक्ति चाहिँ होइन। यसर्थ मैले भनिरहेको विषयहरू म आफैले त्यसमा मैले जिम्मा लिनुपर्ने हुन्छ, मलाई त्यो थाहा छ। र म के भन्दैछु भने, म अल्पज्ञ छु, र मेरो अल्पज्ञताको हिसाबले म हजुरहरूसँग चर्चा गर्दैछु। तथापि पनि मेरो कोसिस रहनेछ, म सरलभन्दा सरल भाषामा हजुरहरूलाई शैव सिद्धान्त बुझाउन म कोसिसरत रहनेछु। आजको निमित्त यति भन्दै म कार्यक्रमबाट बिदा माग्ने अनुमति माग्छु। अलख निरञ्जन, अलख निरञ्जन, अलख निरञ्जन, आदेश, जय गुरुदेव।

0: कौलतन्त्र मार्गबाट ब्रह्म साक्षात्कारको अभिलाषा भएका जिज्ञासुहरूका लागि हाम्रो यस गृहकाली साधना सिद्धपीठ सदैव खुल्ला रहेको जानकारी गर्दछौँ। प्रत्येक शनिबार दिउँसो 2 बजेदेखि 2:30 सम्म भजन श्रवण, 2:30 देखि 3 बजेसम्म जप ध्यान, 3 बजेदेखि 3:30 सम्म सद्गुरुदेव कमलयोगीबाट प्रवचन, 3:30 देखि 4 बजेसम्म भजन गायन। थप जानकारीका लागि गृहकाली साधना सिद्धपीठ बुढानीलकण्ठ 1, सम्पर्क नम्बर 01-4376143, 01-4376143, 98-511-0293, 98-511-0293।
1: काली, तारा, धुमावती, भैरवी, छिन्नमस्ता, मातङ्गी, बगलामुखी, त्रिपुरा सुन्दरी, कमला, भुवनेश्वरी, यी 10 महाविद्याहरूको एकै छानामुनि रहेको विशाल पूर्णकदको श्री विग्रहको दर्शन गर्ने सौभाग्य प्राप्त गर्न चाहनुहुन्छ वा तन्त्र मार्गबाट ब्रह्मोपासनामा उद्यत हुन चाहनुहुन्छ भने बुढानीलकण्ठ वडा नम्बर 1 अवस्थित 10 महाविद्या सिद्धपीठ यहाँहरूको लागि सदैव खुला छ। थप जानकारीका लागि 98-41-89-84-28 वा 01-4376143 सम्पर्क गर्न सक्नुहुनेछ।
2: योग मार्गबाट ब्रह्मानुभूतिको अभिलाषा राख्ने जिज्ञासुहरूको लागि हाम्रो ओम आश्रम सदैव खुल्ला रहेको जानकारी गराउँदछौँ। हरेक शनिबार बिहान 10:30 देखि 11 सम्म भजन श्रवण, 11 देखि 11:30 सम्म ध्यान साधना, 11:30 देखि 12 सम्म सद्गुरुदेव कमलयोगीबाट प्रवचन र 12 देखि 12:30 सम्म भजन गायन। थप जानकारीका लागि 01-43-76-143, 01-43-76-143, ओम आश्रम बुढानीलकण्ठ 1।
3: बुढानीलकण्ठबाट तपाईँ सुन्दै हुनुहुन्छ
4: सुमिरन एफएम
3: 100.9 MHz। बुढानीलकण्ठबाट तपाईँ सुन्दै हुनुहुन्छ
4: सुमिरन एफएम
3: 100.9 MHz।

0: योग मार्गबाट ब्रह्मानुभूतिको अभिलाषा राख्ने जिज्ञासुहरूको लागि हाम्रो ओम आश्रम सदैव खुल्ला रहेको जानकारी गराउँदछौँ। हरेक शनिबार बिहान 10:30 देखि 11:00 सम्म भजन श्रवण, 11:00 देखि 11:30 सम्म ध्यान साधना, 11:30 देखि 12:00 सम्म सद्गुरुदेव कमलयोगीबाट प्रवचन र 12:00 देखि 12:30 सम्म भजन गायन। थप जानकारीका लागि 01437614143 01437614143 ओम आश्रम बुढानीलकण्ठ 1
1: बुढानीलकण्ठबाट तपाईँ सुन्दै हुनुहुन्छ
2: सुविरन एफएम
1: 100.9 मेगाहर्ज।

0: कौलतन्त्र मार्गबाट ब्रह्म साक्षात्कारको अभिलाषा भएका जिज्ञासुहरूका लागि हाम्रो यस गृहकाली साधना सिद्धपीठ सदैव खुल्ला रहेको जानकारी गर्दछौँ। प्रत्येक शनिबार दिउँसो 2 बजेदेखि 2:30 सम्म भजन श्रवण, 2:30 देखि 3 बजेसम्म जप ध्यान, 3 बजेदेखि 3:30 सम्म सद्गुरुदेव कमलयोगीबाट प्रवचन, 3:30 देखि 4 बजेसम्म भजन गायन। थप जानकारीका लागि गृहकाली साधना सिद्धपीठ बुढानीलकण्ठ 1, सम्पर्क नम्बर 01-4376143, 01-4376143, 98-511-0293, 98-511-0293।
1: बुढानीलकण्ठबाट तपाईँ सुन्दै हुनुहुन्छ
2: सुमिरन एफएम
1: 100.9 MHz।
3: अमृत है हरि नाम जगत में, अमृत है।

0: बुढा नीलकण्ठबाट तपाई सुन्दै हुनुहुन्छ
1: सुमिरन एफएम
0: 100.9 मेगाहर्ज।
2: काली, तारा, धुमावती, भैरवी, छिन्नमस्ता, मातङ्गी, बगलामुखी, त्रिपुरा सुन्दरी, कमला, भुवनेश्वरी, यी दशैं महाविद्याहरूको एकै छानामुनि रहेको विशाल पूर्णकदको श्री विग्रहको दर्शन गर्ने सौभाग्य प्राप्त गर्न चाहनुहुन्छ वा तन्त्र मार्गबाट ब्रह्मोपासनामा उद्यत हुन चाहनुहुन्छ भने बुढा नीलकण्ठ वडा नम्बर 1 अवस्थित 10 महाविद्या सिद्धपीठ यहाँहरूको लागि सदैव खुला छ। थप जानकारीका लागि 98 41 89 84 28 वा 01 4376 143 मा सम्पर्क गर्न सक्नुहुनेछ।

बहुत बढ़िया। बाबा जी जहां ये हाँ यहां से गाना उठेगा।

0: बुढा नीलकण्ठबाट तपाईँ सुन्दै हुनुहुन्छ
1: सुमिरन एफएम
0: 100.9 मेगाहर्ज।
2: काठमाडौँको गङ्गोबुमा अवस्थित कक्षा बाह्रको राष्ट्रिय परीक्षा बोर्डको परीक्षामा बोर्ड सेकेन्ड हुन सफल प्रतिष्ठित शैक्षिक संस्था चाणक्य पाठशाला बीएसटी कलेजले शैक्षिक सत्र 2083 लागि कक्षा 11 निम्न विषयहरूमा धमाधम भर्ना लिइरहेको सहर्ष जानकारी गराइन्छ।
3: साइन्स तर्फ बायोलोजी र कम्प्युटर,
2: म्यानेजमेन्ट तर्फ कम्प्युटर, होटल म्यानेजमेन्ट, टुरिज्म र बिजनेस,
3: ह्युमेनिटिज तर्फ मेजर इङ्ग्लिस, सोसियोलोजी र मास कम्युनिकेसन। अनुभवी शिक्षक, उत्कृष्ट शैक्षिक वातावरण र उज्जवल भविष्यको सुनिश्चितताको लागि समयमै आफ्नो सिट सुरक्षित राख्न 9841 40 86 11 वा 9800 86 6 78 सम्पर्क गर्नुहोस्
2: वा चाणक्य पाठशालाको अफिसियल वेबसाइट www.chanakyapathshala.edu.np मा गई अनलाइन बुकिङ गर्नुहोस्।
4: के तपाईँ आफ्नो छोराछोरीलाई गुणस्तरीय, संस्कारयुक्त र प्रविधि मैत्री शिक्षा दिलाउन चाहनुहुन्छ?
5: शैक्षिक सत्र 2083 लागि कक्षा 11 म्यानेजमेन्ट संकाय अन्तर्गत कम्प्युटर साइन्स र होटल म्यानेजमेन्ट विषयमा नयाँ भर्ना खुला गरिएको छ।
4: बुढानीलकण्ठ क्षेत्रकै पहिलो आइएएस प्रमाणित विद्यालयको विशेषताहरू: आधुनिक तथा भूकम्प प्रतिरोधी भवन, प्रविधि मैत्री कक्षा कोठा, एआई बेस्ड स्मार्ट बोर्ड, सुविधा सम्पन्न विज्ञान तथा कम्प्युटर प्रयोगशाला, व्यवहारिक शिक्षा, सिप र रोजगारीमुखी तालिम, अनुभवी शिक्षक शिक्षिका र उत्कृष्ट शैक्षिक वातावरण, यी सबै अब एउटै छानामुनि।
5: अब बन्नुहोस् आफ्नो उज्जवल भविष्यको ध्रुव तारा। आजै सम्पर्क गर्नुहोस् र भर्ना सुनिश्चित गर्नुहोस्। ध्रुव तारा कार्निभल स्कुल, चप्पली, बुढानीलकण्ठ।
4: सम्पर्क फोन नम्बर 01-4375-783, 01-4375-783, मोबाइल नम्बर 9851-16-58-96, 9851-16-58-96।
0: बुढा नीलकण्ठबाट तपाईँ सुन्दै हुनुहुन्छ
1: सुमिरन एफएम
0: 100.9 मेगाहर्ज।
6: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
5: श्री गणेश माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 नयाँ भर्ना खुला गरिएको छ। न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षाको पहिलो रोजा।
4: अनुभवी, दक्ष र समर्पित शिक्षक शिक्षिकाबाट अध्यापन, आधुनिक शैक्षिक वातावरण तथा परियोजनामा आधारित शिक्षण सिकाइ प्रणाली हाम्रो विशेषता हो। हामी कहाँ निम्न विषयहरू अध्ययन गराइन्छ: बिजनेस स्टडिज, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट, मेजर नेपाली, मेजर अङ्ग्रेजी।
5: तपाईँको सफल भविष्यको आधार श्री गणेश माध्यमिक विद्यालय, बुढानीलकण्ठ 2, गणेश चोक, काठमाडौँ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस्
4: फोन नम्बर 01-4377-922, 01-4377-922, मोबाइल नम्बर 9841-34-62-68, 9841-34-62-68। के तपाईँ आफ्नो छोराछोरीलाई गुणस्तरीय, संस्कारयुक्त र प्रविधि मैत्री शिक्षा दिलाउन चाहनुहुन्छ?
5: शैक्षिक सत्र 2083 लागि कक्षा 11 म्यानेजमेन्ट संकाय अन्तर्गत कम्प्युटर साइन्स र होटल म्यानेजमेन्ट विषयमा नयाँ भर्ना खुला गरिएको छ।
4: बुढानीलकण्ठ क्षेत्रकै पहिलो आइएएस प्रमाणित विद्यालयको विशेषताहरू: आधुनिक तथा भूकम्प प्रतिरोधी भवन, प्रविधि मैत्री कक्षा कोठा, एआई बेस्ड स्मार्ट बोर्ड, सुविधा सम्पन्न विज्ञान तथा कम्प्युटर प्रयोगशाला, व्यवहारिक शिक्षा, सिप र रोजगारीमुखी तालिम, अनुभवी शिक्षक शिक्षिका र उत्कृष्ट शैक्षिक वातावरण, यी सबै अब एउटै छानामुनि।
5: अब बन्नुहोस् आफ्नो उज्जवल भविष्यको ध्रुव तारा। आजै सम्पर्क गर्नुहोस् र भर्ना सुनिश्चित गर्नुहोस्। ध्रुव तारा कार्निभल स्कुल, चप्पली, बुढानीलकण्ठ।
4: सम्पर्क फोन नम्बर 01-4375-784, 01-4375-784, मोबाइल नम्बर 9851-16-58-96, 9851-16-58-96।
7: सिप सिकाऊ, रोजगार बनाऊ।
8: एसई पछि नै कम्प्युटर इन्जिनियरिङ तथा सिभिल इन्जिनियरिङमा प्राविधिक शिक्षा अध्ययन गर्न चाहनुहुन्छ?
7: बुढानीलकण्ठ मन्दिर नजिकै रहेको श्री बुढानीलकण्ठ माध्यमिक विद्यालयमा 3 डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ तथा डिप्लोमा इन सिभिल इन्जिनियरिङमा भर्ना खुला छ।
8: मात्र रु 1,20,000 मा 3 प्राविधिक शिक्षा, साथै स्थानीय विद्यार्थीहरूका लागि 100% छात्रवृत्तिको विशेष सुविधा।
7: के बजार सुहाउँदो सिपको खोजीमा हुनुहुन्छ?
8: हामीले युवाहरूका लागि कम्प्युटर हार्डवेयर, नेटवर्किङ, ग्राफिक्स डिजाइन तथा बिल्डिङ इलेक्ट्रिसियन जस्ता विषयहरूमा 100% निशुल्क व्यावसायिक तालिम पनि सञ्चालन गरिरहेका छौँ।
7: शिक्षालाई सिपसँग र सिपलाई अवसरसँग जोड्ने हाम्रो प्रयास।
8: सीमित सिट मात्र बाँकी, आजै सम्पर्क गरी आफ्नो भविष्यको सही आधार निर्माण गर्नुहोस्।
7: सम्पर्क नम्बर 9849737 9863141198, टेलिफोन नम्बर 01-4372-300।
8: थप जानकारीका लागि बुढानीलकण्ठ टेक्निकल स्कुलको फेसबुक पेज हेर्नुहोस्।
7: श्री बुढानीलकण्ठ माध्यमिक विद्यालय,
8: शिक्षाबाट सिप, सिपबाट अवसर।
5: शैक्षिक सत्र 2083 लागि काठमाडौँको प्रतिष्ठित द इनसाइड भिजन स्कुल एन्ड कलेजमा धमाधम भर्ना खुलिरहेको छ।
9: विगत 34 वर्षदेखि गुणस्तरीय शिक्षा, उत्कृष्ट नतिजा र हजारौँ सफल विद्यार्थी उत्पादन गर्दै आएको द इनसाइड भिजन स्कुल एन्ड कलेज आज पनि तपाईँको पहिलो रोजाई।
5: कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज तथा ल संकायमा अध्ययन गर्ने सुनौलो अवसर, साथै उच्च शिक्षा अन्तर्गत बिबिएस, बिए र बिएसडब्ल्यू कार्यक्रमहरू पनि सञ्चालनमा रहेका छन्।
9: अनुभवी शिक्षक, आधुनिक शैक्षिक वातावरण, उत्कृष्ट शैक्षिक नतिजा तथा जेहेन्दार विपन्न र प्रतिभाशाली विद्यार्थीहरूका लागि आकर्षक छात्रवृत्तिको व्यवस्था।
5: सफलताको सही गन्तव्य रोज्नुहोस्। आजै भर्ना सुनिश्चित गरी आफ्नो उज्जवल भविष्यतर्फको यात्रा सुरु गर्नुहोस्।
9: सम्पर्क 01-4523-57 01-4523-57, मोबाइल नम्बर 9813-41-55-05 9813-41-55-05।
8: कौलतन्त्र मार्गबाट ब्रह्म साक्षात्कारको अभिलाषा भएका जिज्ञासुहरूका लागि हाम्रो यस गृहकाली साधना सिद्धपीठ सदैव खुल्ला रहेको जानकारी गर्दछौँ। प्रत्येक शनिबार दिउँसो 2:00-2:30 भजन श्रवण, 2:30-3 जप ध्यान, 3:00-3:30 सद्गुरुदेव कमलयोगीबाट प्रवचन, 3:30-4 भजन गायन। थप जानकारीका लागि गृहकाली साधना सिद्धपीठ बुढानीलकण्ठ 1, सम्पर्क नम्बर 01-4376143, 01-4376143, 9851-0293, 9851-0293।
0: बुढानीलकण्ठबाट तपाईँ सुन्दै हुनुहुन्छ
1: सुमिरन एफएम
0: 100.9 MHz।
10: Now listen, get up, that's right.

0: काठमाडौँको गङ्गोबुमा अवस्थित कक्षा बाह्रको राष्ट्रिय परीक्षा बोर्डको परीक्षामा बोर्ड सेकेन्ड हुन सफल प्रतिष्ठित शैक्षिक संस्था चाणक्य पाठशाला बिएसटी कलेजले शैक्षिक सत्र 2083 लागि कक्षा 11 निम्न विषयहरूमा धमाधम भर्ना लिइरहेको सहर्ष जानकारी गराइन्छ।
1: साइन्स तर्फ बायोलोजी र कम्प्युटर,
0: म्यानेजमेन्ट तर्फ कम्प्युटर, होटल म्यानेजमेन्ट, टुरिज्म र बिजनेस,
1: ह्युमेनिटिज तर्फ मेजर इङ्ग्लिस, सोसियोलोजी र मास कम्युनिकेसन। अनुभवी शिक्षक, उत्कृष्ट शैक्षिक वातावरण र उज्जवल भविष्यको सुनिश्चितताको लागि समयमै आफ्नो सिट सुरक्षित राख्न 9841404611 वा 9808686678 सम्पर्क गर्नुहोस्
0: वा चाणक्य पाठशालाको अफिसियल वेबसाइट www.chanakyapathshala.edu.np मा गई अनलाइन बुकिङ गर्नुहोस्।
2: के तपाईँ आफ्नो छोराछोरीलाई गुणस्तरीय, संस्कारयुक्त र प्रविधि मैत्री शिक्षा दिलाउन चाहनुहुन्छ?
3: शैक्षिक सत्र 2083 लागि कक्षा 11 म्यानेजमेन्ट संकाय अन्तर्गत कम्प्युटर साइन्स र होटल म्यानेजमेन्ट विषयमा नयाँ भर्ना खुला गरिएको छ।
2: बुढानील कण्ठ क्षेत्रकै पहिलो आइएएस प्रमाणित विद्यालयको विशेषताहरू: आधुनिक तथा भूकम्प प्रतिरोधी भवन, प्रविधि मैत्री कक्षा कोठा, एआई बेस्ड स्मार्ट बोर्ड, सुविधा सम्पन्न विज्ञान तथा कम्प्युटर प्रयोगशाला, व्यवहारिक शिक्षा, सिप र रोजगारीमुखी तालिम, अनुभवी शिक्षक शिक्षिका र उत्कृष्ट शैक्षिक वातावरण, यी सबै अब एउटै छानामुनि।
3: अब बन्नुहोस् आफ्नो उज्जवल भविष्यको ध्रुवतारा। आजै सम्पर्क गर्नुहोस् र भर्ना सुनिश्चित गर्नुहोस्। ध्रुवतारा कार्निभाली स्कुल, चप्पली, बुढानील कण्ठ।
2: सम्पर्क फोन नम्बर 01-4375-783, 01-4375-783, मोबाइल नम्बर 9851-16-58-96, 9851-16-58-96।
4: बुढानील कण्ठबाट तपाईँ सुन्दै हुनुहुन्छ
5: सुमिरन एफएम
4: 100.9 मेगाहर्ज।

0: के तपाईँलाई थाहा छ हाम्रै बुढानील कण्ठमा वरिष्ठ चिकित्सकहरूबाट विभिन्न रोगहरूको उपचार सुलभ र सहज रूपमा नै प्राप्त भइरहेको छ।
1: यदि थाहा छैन भने थाहा पाइहाल्नुहोस्। बुढानील कण्ठ वडा नम्बर 3 निलोपुलमा रहेको सुश्रुत मेडिकल सेन्टर मार्फत सहज र सुलभ स्वास्थ्य सेवा आफ्नै ठाउँमा उपलब्ध भइरहेको छ।
0: प्याथोलोजी ल्याब, ECG, अल्ट्रासाउन्ड सहित बाल रोग विशेषज्ञ, छाला रोग विशेषज्ञ, मुटु रोग विशेषज्ञ, नाक कान घाँटी विशेषज्ञहरूबाट यहाँ नियमित स्वास्थ्य परीक्षण गरिराखिएको छ।
1: सम्पर्क सुश्रुत मेडिकल सेन्टर, बुढानील कण्ठ, वडा नम्बर 3, निलोपुल।
0: मोबाइल नम्बर 97435 9548 70, 97435 9548 71।

0: श्री गणेश माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 नयाँ भर्ना खुला गरिएको छ। न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षाको पहिलो रोजाइ।
1: अनुभवी, दक्ष र समर्पित शिक्षक शिक्षिकाबाट अध्यापन, आधुनिक शैक्षिक वातावरण तथा परियोजनामा आधारित शिक्षण सिकाइ प्रणाली हाम्रो विशेषता हो। हामी कहाँ निम्न विषयहरू अध्ययन गराइन्छ: बिजनेस स्टडिज, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट, मेजर नेपाली, मेजर अङ्ग्रेजी।
0: तपाईँको सफल भविष्यको आधार श्री गणेश माध्यमिक विद्यालय, गुणनीलकण्ठ 2, गणेश चोक, काठमाडौँ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस्
1: फोन नम्बर 01437792, 01437792, मोबाइल नम्बर 98144362268, 98144362268।
2: बुढा नीलकण्ठबाट तपाईँ सुन्दै हुनुहुन्छ
3: सुमिरन एफएम
2: 100.9 मेगाहर्ज।
4: सिप सिकाउ, रोजगार बनाउ।
5: एसी पछि नै कम्प्युटर इन्जिनियरिङ तथा सिभिल इन्जिनियरिङमा प्राविधिक शिक्षा अध्ययन गर्न चाहनुहुन्छ?
4: बुढा नीलकण्ठ मन्दिर नजिकै रहेको श्री बुढा नीलकण्ठ माध्यमिक विद्यालयमा 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ तथा डिप्लोमा इन सिभिल इन्जिनियरिङमा भर्ना खुला छ।
5: मात्र ₹1,20,000 3 वर्षे प्राविधिक शिक्षा, साथै स्थानीय विद्यार्थीहरूका लागि 100% छात्रवृत्तिको विशेष सुविधा।
4: के बजार सुहाउँदो सिपको खोजीमा हुनुहुन्छ?
5: हामीले युवाहरूका लागि कम्प्युटर हार्डवेयर, नेटवर्किङ, ग्राफिक्स डिजाइन तथा बिल्डिङ इलेक्ट्रिसियन जस्ता विषयहरूमा 100% निःशुल्क व्यावसायिक तालिम पनि सञ्चालन गरिरहेका छौँ।
4: शिक्षालाई सिपसँग र सिपलाई अवसरसँग जोड्ने हाम्रो प्रयास।
5: सीमित सिट मात्र बाँकी, आजै सम्पर्क गरी आफ्नो भविष्यको सही आधार निर्माण गर्नुहोस्।
4: सम्पर्क नम्बर 98 49 73 79 17, 98 63 14 11 98, टेलिफोन नम्बर 01-4372-300।
5: थप जानकारीका लागि बुढा नीलकण्ठ टेक्निकल स्कुलको फेसबुक पेज हेर्नुहोस्।
4: श्री बुढा नीलकण्ठ माध्यमिक विद्यालय,
5: शिक्षाबाट सिप, सिपबाट अवसर।

0: चाहिदो।
1: बुढा नीलकण्ठबाट तपाईँ सुन्दै हुनुहुन्छ
2: सुमिरन एफएम
1: 100.9 मेगाहर्ज।
3: आज प्यार की होडी
4: दिल बोले तो
5: हार्ट हार्ट
6: हमारा यार सौदा सौदा
4: ओहो
3: दोनों दिल

0: तपाईँलाई थाहा छ, हाम्रै बुढा नीलकण्ठमा वरिष्ठ चिकित्सकहरूबाट विभिन्न रोगहरूको उपचार सुलभ र सहज रूपमा नै प्राप्त भइरहेको छ।
1: यदि थाहा छैन भने थाहा पाइहाल्नुहोस्। बुढा नीलकण्ठ वडा नम्बर 3 निलोपुलमा रहेको सुश्रुत मेडिकल सेन्टर मार्फत सहज र सुलभ स्वास्थ्य सेवा आफ्नै ठाउँमा उपलब्ध भइरहेको छ।
0: प्याथोलोजी ल्याब, ईसीजी, अल्ट्रासाउन्ड सहित बाल रोग विशेषज्ञ, छाला रोग विशेषज्ञ, मुटु रोग विशेषज्ञ, नाक कान घाँटी विशेषज्ञहरूबाट यहाँ नियमित स्वास्थ्य परीक्षण गरिराखिएको छ।
1: सम्पर्क सुश्रुत मेडिकल सेन्टर बुढा नीलकण्ठ वडा नम्बर 3 निलोपुल।
0: मोबाइल नम्बर 97435948 70, 97435948 71।

0: शैक्षिक सत्र 2083 लागि काठमाडौँको प्रतिष्ठित इनसाइट भिजन स्कुल एन्ड कलेजमा धमाधम भर्ना खुलिरहेको छ।
1: विगत 34 वर्षदेखि गुणस्तरीय शिक्षा, उत्कृष्ट नतिजा र हजारौँ सफल विद्यार्थी उत्पादन गर्दै आएको द इनसाइट भिजन स्कुल एन्ड कलेज आज पनि तपाईँको पहिलो रोजाई।
0: कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज तथा ल संकायमा अध्ययन गर्ने सुनौलो अवसर, साथै उच्च शिक्षा अन्तर्गत बिबिएस, बिए र बिएसडब्ल्यू कार्यक्रमहरू पनि सञ्चालनमा रहेका छन्।
1: अनुभवी शिक्षक, आधुनिक शैक्षिक वातावरण, उत्कृष्ट शैक्षिक नतिजा तथा जेहेन्दार वित्पन्न र प्रतिभाशाली विद्यार्थीहरूका लागि आकर्षक छात्रवृत्तिको व्यवस्था।
0: सफलताको सही गन्तव्य रोज्नुहोस्, आजै भर्ना सुनिश्चित गरी आफ्नो उज्जवल भविष्यतर्फको यात्रा सुरु गर्नुहोस्।
1: सम्पर्क 01452357, 01452357, मोबाइल नम्बर 9813415505, 9813415505।
2: के तपाईँ आफ्नो छोराछोरीलाई गुणस्तरीय, संस्कारयुक्त र प्रविधि मैत्री शिक्षा दिलाउन चाहनुहुन्छ?
0: शैक्षिक सत्र 2083 लागि कक्षा 11 म्यानेजमेन्ट संकाय अन्तर्गत कम्प्युटर साइन्स र होटल म्यानेजमेन्ट विषयमा नयाँ भर्ना खुला गरिएको छ।
2: भुटानिल कण्ठ क्षेत्रकै पहिलो आईएएस प्रमाणित विद्यालयको विशेषताहरू: आधुनिक तथा भूकम्प प्रतिरोधी भवन, प्रविधि मैत्री कक्षा कोठा, एआई बेस्ड स्मार्ट बोर्ड, सुविधा सम्पन्न विज्ञान तथा कम्प्युटर प्रयोगशाला, व्यवहारिक शिक्षा, सिप र रोजगारीमुखी तालिम, अनुभवी शिक्षक शिक्षिका र उत्कृष्ट शैक्षिक वातावरण, यी सबै अब एउटै छायामुनि।
0: अब बन्नुहोस् आफ्नो उज्जवल भविष्यको ध्रुवतारा। आजै सम्पर्क गर्नुहोस् र भर्ना सुनिश्चित गर्नुहोस्। ध्रुवतारा कार्निभाली स्कुल, चप्पली, बुढालीकण्ठ।
2: सम्पर्क फोन नम्बर 01437578401437578, 01437578, मोबाइल नम्बर 9851658996, 9851658996।
3: बुढानील कण्ठबाट तपाईँ सुन्दै हुनुहुन्छ
4: सुमिरन एफएम
3: 100.9 मेगाहर्ज।

0: सिप सिकौ रोजगार बनाऊ।
1: एसी पछि नै कम्प्युटर इन्जिनियरिङ तथा सिभिल इन्जिनियरिङमा प्राविधिक शिक्षा अध्ययन गर्न चाहनुहुन्छ।
0: बुढानीलकण्ठ मन्दिर नजिकै रहेको श्री बुढानीलकण्ठ माध्यमिक विद्यालयमा 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ तथा डिप्लोमा इन सिभिल इन्जिनियरिङमा भर्ना खुला छ।
1: मात्र रु 1,20,000 3 वर्षे प्राविधिक शिक्षा, साथै स्थानीय विद्यार्थीहरूका लागि 100% छात्रवृत्तिको विशेष सुविधा।
0: के बजार सुहाउँदो सिपको खोजीमा हुनुहुन्छ?
1: हामीले युवाहरूका लागि कम्प्युटर हार्डवेयर, नेटवर्किङ, ग्राफिक्स डिजाइन तथा बिल्डिङ इलेक्ट्रिसियन जस्ता विषयहरूमा 100% निशुल्क व्यावसायिक तालिम पनि सञ्चालन गरिरहेका छौँ।
0: शिक्षालाई सिपसँग र सिपलाई अवसरसँग जोड्ने हाम्रो प्रयास।
1: सीमित सिट मात्र बाँकी, आजै सम्पर्क गरी आफ्नो भविष्यको सही आधार निर्माण गर्नुहोस्।
0: सम्पर्क नम्बर 98 49 73 79 17, 98 63 14 11 98, टेलिफोन नम्बर 01 4372 3000।
1: थप जानकारीका लागि बुढानीलकण्ठ टेक्निकल स्कुलको फेसबुक पेज हेर्नुहोस्।
0: श्री बुढानीलकण्ठ माध्यमिक विद्यालय,
1: शिक्षाबाट सिप, सिपबाट अवसर।

0: तपाईँलाई थाहा छ, हाम्रै बुढानील कण्ठमा वरिष्ठ चिकित्सकहरूबाट विभिन्न रोगहरूको उपचार सुलभ र सहज रूपमा नै प्राप्त भइरहेको छ।
1: यदि थाहा छैन भने थाहा पाइहाल्नुहोस्। बुढानील कण्ठ वडा नम्बर 3 निलोपुलमा रहेको सुश्रुत मेडिकल सेन्टर मार्फत सहज र सुलभ स्वास्थ्य सेवा आफ्नै ठाउँमा उपलब्ध भइरहेको छ।
0: प्याथोलोजी ल्याब, ECG, अल्ट्रासाउन्ड सहित बाल रोग विशेषज्ञ, छाला रोग विशेषज्ञ, मुटु रोग विशेषज्ञ, नाक कान घाँटी विशेषज्ञहरूबाट यहाँ नियमित स्वास्थ्य परीक्षण गरिराखिएको छ।
1: सम्पर्क सुश्रुत मेडिकल सेन्टर, बुढानील कण्ठ, वडा नम्बर 3, निलोपुल।
0: मोबाइल नम्बर 97435487070, 97435487071।
2: बुढानील कण्ठबाट तपाईँ सुन्दै हुनुहुन्छ
3: सुविरन FM 100.9 MHz।

0: के तपाईँ आफ्नो छोराछोरीलाई गुणस्तरीय, संस्कारयुक्त र प्रविधि मैत्री शिक्षा दिलाउन चाहनुहुन्छ?
1: शैक्षिक सत्र 2083 लागि कक्षा 11 म्यानेजमेन्ट संकाय अन्तर्गत कम्प्युटर साइन्स र होटल म्यानेजमेन्ट विषयमा नयाँ भर्ना खुला गरिएको छ।
0: भुटानिल कण्ठ क्षेत्रकै पहिलो आईएएस प्रमाणित विद्यालयको विशेषताहरू: आधुनिक तथा भूकम्प प्रतिरोधी भवन, प्रविधि मैत्री कक्षा कोठा, एआई बेस्ड स्मार्ट बोर्ड, सुविधा सम्पन्न विज्ञान तथा कम्प्युटर प्रयोगशाला, व्यावहारिक शिक्षा, सिप र रोजगारीमुखी तालिम, अनुभवी शिक्षक शिक्षिका र उत्कृष्ट शैक्षिक वातावरण, यी सबै अब एउटै छानामुनि।
1: अब बन्नुहोस् आफ्नो उज्जवल भविष्यको ध्रुवतारा। आजै सम्पर्क गर्नुहोस् र भर्ना सुनिश्चित गर्नुहोस् ध्रुवतारा कार्निभाली स्कुल चप्पली बुढानीलकण्ठ।
0: सम्पर्क फोन नम्बर 01-4375-783, 01-4375-783, मोबाइल नम्बर 98-51-16-58-96, 98-51-16-58-96।
2: बुढानीलकण्ठबाट तपाईँ सुन्दै हुनुहुन्छ
3: सुमिरन एफएम
2: 100.9 मेगाहर्ज।

0: Yeah. भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
1: शैक्षिक सत्र 2083 का लागि बुढानीलकण्ठ मन्दिर नजिकै रहेको श्री बुढानीलकण्ठ माध्यमिक विद्यालय तथा कलेजमा धमाधम भर्ना खुलिरहेको छ।
0: कक्षा 11 र 12 म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ल, मेजर इङ्ग्लिस, मेजर नेपाली, अप्सनल इङ्ग्लिस तथा अप्सनल नेपाली विषयहरू अध्ययन गर्ने सुनौलो अवसर।
1: विद्यालयदेखि स्नातक तहसम्मको शैक्षिक यात्रालाई एउटै छानामुनि निरन्तरता दिने अवसर।
0: उच्च शिक्षा अन्तर्गत त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त बिबिएस तथा बिएड कार्यक्रमहरू सञ्चालनमा रहेका छन्।
1: यहाँ शिक्षा केवल प्रमाणपत्रका लागि होइन, क्षमता, नेतृत्व र भविष्य निर्माणका लागि प्रदान गरिन्छ।
0: पाठ्यपुस्तकमा सीमित नभई जीवन र पेसामा उपयोगी ज्ञान तथा सिप विकासमा केन्द्रित शिक्षा सहित आफ्नो भविष्यलाई नयाँ दिशा दिनुहोस्।
1: आजै भर्ना सुनिश्चित गरी सफलताको यात्रामा पहिलो पाइला चाल्नुहोस्।
0: टेलिफोन नम्बर 01437029 छ, 01437029 छ।
1: श्री बुढानीलकण्ठ माध्यमिक विद्यालय तथा कलेज,
0: शिक्षाबाट ज्ञान, ज्ञानबाट अवसर।

0: के तपाईँलाई थाहा छ? हाम्रै बुढा नीलकण्ठमा वरिष्ठ चिकित्सकहरूबाट विभिन्न रोगहरूको उपचार सुलभ र सहज रूपमा नै प्राप्त भइरहेको छ।
1: यदि थाहा छैन भने थाहा पाइहाल्नुहोस्। बुढा नीलकण्ठ वडा नम्बर 3 निलोपुलमा रहेको सुश्रुत मेडिकल सेन्टर मार्फत सहज र सुलभ स्वास्थ्य सेवा आफ्नै ठाउँमा उपलब्ध भइरहेको छ।
0: प्याथोलोजी ल्याब, ECG, अल्ट्रासाउन्ड सहित बाल रोग विशेषज्ञ, छाला रोग विशेषज्ञ, मुटु रोग विशेषज्ञ, नाक कान घाँटी विशेषज्ञहरूबाट यहाँ नियमित स्वास्थ्य परीक्षण गरिराखिएको छ।
1: सम्पर्क सुश्रुत मेडिकल सेन्टर, बुढा नीलकण्ठ, वडा नम्बर 3, निलोपुल।
0: मोबाइल नम्बर 97435948070, 97435948071।
2: बुढा नीलकण्ठबाट तपाईँ सुन्दै हुनुहुन्छ
3: सुमिरन FM 100.9 MHz।

0: श्री गणेश माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 नयाँ भर्ना खुला गरिएको छ। न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षाको पहिलो रोजा आयो।
1: अनुभवी दक्ष र समर्पित शिक्षक शिक्षिकाबाट अध्यापन, आधुनिक शैक्षिक वातावरण तथा परियोजनामा आधारित शिक्षण सिकाइ प्रणाली हाम्रो विशेषता हो। हामी कहाँ निम्न विषयहरू अध्ययन गराइन्छ: बिजनेस स्टडिज, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट, मेजर नेपाली, मेजर अङ्ग्रेजी।
0: तपाईँको सफल भविष्यको आधार श्री गणेश माध्यमिक विद्यालय, गुणनीलकण्ठ 2, गणेश चौक, काठमाडौँ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस्
1: फोन नम्बर 01437792, 01437792, मोबाइल नम्बर 98144362268, 98144362268।
2: बुढानीलकण्ठबाट तपाईँ सुन्दै हुनुहुन्छ
3: सुमिरन एफएम
2: 100.9 मेगाहर्ज।

0: सिप सिकाऊ रोजगार बनाऊ।
1: एससी पछि नै कम्प्युटर इन्जिनियरिङ तथा सिभिल इन्जिनियरिङमा प्राविधिक शिक्षा अध्ययन गर्न चाहनुहुन्छ?
0: बुढा नीलकण्ठ मन्दिर नजिकै रहेको श्री बुढा नीलकण्ठ माध्यमिक विद्यालयमा 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ तथा डिप्लोमा इन सिभिल इन्जिनियरिङमा भर्ना खुला छ।
1: मात्र रु 1,20,000 3 वर्षे प्राविधिक शिक्षा, साथै स्थानीय विद्यार्थीहरूका लागि 100% छात्रवृत्तिको विशेष सुविधा।
0: के बजार सुहाउँदो सिपको खोजीमा हुनुहुन्छ?
1: हामीले युवाहरूका लागि कम्प्युटर हार्डवेयर, नेटवर्किङ, ग्राफिक्स डिजाइन तथा बिल्डिङ इलेक्ट्रिसियन जस्ता विषयहरूमा 100% निशुल्क व्यावसायिक तालिम पनि सञ्चालन गरिरहेका छौँ।
0: शिक्षालाई सिपसँग र सिपलाई अवसरसँग जोड्ने हाम्रो प्रयास।
1: सीमित सिट मात्र बाँकी, आजै सम्पर्क गरी आफ्नो भविष्यको सही आधार निर्माण गर्नुहोस्।
0: सम्पर्क नम्बर 9849737, 9863141198, टेलिफोन नम्बर 01437230000।
1: थप जानकारीका लागि बुढा नीलकण्ठ टेक्निकल स्कुलको फेसबुक पेज हेर्नुहोस्।
0: श्री बुढा नीलकण्ठ माध्यमिक विद्यालय,
1: शिक्षाबाट सिप, सिपबाट अवसर।

0: काठमाडौँको गोङ्गोबुमा अवस्थित कक्षा बाह्रको राष्ट्रिय परीक्षा बोर्डको परीक्षामा बोर्ड सेकेन्ड हुन सफल प्रतिष्ठित शैक्षिक संस्था चाणक्य पाठशाला बीएसटी कलेजले शैक्षिक सत्र 2083 लागि कक्षा 11 निम्न विषयहरूमा धमाधम भर्ना लिइरहेको सहर्ष जानकारी गराइन्छ।
1: साइन्स तर्फ बायोलोजी र कम्प्युटर,
0: म्यानेजमेन्ट तर्फ कम्प्युटर, होटल म्यानेजमेन्ट, टुरिज्म र बिजनेस,
1: ह्युमेनिटिज तर्फ मेजर इङ्ग्लिस, सोसियोलोजी र मास कम्युनिकेसन। अनुभवी शिक्षक, उत्कृष्ट शैक्षिक वातावरण र उज्जवल भविष्यको सुनिश्चितताको लागि समयमै आफ्नो सिट सुरक्षित राख्न 9841 40 86 11 वा 9808 86 6 78 सम्पर्क गर्नुहोस्
0: वा चाणक्य पाठशालाको अफिसियल वेबसाइट www.chanakyapathshala.edu.np मा गई अनलाइन बुकिङ गर्नुहोस्।

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
1: शैक्षिक सत्र 2083 लागि बुढानीलकण्ठ मन्दिर नजिकै रहेको श्री बुढानीलकण्ठ माध्यमिक विद्यालय तथा कलेजमा धमाधम भर्ना खुलिरहेको छ।
0: कक्षा 11 र 12 मा म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ल, मेजर इङ्ग्लिस, मेजर नेपाली, अप्सनल इङ्ग्लिस तथा अप्सनल नेपाली विषयहरू अध्ययन गर्ने सुनौलो अवसर।
1: विद्यालयदेखि स्नातक तहसम्मको शैक्षिक यात्रालाई एउटै छानामुनि निरन्तरता दिने अवसर।
0: उच्च शिक्षा अन्तर्गत त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त बिबिएस तथा बिएड कार्यक्रमहरू सञ्चालनमा रहेका छन्।
1: यहाँ शिक्षा केवल प्रमाणपत्रका लागि होइन, क्षमता, नेतृत्व र भविष्य निर्माणका लागि प्रदान गरिन्छ।
0: पाठ्यपुस्तकमा सीमित नभई जीवन र पेसामा उपयोगी ज्ञान तथा सिप विकासमा केन्द्रित शिक्षा सहित आफ्नो भविष्यलाई नयाँ दिशा दिनुहोस्।
1: आजै भर्ना सुनिश्चित गरी सफलताको यात्रामा पहिलो पाइला चाल्नुहोस्।
0: टेलिफोन नम्बर 01437029 छ, 01437029 छ।
1: श्री बुढानीलकण्ठ माध्यमिक विद्यालय तथा कलेज,
0: शिक्षाबाट ज्ञान, ज्ञानबाट अवसर।

0: शैक्षिक सत्र 2083 का लागि काठमाडौँको प्रतिष्ठित द इनसाइड भिजन स्कुल एन्ड कलेजमा धमाधम भर्ना खुलिरहेको छ।
1: विगत 34 वर्षदेखि गुणस्तरीय शिक्षा, उत्कृष्ट नतिजा र हजारौँ सफल विद्यार्थी उत्पादन गर्दै आएको द इनसाइड भिजन स्कुल एन्ड कलेज आज पनि तपाईँको पहिलो रोजाई।
0: कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज तथा ल संकायमा अध्ययन गर्ने सुनौलो अवसर, साथै उच्च शिक्षा अन्तर्गत बिबिएस, बिए र बिएसडब्ल्यू कार्यक्रमहरू पनि सञ्चालनमा रहेका छन्।
1: अनुभवी शिक्षक, आधुनिक शैक्षिक वातावरण, उत्कृष्ट शैक्षिक नतिजा तथा जेहेन्दार विपन्न र प्रतिभाशाली विद्यार्थीहरूका लागि आकर्षक छात्रवृत्तिको व्यवस्था।
0: सफलताको सही गन्तव्य रोज्नुहोस्, आजै भर्ना सुनिश्चित गरी आफ्नो उज्जवल भविष्य तर्फको यात्रा सुरु गर्नुहोस्।
1: सम्पर्क 01452357 01452357, मोबाइल नम्बर 98131455, 98131455।

0: सिप सिकाउ रोजगार बनाऊ।
1: एससी पछि नै कम्प्युटर इन्जिनियरिङ तथा सिभिल इन्जिनियरिङमा प्राविधिक शिक्षा अध्ययन गर्न चाहनुहुन्छ?
0: बुढा नीलकण्ठ मन्दिर नजिकै रहेको श्री बुढा नीलकण्ठ माध्यमिक विद्यालयमा 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ तथा डिप्लोमा इन सिभिल इन्जिनियरिङमा भर्ना खुला छ।
1: मात्र रु 1,20,000 3 वर्षे प्राविधिक शिक्षा, साथै स्थानीय विद्यार्थीहरूका लागि 100% छात्रवृत्तिको विशेष सुविधा।
0: के बजार सुहाउँदो सिपको खोजीमा हुनुहुन्छ?
1: हामीले युवाहरूका लागि कम्प्युटर हार्डवेयर, नेटवर्किङ, ग्राफिक्स डिजाइन तथा बिल्डिङ इलेक्ट्रिसियन जस्ता विषयहरूमा 100% निशुल्क व्यावसायिक तालिम पनि सञ्चालन

0: गरिरहेका छौं।
1: शिक्षालाई सिपसँग र सिपलाई अवसरसँग जोड्ने हाम्रो प्रयास।
0: सीमित सीट मात्र बाँकी, आजै सम्पर्क गरी आफ्नो भविष्यको सही आधार निर्माण गर्नुहोस्।
1: सम्पर्क नम्बर 9849373917, 9863141198, टेलिफोन नम्बर 01437230000।
0: थप जानकारीका लागि बुढानीलकण्ठ टेक्निकल स्कुलको फेसबुक पेज हेर्नुहोस्।
1: श्री बुढानीलकण्ठ माध्यमिक विद्यालय,
0: शिक्षाबाट सिप, सिपबाट अवसर।
2: के तपाईँलाई थाहा छ, हाम्रै बुढानीलकण्ठमा वरिष्ठ चिकित्सकहरूबाट विभिन्न रोगहरूको उपचार सुलभ र सहज रूपमा नै प्राप्त भइरहेको छ।
3: यदि थाहा छैन भने थाहा पाइहाल्नुहोस्। बुढानीलकण्ठ वडा नम्बर 3 निलोपुलमा रहेको सुश्रुत मेडिकल सेन्टर मार्फत सहज र सुलभ स्वास्थ्य सेवा आफ्नै ठाउँमा उपलब्ध भइरहेको छ।
2: प्याथोलोजी ल्याब, ECG, अल्ट्रासाउन्ड सहित बाल रोग विशेषज्ञ, छाला रोग विशेषज्ञ, मुटु रोग विशेषज्ञ, नाक कान घाँटी विशेषज्ञहरूबाट यहाँ नियमित स्वास्थ्य परीक्षण गरिराखिएको छ।
3: सम्पर्क सुश्रुत मेडिकल सेन्टर, बुढानीलकण्ठ, वडा नम्बर 3, निलोपुल।
2: मोबाइल नम्बर 97435948070, 97435948071।
1: सिप सिकाऊ, रोजगार बनाऊ।
0: एसी पछि नै कम्प्युटर इन्जिनियरिङ तथा सिभिल इन्जिनियरिङमा प्राविधिक शिक्षा अध्ययन गर्न चाहनुहुन्छ?
1: बुढानीलकण्ठ मन्दिर नजिकै रहेको श्री बुढानीलकण्ठ माध्यमिक विद्यालयमा 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ तथा डिप्लोमा इन सिभिल इन्जिनियरिङमा भर्ना खुला छ।
0: मात्र रु 1,20,000 3 वर्षे प्राविधिक शिक्षा, साथै स्थानीय विद्यार्थीहरूका लागि 100% छात्रवृत्तिको विशेष सुविधा।
1: के बजार सुहाउँदो सिपको खोजीमा हुनुहुन्छ?
0: हामीले युवाहरूका लागि कम्प्युटर हार्डवेयर, नेटवर्किङ, ग्राफिक्स डिजाइन तथा बिल्डिङ इलेक्ट्रिसियन जस्ता विषयहरूमा 100% निशुल्क व्यावसायिक तालिम पनि सञ्चालन गरिरहेका छौँ।
1: शिक्षालाई सिपसँग र सिपलाई अवसरसँग जोड्ने हाम्रो प्रयास।
0: सीमित सिट मात्र बाँकी, आजै सम्पर्क गरी आफ्नो भविष्यको सही आधार निर्माण गर्नुहोस्।
1: सम्पर्क नम्बर 9849373917, 9863141198, टेलिफोन नम्बर 01437230000।
0: थप जानकारीका लागि बुढानीलकण्ठ टेक्निकल स्कुलको फेसबुक पेज हेर्नुहोस्।
1: श्री बुढानीलकण्ठ माध्यमिक विद्यालय,
0: शिक्षाबाट सिप, सिपबाट अवसर।
4: बुढानीलकण्ठबाट तपाईँ सुन्दै हुनुहुन्छ
5: सुमिरन एफएम
4: 100.9 MHz।
1: सिप सिकाऊ, रोजगार बनाऊ।
0: एसी पछि नै कम्प्युटर इन्जिनियरिङ तथा सिभिल इन्जिनियरिङमा प्राविधिक शिक्षा अध्ययन गर्न चाहनुहुन्छ?
1: बुढानीलकण्ठ मन्दिर नजिकै रहेको श्री बुढानीलकण्ठ माध्यमिक विद्यालयमा 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ तथा डिप्लोमा इन सिभिल इन्जिनियरिङमा भर्ना खुला छ।
0: मात्र रु 1,20,000 3 वर्षे प्राविधिक शिक्षा, साथै स्थानीय विद्यार्थीहरूका लागि 100% छात्रवृत्तिको विशेष सुविधा।
1: के बजार सुहाउँदो सिपको खोजीमा हुनुहुन्छ?
0: हामीले युवाहरूका लागि कम्प्युटर हार्डवेयर, नेटवर्किङ, ग्राफिक्स डिजाइन तथा बिल्डिङ इलेक्ट्रिसियन जस्ता विषयहरूमा 100% निशुल्क व्यावसायिक तालिम पनि सञ्चालन गरिरहेका छौँ।
1: शिक्षालाई सिपसँग र सिपलाई अवसरसँग जोड्ने हाम्रो प्रयास।
0: सीमित सिट मात्र बाँकी, आजै सम्पर्क गरी आफ्नो भविष्यको सही आधार निर्माण गर्नुहोस्।
1: सम्पर्क नम्बर 9849373917, 9863141198, टेलिफोन नम्बर 01437230000।
0: थप जानकारीका लागि बुढानीलकण्ठ टेक्निकल स्कुलको फेसबुक पेज हेर्नुहोस्।
1: श्री बुढानीलकण्ठ माध्यमिक विद्यालय,
0: शिक्षाबाट सिप, सिपबाट अवसर।

0: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
1: शैक्षिक सत्र 2083 लागि बुढानीलकण्ठ मन्दिर नजिकै रहेको श्री बुढानीलकण्ठ माध्यमिक विद्यालय तथा कलेजमा धमाधम भर्ना खुलिरहेको छ।
0: कक्षा 11 र 12 मा म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ल, मेजर इङ्ग्लिस, मेजर नेपाली, अप्सनल इङ्ग्लिस तथा अप्सनल नेपाली विषयहरू अध्ययन गर्ने सुनौलो अवसर।
1: विद्यालयदेखि स्नातक तहसम्मको शैक्षिक यात्रालाई एउटै छानामुनि निरन्तरता दिने अवसर।
0: उच्च शिक्षा अन्तर्गत त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त बिबिएस तथा बिएड कार्यक्रमहरू सञ्चालनमा रहेका छन्।
1: यहाँ शिक्षा केवल प्रमाणपत्रका लागि होइन, क्षमता, नेतृत्व र भविष्य निर्माणका लागि प्रदान गरिन्छ।
0: पाठ्यपुस्तकमा सीमित नभई जीवन र पेसामा उपयोगी ज्ञान तथा सिप विकासमा केन्द्रित शिक्षा सहित आफ्नो भविष्यलाई नयाँ दिशा दिनुहोस्।
1: आजै भर्ना सुनिश्चित गरी सफलताको यात्रामा पहिलो पाइला चाल्नुहोस्।
0: टेलिफोन नम्बर 01437029 छ, 01437029 छ।
1: श्री बुढानीलकण्ठ माध्यमिक विद्यालय तथा कलेज,
0: शिक्षाबाट ज्ञान, ज्ञानबाट अवसर।

0: काठमाडौँको गोङ्गोबुमा अवस्थित कक्षा बाह्रको राष्ट्रिय परीक्षा बोर्डको परीक्षामा बोर्ड सेकेन्ड हुन सफल प्रतिष्ठित शैक्षिक संस्था चाणक्य पाठशाला बीएसटी कलेजले शैक्षिक सत्र 2083 लागि कक्षा 11 निम्न विषयहरूमा धमाधम भर्ना लिइरहेको सहर्ष जानकारी गराइन्छ।
1: साइन्स तर्फ बायोलोजी र कम्प्युटर,
0: म्यानेजमेन्ट तर्फ कम्प्युटर, होटल म्यानेजमेन्ट, टुरिज्म र बिजनेस,
1: ह्युमेनिटिज तर्फ मेजर इङ्ग्लिस, सोसियोलोजी र मास कम्युनिकेसन। अनुभवी शिक्षक, उत्कृष्ट शैक्षिक वातावरण र उज्जवल भविष्यको सुनिश्चितताको लागि समयमै आफ्नो सिट सुरक्षित राख्न 9841 40 86 11 वा 9808 86 678 सम्पर्क गर्नुहोस्
0: वा चाणक्य पाठशालाको अफिसियल वेबसाइट www.chanakyapathshala.edu.np मा गई अनलाइन बुकिङ गर्नुहोस्।

0: नीलकण्ठमा वरिष्ठ चिकित्सकहरूबाट विभिन्न रोगहरूको उपचार सुलभ र सहज रूपमा नै प्राप्त भइरहेको छ।
1: यदि थाहा छैन भने थाहा पाइहाल्नुहोस्। बुढा नीलकण्ठ वडा नम्बर 3 निलोपुलमा रहेको सुश्रुत मेडिकल सेन्टर मार्फत सहज र सुलभ स्वास्थ्य सेवा आफ्नै ठाउँमा उपलब्ध भइरहेको छ।
0: प्याथोलोजी ल्याब, ECG, अल्ट्रासाउन्ड सहित बाल रोग विशेषज्ञ, छाला रोग विशेषज्ञ, मुटु रोग विशेषज्ञ, नाक कान घाँटी विशेषज्ञहरूबाट यहाँ नियमित स्वास्थ्य परीक्षण गरिराखिएको छ।
1: सम्पर्क सुश्रुत मेडिकल सेन्टर, बुढा नीलकण्ठ, वडा नम्बर 3, निलोपुल।
0: मोबाइल नम्बर 97435 9548 70, 97435 9548 71।

0: के तपाईँ आफ्नो छोराछोरीलाई गुणस्तरीय, संस्कारयुक्त र प्रविधि मैत्री शिक्षा दिलाउन चाहनुहुन्छ?
1: शैक्षिक सत्र 2083 लागि कक्षा 11 म्यानेजमेन्ट संकाय अन्तर्गत कम्प्युटर साइन्स र होटल म्यानेजमेन्ट विषयमा नयाँ भर्ना खुला गरिएको छ।
0: भुटानिल कण्ठ क्षेत्रकै पहिलो आईएएस प्रमाणित विद्यालयको विशेषताहरू: आधुनिक तथा भूकम्प प्रतिरोधी भवन, प्रविधि मैत्री कक्षा कोठा, एआई बेस्ड स्मार्ट बोर्ड, सुविधा सम्पन्न विज्ञान तथा कम्प्युटर प्रयोगशाला, व्यावहारिक शिक्षा, सिप र रोजगारीमुखी तालिम, अनुभवी शिक्षक शिक्षिका र उत्कृष्ट शैक्षिक वातावरण, यी सबै अब एउटै छानामुनि।
1: अब बन्नुहोस् आफ्नो उज्जवल भविष्यको ध्रुवतारा। आजै सम्पर्क गर्नुहोस् र भर्ना सुनिश्चित गर्नुहोस् ध्रुवतारा कार्निभाली स्कुल चप्पली बुढानीलकण्ठ।
0: सम्पर्क फोन नम्बर 01-4375-783, 01-4375-783, मोबाइल नम्बर 98-51-16-98-96, 98-51-16-98-96।

0: तपाईँलाई थाहा छ, हाम्रै बुढा नीलकण्ठमा वरिष्ठ चिकित्सकहरूबाट विभिन्न रोगहरूको उपचार सुलभ र सहज रूपमा नै प्राप्त भइरहेको छ।
1: यदि थाहा छैन भने थाहा पाइहाल्नुहोस्। बुढा नीलकण्ठ वडा नम्बर 3 निलोपुलमा रहेको सुश्रुत मेडिकल सेन्टर मार्फत सहज र सुलभ स्वास्थ्य सेवा आफ्नै ठाउँमा उपलब्ध भइरहेको छ।
0: प्याथोलोजी ल्याब, ECG, अल्ट्रासाउन्ड सहित बाल रोग विशेषज्ञ, छाला रोग विशेषज्ञ, मुटु रोग विशेषज्ञ, नाक कान घाँटी विशेषज्ञहरूबाट यहाँ नियमित स्वास्थ्य परीक्षण गरिराखिएको छ।
1: सम्पर्क सुश्रुत मेडिकल सेन्टर, बुढा नीलकण्ठ, वडा नम्बर 3, निलोपुल।
0: मोबाइल नम्बर 97435948070, 97435948071।
2: बुढा नीलकण्ठबाट तपाईँ सुन्दै हुनुहुन्छ
3: सुमिरन FM 100.9 MHz।